0: सरकारी कोषमा जम्मा गर्नुपर्ने।
1: चीनमा एक हप्तामै दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो।
0: र नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले 7:15 अर्जेन्टिना र स्विजरल्यान्डले खेल्दै।
2: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
1: काया खैरनमा अब खबरको सिलसिला सुरुमा आज र भोलिको मौसम सम्बन्धी खबर। आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै 3 प्रदेश कोशी, बागमती र गण्डकीको पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी नदी, खोला, खोल्सा आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारको बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रति कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एस्कावेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बाढी सम्बन्धी जानकारीका लागि 1155, विपद सहायता 1234, नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल 1124 नम्बर मोबाइल नम्बर सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले भनेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसमी पूर्वानुमान तथा चेतावनी को नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले 11 वैशाखमा सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान खोला किनारको बस्ती खाली गर्नु परेको फेसबुकमा स्टाटस लेख्नु भएको थियो। उहाँकै निर्देशनमा भोलिपल्ट बिहानैदेखि बस्तीहरूमा डोजर चल्यो, विस्थापित भएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा लगियो। तर सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए। डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान, ओढ्ने ओछ्याउने खानेपानी र नियमित खाने औषधि समेत जोगाउन सकेनन्। प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख 11 सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर सेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टाटस लेख्नु भएको थियो। उहाँले लेख्नु भएको थियो, बिर्सनु भयो कि सम्झनुहुन्छ, हरेक वर्षाको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छाड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य यो वर्षदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीहरूलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। अस्ति शुक्रबार राति 12:30 किर्तिपुरमा रहेको राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप बिचल्लीमा परेका छन्। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजका पत्र पत्रिकामा यसबारे खबर छ। हामीले यो खबर कान्तिपुर दैनिकबाट लिएका छौँ।
1: फेरि पनि बाढी पीडितकै खबर। बाजुराको बडीनन्दा नगरपालिका एक हरिकवलका 42 परिवार 1.5 महिनादेखि तिरपाल टाँगेर बस्दै आएका छन्। जेठ 14 गएको बाढी पहिरोले बुढीनन्दा नगरपालिका एक हरिकवल मटेला पाट तोला र भर्तीकौ साडाका 245 परिवार विस्थापित भएका थिए। तीमध्ये हरिकवलका 42 परिवारका घर पूर्ण रूपमा क्षति भएका थिए। हरिकवल मटेला पाट तोल र साउनेका पुरै बस्ती उच्च जोखिममा पर्नुका साथै हजारौं रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ। बस्तीको खानेपानी विद्युत सडक कुलो र पादुका बाल विकास विद्यालय लगायतका संरचना पूर्ण रूपमा क्षति भएका छन्। 42 परिवारको बास तिरपालमुनि छ। हरिकवलका 42 परिवार सबै हलिया हुन्। बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहराले विस्थापित परिवारको लागि खाद्यान्न र नगरपालिकाको समन्वयमा जिल्ला रेडक्रस सोसाइटी र इन्टरनेसनल नेपाल फेलोसिप नापङ नामक गैर सरकारी संस्थाले सहयोग गरेको बताउनुभयो। 42 परिवारहरू घरभित्र बस्न सक्ने अवस्था नहुँदा 1 महिनादेखि तिरपाल टाँगेर पालमुनि बस्दै आएका छन्। हरिकवल गाउँका 42 परिवारका 203 बसोबास गर्छन्। तीमध्ये बालबालिका 32, महिला 80, पुरुष 82, वृद्ध 7, अपाङ्गता 2 बसोबास छ। बुढीनन्दा कोडा नम्बर 1, 2, 3 र 4 को बस्ती अति जोखिममा छ। नयाँ पत्रिका दैनिकले यो खबर छापेको छ।
0: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाइ राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीतिक योजनामा यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। असार 18 बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको यो रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले अस्ति शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाइको संरक्षक प्रधानमन्त्री रहनुहुनेछ। यस इकाइले भ्रष्टाचार विरुद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना सङ्कलन गर्ने तथा प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त छरितो गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा यो इकाइ रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाइमा प्रधानमन्त्रीले नियुक्त गरेका वा तोकेका वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानुनी सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विशेष विज्ञ रहने प्रस्ताव छ। यस इकाइले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले को एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाइले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विज्ञहरूलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरुद्धका सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यसै गरी सङ्घ, प्रदेश र पालिका तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाइ राखिँदै आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा सरकारका कामबारे समीक्षा सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
10: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
11: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
10: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
11: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
10: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
11: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
10: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
11: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
10: सम्पर्क नम्बर 98550-73474, 98550-77600।
1: तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारी वर्षाको सम्भावना, बाढी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह, सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो, बाजुराको हरिकवलका 42 बाढी पीडित 1.5 महिनादेखि तिरपालमा, भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाइ राखिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। सरकारले 100 दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेको दावी गरेको छ। केही क्षेत्रमा सुधारका संकेत देखिए पनि गरीब, निम्नवर्ग, दलित, भूमिहीन, सुकुम्बासी, मिटर ब्याज पीडित लगायत सीमान्तकृत समुदायको दृष्टिकोणबाट हेर्दा सरकारका अहिलेसम्मका काम पूर्ण रूपमा आश्वस्त पार्ने देखिएको छैन।
12: सय दिनमा नागरिकको पक्षमा धेरै काम गरियो भन्दै सरकारले दावी गरिरहँदा गरिब, उत्पीडित तथा सीमान्तकृत समुदाय थुप्रै शास्ति र समस्यासँग जुधिरहेका छन्। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था बिनै हटाइएको भन्दै आलोचना भइरहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले समेत होल्डिङ सेन्टरबाट बिना विकल्प हटाउने प्रक्रिया मानवाधिकारका दृष्टिले गम्भीर भएको जनाएको छ। उता आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मिटर ब्याज पीडित फेरि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। यसले सरकारका प्रतिबद्धता र कार्यान्वयन बीच अझै ठूलो दूरी रहेको देखाउँछ। लेखक एवं पत्रकार जेबी विश्वकर्मा।
13: उत्पीडित र सीमान्तकृतको तर्फबाट हेर्दाखेरि चाहिँ कुनै पनि रूपान्तरण भएको देखिँदैन। बरु यो जुन जुन सङ्कट बेहोरिरहनु पर्ने बाध्यता थियो, जस्तो भूमिहीनको कुरा गरौँ वा सुकुम्बासीहरूको कुरा गरौँ, जुन सङ्कट बेहोरिरहनु परेको थियो त्यसमा थप सङ्कट सिर्जना हुने काम चाहिँ बाली नेतृत्वको सरकार भएपछि देखिन्छ। जस्तो काठमाडौँकै कुरा गर्दाखेरि यहाँको भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको कुरा हेर्दाखेरि जुन तङ्गले आतङ्क सिर्जना गरेर भूमिहीन सुकुम्बासीहरूको बिजोग बनाउने काम भयो, यो त बरु यो विगतका सरकारहरूले पनि यति साह्रो बर्बरता त देखाएको थिएनन्। अहिले भर्खरै गणेश नेपालीको कुरा हेर्ने हो भनेदेखि चाहिँ ठुलो आशा थियो कि यति ठुलो सङ्घर्ष विद्रोह गरिसके पछाडि केही परिवर्तन होला, हाम्रो जीवनमा सहजता होला भन्ने जो अपेक्षा थियो, अपेक्षामाथि कुठाराघात भएका कारणले आत्महत्या गर्नुपर्ने बाध्यता भयो। यसले के देखाउँछ भन्दाखेरि चाहिँ राज्य गरिबहरूप्रति, श्रमिकहरूप्रति, उत्पीडित समुदायप्रति झन् बढी कठोर, झन् बढी बर्बरता, झन् बढी दमनमा उत्रिएको देखिन्छ। उत्पीडितहरूले जुन अपेक्षा गरेको थियो अपेक्षामाथिको निकै ठुलो धोकाधडी भयो भन्ने नै मलाई लाग्छ।
12: रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवनका आधारभूत सवालमा निम्न वर्गले अपेक्षित परिवर्तन महसुस गर्न सकेको देखिँदैन। यसो हुनुमा सरकारले गर्न नचाहेको होला कि गर्न खोज्दा पनि संरचनागत समस्या, कानुनी जटिलता र सीमित स्रोतका कारण परिणाम आउन नसकेको होला त।
13: बेरोजगारी जीवन बाँच्न पर्ने व्यक्तिहरूको लागि के हुन्छ? कुनै एउटा उज्यालो चित्र, कम्तीमा आशा जगाउने कुनै चित्र। बजेट विनियोजन गर्दाखेरि बजेटले बेरोजगारीमा बस्नु परेको भूमिहीनहरूको सन्दर्भमा वा गरिबहरूको सन्दर्भमा कुनै कार्यक्रम ल्याएको भए कमसेकम सरकारले केही गर्ला भन्ने आशा हुन्थ्यो। तर कुनै पनि त्यस्तो प्रकृतिको न कार्यक्रम आयो, न नीति आयो, न कुनै योजना आयो, न कुनै कार्यान्वयन गर्ने खालको सिलसिला देखियो। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सरकारको इच्छा हुने वा नहुने भन्दाखेरि पनि गरिबहरूलाई, श्रमिकहरूलाई, मजदुरहरूलाई हेर्ने दृष्टिकोण नै समस्या छ भन्ने लाग्छ। कि त्यो समुदायको मुक्ति नभइकन, त्यो समुदायको जीवन सहज नभइकन नेपाली समाजको रूपान्तरण हुन सक्दैन, विकास हुन सक्दैन, आर्थिक जीवनमा परिवर्तन हुन सक्दैन भन्ने सामान्य आधारभूत कुरामा पनि यो सरकार गम्भीरतापूर्वक लिएको देखिँदैन।
12: संविधानले नेपाललाई सामाजिक न्यायमा आधारित कल्याणकारी राज्य बनाउने परिकल्पना गरेको छ। त्यसैले सरकारले सीमान्तकृत समुदायलाई राहतका पात्रका रूपमा होइन, अधिकारका आधारमा हेर्नुपर्छ। भूमिहीन र सुकुम्बासीका लागि दीर्घकालीन आवास समाधान, मिटर ब्याज पीडितलाई शीघ्र न्यायसँगै सबै विपन्न र गरिब परिवारलाई रोजगारी सिर्जना, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच तथा नीति निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र सरकारले उनीहरूको विश्वास जित्न सक्छ।
1: गरिब, उत्पीडित तथा सीमान्तकृत समुदायको अवस्था र सरकारले गर्नुपर्ने कामबारे लेखक एवं अभियन्ता जेबी विश्वकर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व अर्थात् सिएसआर अन्तर्गत खर्च गरिँदै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मसौदा तयार गरेको छ। कम्पनी कानुन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 मस्यौदामा नेपालमा दर्ता भई सञ्चालनमा रहेको कम्पनीको सिएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सिएसआर बापतको रकम सरकारले स्थापना गर्न लागेको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सिएसआर खर्च प्रणालीभन्दा फरक छ। अहिले उद्योग, बैङ्क तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, विपद व्यवस्थापन लगायतका क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मस्यौदाले यो रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकता क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मस्यौदा अनुसार वार्षिक 25 करोड रुपियाँभन्दा बढी कारोबार गर्ने कम्पनीले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड रुपियाँभन्दा कम कारोबार गर्ने कम्पनीले पनि कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ। तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सिएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुहुन्छ। कम्पनी कानुन सम्बन्धी विधेयकको मस्यौदा तयार, सिएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: झापाको दमक नगरपालिका 10, गौरादहर नगरपालिका 5 र कमल गाउँपालिका 7 संगम स्थलमा सरकारले झण्डै 2200 बिघा क्षेत्रफलमा नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण गर्ने योजना सुरु गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुन 16 पार्कको शिलान्यास नै गर्नुभयो। तर शिलान्यास गरेको 5.5 वर्षमा पनि औद्योगिक पार्क निर्माणको सुरसार भने छैन। शिलान्यास गर्दा ओलीले 2 वर्षभित्रै पार्कभित्र 100 उद्योग सञ्चालनमा ल्याउने दावी गर्नुभएको थियो। प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट पिडिए लगायत आधारभूत तयारी पूरा नगरी हतारमा शिलान्यास गर्दा अहिले आयोजना अलपत्र परेको छ। पार्क शिलान्यास गर्दाको स्तम्भ समेत भत्किसकेको छ। पहिलो चरणमा 100 उद्योग स्थापना गर्न लगानी बोर्डले 64 अर्ब रुपियाँ लगानी स्वीकृत गरेको थियो। पार्कमा विद्युतीय सामग्री उत्पादनका लागि चीनको लासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले औद्योगिक पार्क निर्माण गर्ने भनिएको थियो। पार्कमा स्थापना हुने उद्योगले विद्युतीय गाडीदेखि मोबाइलसम्म उत्पादन गर्ने दावी गरिएको थियो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार सुरुमा चिनिया कम्पनीले 942 बिघा जग्गा माग गरेको थियो। तर पार्कमा कति संख्या र कस्ता उद्योग स्थापना हुने भन्ने मा कार्यालय नै अन्यलमा रहेको छ। औद्योगिक पार्कको नाममा 1.19 अर्ब मुआब्जा, शिलान्यास गरेको 5.5 वर्ष बित्यो तर नेपाल चीन मैत्री औद्योगिक पार्क बन्ने निश्चित छैन। नयाँ पत्रिकामा खबर छ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनमा प्रसारण भइरहेको काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
15: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
16: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
17: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
18: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
17: सम्पर्क 98119 32811 र 98653773787।
19: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
18: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200।
19: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
18: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
17: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
18: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिक
1: यसभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आफैमाथि आगो लगाएर अमूल्य जीवन नष्ट गर्नु आफैमा भयानक विषय भएको मनोविदहरू औल्याउनुहुन्छ। मनोविद पदमराज जोशीले विश्वमा भएका विभिन्न अध्ययनले देखाए अनुसार आत्महत्या गर्न खोज्ने मध्ये 90% विगतदेखि नै कुनै न कुनै कारणले मानसिक तनाव वा समस्या हुने गरेको पाइएको छ। बाँकी 10% भने तत्कालीन उत्पन्न घटनामा आवेगमा आएर आत्महत्याको बाटो रोज्छन्। यस्ता घटनापछि सिको गर्दै अर्कोले पनि अपनाउने प्रवृत्ति रहने पनि विश्वमा भएका विभिन्न अध्ययनले देखाएका छन्। कतिपय ठाउँमा यसले महामारीकै रूप लिने गरेको पाइएको छ। त्यसैमध्ये एक घटना गणेश नेपालीको आत्मदाह रहेको हुन सक्ने जोशी दावी गर्नुहुन्छ। उहाँले भन्नुभयो जस्तै सामाजिक सञ्जालमा देखिएका भिडियोमा गणेश नेपालीको पहिले नगर प्रहरीसँग चर्को वाद विवाद भइरहेको देखिन्छ। जोशीका अनुसार यस्तो आवेगपूर्ण क्षणमा मानिसको मस्तिष्कले सकारात्मकको सट्टा नकारात्मक संसार देख्छ र घटना हुन सक्छ। आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक, गोरखापत्रमा खबर छ।
1: अब विदेशको खबर। चीनमा एक हप्ताभित्रै दोस्रो शक्तिशाली उष्णकटिबन्धीय चक्रवात अर्थात् टाइफुनको प्रभावका कारण पूर्वी तटीय क्षेत्रका झण्डै 20,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। बीबीसीका अनुसार यो चक्रवात अघिल्लो शनिबार झेजियाङ प्रान्तको ताइजौ सहरमा पहिलो पटक आएको थियो। त्यसपछि मध्यराततिर बेन्जौ क्षेत्रमा दोस्रो पटक विकसित भएर त्यहाँको जनजीवन प्रभावित बनेको हो। चक्रवातका कारण अत्याधिक वर्षा हुने जोखिम अझै उच्च रहेको, विशेष सतर्कता अपनाइएको छ। यसको प्रभाव झन्डै 1,000 किलोमिटरसम्म फैलिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार झेजियाङ प्रान्तबाट मात्रै झन्डै 17,00,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौं नागरिकलाई सुरक्षित ठाउँमा लगिएको छ। चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा विद्यालय बन्द छन्, सरकारी तथा निजी कार्यालयमा बिदा दिइएको छ, बाहिरी गतिविधिमा रोक लगाइएको छ, साथै 400+ हवाई उडान रद्द गरिएका छन् भने दर्जनौं रेल सेवा पनि स्थगित गरिएको छ। चिनिया मौसम विज्ञानले झेजियाङ र उत्तर पूर्वी फुजियान क्षेत्रमा अत्याधिक वर्षाको चेतावनी सहित बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको जनाएको छ। झण्डै 1 करोड जनसङ्ख्या रहेको बेन्जौ सहर चक्रवातको प्रत्यक्ष प्रभावमा परेकाले त्यहाँ विशेष सतर्कता अपनाइएको छ। यसअघि यही उष्ण कटिबन्धीय चक्रवातले प्रशान्त महासागर पार गर्ने क्रममा जापानको साकिसिमा टापु समूहमा तीव्र हावाहुरी र वर्षा गराएको थियो।
0: अब खेल खबर। नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियाबी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई 2-1 गोलले हरायो। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्गमले गरेका छन्। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एन्ड्रियस स्लेयफले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इङ्ल्यान्डका जुड बेलिङ्गमले गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्गमले इङ्ल्यान्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इङ्ल्यान्डले अब अहिले बिहान 7:45 खेल्ने साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्ड बीचको विजेतासँग खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। बझाङको केदार सिउमा जीप दुर्घटना हुँदा 3 ज्यान गएको छ, 12 घाइते भएका छन्। केदार सिउ गाउँपालिका 7 काँडाचौरबाट दुर्गास्थली गाउँपालिका चुवावङतर्फका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना भएको हो। दुर्गाथली 6 वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 चक्रबहादुर महत, कुटुरी देवी महत र केदार सिउ 7 विमला महत धामीले ज्यान गुमाउनु भएको छ। प्रारम्भिक जानकारी अनुसार जीपमा चालक सहित 16 रहेका थिए।
0: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 मध्ये झन्डै 26 गाडी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। 2 गरेर सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ।
1: काठमाडौँ त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आफैलाई आगो लगाएका मुगुका गणेश नेपालीको परिवारले सब बुझ्न अस्वीकार गरिरहेका छन्। महानगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि भएको घटनाको राज्यका कुनै अङ्गले जिम्मेवारी लिनुपर्ने परिवारको अडान रहेको छ र यसबारे छलफल भने चलिरहेको छ।
0: 3 अर्थमन्त्रीले कार्यान्वयन गरेको चालु आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च इतिहासकै सबैभन्दा कमजोर देखिएको छ। चालु आर्थिक वर्षमा भएको खर्चको भुक्तानी अन्तिम दिन असार 25 हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 25 पुँजीगत खर्च वार्षिक लक्ष्यको 45% मात्रै पुगेको खबर कारोबार दैनिकमा छ।
1: चीनको माथिल्लो क्षेत्रमा रहेको हिमतालको जलस्तर तीव्र रूपमा बढिरहेको भन्दै नेपालतर्फको भोटेकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। चीनको जाङमु पोर्ट प्रशासनले नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सन्देशमा निरन्तर वर्षाका कारण माथिल्लो क्षेत्रमा रहेको चीनतर्फको बोक्कु हिमनदीको जलस्तर बढिरहेको उल्लेख गर्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अप्नाउन भनेको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै देशको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: काया कहिरनमा अब पालो उखानको
0: रङ्ग न ढङ्ग भरि भङ्ग
1: उखानसँगै हामी काया कहिरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: आज र भोलि केही ठाउँमा हेलिकप्टर र मुसलधारे वर्षाको सम्भावना, बाढी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह।
1: सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। बाजुराको हरिकवलका 42 बाढी पीडित 1.5 महिनादेखि तिरपालमा।
0: कम्पनी कानुन सम्बन्धी विधेयकको मस्यौदा तयार, सीएसआर रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
1: चीनमा 1 दोस्रो शक्तिशाली चक्रवात, झण्डै 20 मानिसलाई सुरक्षित ठाउँमा सारियो।
0: र नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले 7:15 अर्जेन्टिना र स्विजरल्यान्डले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको हिजो आज हुनुपर्ने सूचना समाचारको प्राथमिकता तर अहिले हुने गरेका विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना किसान टेलिभिजन अगाडि बसेर खबरहरू हेर्दै सुन्दैछन्। खबरका शीर्षकहरू छन् आत्मदाह, आत्महत्या, हत्या, मृत्यु, बेपत्ता, घाइते। अनि लेखिएको छ समाचारको अन्त्यमा अब मौसम सम्बन्धी जानकारी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे
20: राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
21: नमस्कार, गुड मर्निङ।
20: सरकारका 100 पुरा भए, अब यो बिचमा यहाँले धेरै घटनाक्रमहरू नजिकबाट नियाली पनि रहनु भएको छ, हेर्नु भएको छ, मर्निङ सो अफ द डे भन्छ। अब सरकारको रफ्तार, गति र जनताहरूको आकाङ्क्षा नेपाली जनताहरूको मुड चेन्ज हुन, नागरिकहरूको चाहिँ मन परिवर्तन हुन धेरै समय लाग्दैन, तर दुई तिहाई नजिकको सरकारको डेलिभरी र यसले गरेको व्यवहारलाई चाहिँ आज कसरी विश्लेषण गर्न सकिन्छ?
21: वास्तवमा यो सरकारको चाहिँ भागदौड धेरै भयो, प्रोपोगान्डाहरू पनि धेरै भए, तर त्यो परिणाममुखी काम हो कि होइन भन्ने चाहिँ त्यतातिर चाहिँ गम्भीरतापूर्वक सरकार यो सरकार चाहिँ एक महिना दुई महिनाको लागि बनेको होइन र एक दुई महिनापछि तिन महिनापछि पाँच महिनापछि यो सरकारलाई चाहिँ प्रतिस्थापन गर्न पनि अर्को कुनै दलले सक्ने पनि देखिँदैन। त्यस कारणले यसले चाहिँ गर्ने कामहरू चाहिँ दिगो प्रतिफल दिने अथवा पाँच वर्ष दस वर्षको चाहिँ एउटा प्लानिङ गरेर गर्ने कामहरू चाहिँ गर्नु पर्थ्यो, तर यसले चाहिँ हतारमा आफ्नो आफूलाई चाहिँ त्यो प्रदर्शनका लागि उसले जुन खालका गतिविधिहरू गर्दैछ र हिजोको जुन परम्परावादी एउटा चाहिँ राजनीतिक सोचबाट जे कुराहरू भइरहेका थिए त्यसैमा यसले चाहिँ यसलाई फरवार्ड भनौँ न फास्ट फरवार्ड मात्रै गर्ने कोसिस गर्यो, जसले गर्दाखेरि ती कामहरू बद्ध देखिए अथवा चाहिँ आलोचनात्मक भए र हिजोका जुन संरचनाहरू छन् ती संरचनाहरूलाई चाहिँ कसरी चाहिँ राम्रो नतिजा ल्याउने भन्नेबाट र त्यो संरचनालाई बदल्नका लागि पनि उपयुक्त किसिमले चाहिँ जुन चाल चाल्नु पर्थ्यो उनीहरू एकदमै राम्रोसँग जुन जनमत पाएका छन् त्यो जनमतलाई चाहिँ एउटा विश्वासमा लिने तरिकाले, तर के भइदियो भने हामीहरूकोमा यो जुन आम अराजकता एक प्रकारको चाहिँ हाम्रो सामाजिक मनोविज्ञानमा चाहिँ देखा परेको छ जेएनजी आन्दोलनको दौरानमा, हिजो दलीय चाहिँ अराजकता थियो त्यसपछि सामाजिक अराजकताको रूपमा त्यसले त्यो प्रतिस्थापन भएको छ र त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी अब फेरि उनीहरूले नै सरकार चलाउने भएपछि त त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी राजनीतिकरण गर्ने, कसरी त्यसलाई फेरि मुलुकको रूपान्तरणमा चाहिँ प्रयोग गर्ने, कसरी हाम्रो संरचनात्मक चाहिँ विकासमा त्यसलाई प्रयोग गर्ने भन्ने चाहिँ रचनात्मक कामको जरुरी थियो, तर त्यो आम अराजकतालाई उनीहरूले आफ्नो सबभन्दा ठुलो चाहिँ विजयको चाहिँ रूपमा चाहिँ उनीहरूले बुझे।
20: तपाईँको भनाइ अनुसार सरकारसँग डेस्टिनेसन छैन त्यसो भए भद्रगोल तरिकाले चाहिँ अगाडि बढ्दै छ?
21: हो, त्यो पक्कै पनि छैन, तर उनीहरूकै आफ्नै पार्टीभित्र पनि त्यो आलोचना सुरु भएको छ, त्यो आलोचना मात्रै छैन, त्यहाँ त्यहाँ चाहिँ विभिन्न ढङ्गका गुटबन्दीहरू पनि छन्, त्यो त्यहाँ चाहिँ राजनीतिक महत्त्वकांक्षाहरू पनि छन् र तर त्यो महत्त्वकांक्षालाई चाहिँ महत्त्वकांक्षा नराम्रो नै हुन्छ भन्ने होइन, कहिलेकाहीँ महत्त्वकांक्षाले धेरै राम्रो परिणाम पनि दिन्छ, तर त्यो महत्त्वकांक्षालाई सम्हाल्न सक्ने व्यवस्थापकीय कौशल चाहिँ त्यो पार्टीभित्र छैन। त्यस कारणले अहिले चाहिँ वास्तवमा उनीहरूले चाहिँ काम गर्ने जुन तौर तरिका हो त्यो चाहिँ उनीहरूलाई आफैलाई पनि सन्तोष नलाग्ने खालको चाहिँ त्यो भागदौड मैले त्यो भागदौड मच्चेको देख्छु त्यो पार्टीभित्र त्यो दलभित्र उनीहरूको चाहिँ संसदीय चाहिँ दलमा एक प्रकारको चाहिँ भागदौड छ, त्यो डेस्टिनेसन कतै पनि छैन, गन्तव्य बिनाको चाहिँ भागदौड त के हुन्छ भन्दाखेरि अराजकतामा अभिव्यक्त हुन्छ, त्यसमाले त्यो गन्तव्य विहीन त्यो त्यो भागदौड जुन छ त्यसलाई उनीहरूले काम भनिरहेछन् के, तर पछि थाक्छ भागदौड मचिएपछि त के हुन्छ मान्छे थाक्छ, अनि त्यो थाकिसकेपछि अरू राजनीतिक दलहरूको आलोचना तीव्र रूपमा त्यो बेला हुने हो, त्यस कारणले मलाई चाहिँ यो भागदौड मचाउन भन्दा पनि परिणाम निकाल्नमा उनीहरूको ध्यान जान्छ होला भन्ने मलाई लागेको थियो, तर उनीहरूले त्यो टिमै बनाउन सकेन, त्यो सल्लाहकारको त्यो एउटा राम लामो चाहिँ एउटा विश्वसनीयता आर्जन गरेको समूहसँग त्यसले काम गर्नै सकेन।
20: जस्तो मुगाराम खनालजी तपाईँले भन्न खोज्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एकले अर्काको विश्वास मानिरहेको छैन, होइन एकले अर्काको विश्वास पनि गरि नरहेको एउटा परिस्थिति छ, जस्तो अहिले राष्ट्रिय महाधिवेशनले एउटा विधान पारित गरेको छ, प्रधानमन्त्रीमाथि नत्थी लगाइया छ, अब संसदीय दलको नेतालाई सभापतिले फिर्ता बोलाउन सक्नेछ चाह्यो भने भन्दाखेरि यसमा पनि एक किसिमको कन्ट्राडिक्सन सुरु भएको भन्ने कुरा आएको छ, भन्दा पार्टीभित्र पनि एकले अर्काको विश्वास छैन त्यसो भए
21: त्यो छँदै छैन नि पार्टीभित्र। हिजो पनि के हो भने नेपालमा संसदीय दल र प्रधानमन्त्रीको संसदीय दलको नेता र प्रधानमन्त्रीको बिचमा चाहिँ समन्वय नभएका कारणले गर्दाखेरि राजनीतिक दलभित्र धेरै प्रकारको चाहिँ झगडा धेरै प्रकारको चाहिँ मनमुटाव र धेरै प्रकारका कचिङ्गलहरू हुन्थे र पार्टी विभाजनसम्म पुग्थे, र अहिले पनि सरकारले चाहिँ पार्टी नियन्त्रण गर्ने पार्टीले सरकार नियन्त्रण गर्ने टाइपको जुन चाहिँ एउटा अघोषित एउटा खालको चाहिँ युद्ध द्वन्द्व देखिन्छ, त्यहाँ युद्ध त नभनौँ द्वन्द्व देखिन्छ, त्यो द्वन्द्वले के गर्छ भन्दाखेरि संसद यो त भद्दा प्रकारको जुन चाहिँ सभापतिले चाह्यो भने प्रधानमन्त्रीलाई चाहिँ फर्काउने भन्ने होइन, वास्तवमा संसदीय दल त्यसलाई पनि प्रधानमन्त्रीलाई चाहिँ फिर्ता बोलाउन सक्ने अधिकार चाहिँ संसदीय दलभित्र हुन्छ, त्यो सभापतिमा हुने होइन। र त्यस्तो बनाउनु पनि हुँदैन, त्यो त्यो त धेरै नै निरङ्कुशता भयो। तर
20: त्यो बनाइयो नि त राष्ट्रिय स्वतन्त्र पार्टी,
21: परोक्ष रूपमा त्यही नै थियो यसभन्दा अगाडि पनि अरू दलहरूको पनि। परोक्ष रूपमा के हो भने पार्टी अध्यक्षले चाह्यो भने प्रधानमन्त्री अर्कोलाई हुन दिँदैन थियो, त्यो उसले चाहिँ कहिले पनि त्यो दुईटा अभ्यास हुँदाखेरि चाहिँ पार्टी विभाजन भएको छ।
20: यसको मतलब रवि लामिछानेजीले चाहिँ किन महसुस गर्नुभयो होला, हिजो चाहिँ यो अवस्था थिएन होइन, उहाँको यो अहिले अहिले चाहिँ यो विधानमा ल्याइयो भन्दा यो किन महसुस भयो होला?
21: अनि त्यो पार्टीभित्र तपाईँ भोलि त्यो शक्ति सङ्घर्ष चाहिँ त्यो पार्टीभित्र छँदै नै छ, किनकि अरू पार्टी जस्तो त होइन त्यो, किनकि अरू पार्टीहरूको एउटा लामो इतिहास हुन्छ। त्यो इतिहासले गर्दाखेरि कतिपय नेताहरूले आफ्नो सीमा र आफ्नो क्षमतालाई आफैले नै व्यवस्थापन गरिसकेका हुन्छ, र ऊ भित्रैदेखि जो जहाँ हुँदैन त्यो त्यो भएन भने उसले चाहिँ संसदीय दलमा दाबी पेश गर्छ। र नेपालका वामपन्थी दलहरूमा त्यो एक एक दलीय चाहिँ तानाशाही जुन चाहिँ सोच हो, त्यो सोचले गर्दाखेरि त्यहाँ अरूले चाहिँ कुराहरू उठाउन विरोध गर्न त्यो कठिन छ। तैपनि त्यहाँभित्र कठिन भए पनि त्यो विरोधको स्वरहरू थिए, र त्यो स्वर विरोधको स्वर अलिकति ठुलो हुनासाथ त्यहाँ चाहिँ पार्टी विभाजनमा जान्छ। तर नेपाली कङ्ग्रेसभित्र त थुप्रै नेताहरूले संसदीय दलको नेतामा आफ्नो दाबीहरू प्रस्तुत गर्ने निर्वाचन गर्ने त्यो छँदैछ, तर अब राष्ट्रपा जस्तो भर्खरै आएको पार्टीमा त्यहाँ निर्वाचन गरेर कुनै परिणाम चाहिँ सुखद आउनुभन्दा पनि त्यो पार्टीभित्र कचिङ्गल मात्रै हुने सम्भावना छ। अहिले तपाईँ उनीहरूको महाधिवेशनमै देख्नुभयो, त्यो महाधिवेशनमा चाहिँ त्यो त्यो कुनै पनि मान्छेलाई उत्साह नै प्रदान गरेन, किनकि उनीहरूले त्यसलाई चाहिँ निर्वाध रूपमा त्यो एउटा कि त चाहिँ उनीहरू पुरै चाहिँ लोकतान्त्रिक तरिकाले त्यो महाधिवेशन सम्पन्न गर्नुपर्थ्यो, या त सबै पदहरूमा उनीहरूले चाहिँ एक प्रकारको त्यो तानाशाही नै भए पनि उनीहरूले चाहिँ एकमत भएर जानुपर्थ्यो। त्यो हुन सकेको भए चाहिँ त्यसले चाहिँ एउटा खालको चाहिँ केही मान्छेलाई चाहिँ एकमत हुँदाखेरिको उत्साह हुन्थ्यो, र केही मान्छेहरू चाहिँ धेरैलाई के हुन्थ्यो भने निर्वाध रूपमा निर्वाचनमा चाहिँ भाग लिएर आफूले चाहिँ निर्वाचनमा हारेको अथवा जितेको त्यो सन्देश लिएर उनीहरू फर्किन पाएको भए त्यसले उत्साह दिने हो। तर त्यहाँ त कस्तो भइदियो भने पुरै चाहिँ त्यो सभापतिले चाहिँ पार्टी सम्पूर्ण रूपमा कब्जा गर्ने, सरकार चाहिँ बालेन्द्रले पूर्ण रूपमा कब्जा गर्ने, र त्यो दुईटाले दुईटा चिजहरू कब्जा गर्दा त भोलि संसदीय दलभित्र त्यसका चाहिँ जुन बाछिटाहरू हुन् त्यो द्वन्द्वका बाछिटाहरू संसदीय दलमा प्रवेश गरे भने मलाई लाग्छ उनीहरूको चाहिँ व्यवस्थापकीय कौशल हामीले देखिसक्यौँ, त्यस हुनाले उनीहरूको व्यवस्थापनबाट बाहिर जान्छ त्यो कुरा, त्यो देखिरहेछ।
20: तर अहिले चाहिँ जस्तो कामहरू भइरहेको छ नि खनालजी, अब यहाँले चाहिँ नजिकबाट विश्लेषण पनि गर्नु भएको छ, यहाँ त जस्तो गृहमन्त्री माथि कैयौँ प्रश्नहरू उठे सुदन गुरुङमाथि, उनीमाथि छानबिन समिति बन्यो, फेरि उनीलाई नै फर्काउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति आयो, किनभने 283-82 जना सांसदहरू थिए राष्ट्रिय स्वतन्त्र पार्टीमा, अर्को काबिल भेटिएन। त्यसपछि उनले राजदरबार हत्याकाण्डको फाइल खोल्छु भने, निर्मला पन्तका फाइलहरू खोल्छु भने, त्यसपछि विभिन्न काण्डका फाइलहरू खोल्छु भने, तर ती फाइलहरू त खै अहिले कता छन्? तर उनको चाहिँ जुन किसिमको हिजो संसदमा बोलेको अभिव्यक्ति थियो, हामीले गर्ने यही त हो नि, हामीलाई देशप्रतिको माया छ, हामीलाई चाहिँ त्यो अस्ति गणेश नेपालीले आत्मदाह गर्नुपर्ने स्थितिका बारेमा चाहिँ उहाँले रातभरि हामीले त्यहाँ गएर चाहिँ सरसहयोग गरेका छौँदेखि लिएर अन्य कुराहरू भनौँ न, यो चिप कुराहरूमा चाहिँ उहाँ जुन तरिकाले प्रस्तुत भइरहनु भएको छ, यसले कहाँ पुर्याउँदैछ राष्ट्रलाई, मुलुकलाई, प्रशासनलाई, गृहलाई, विशेष गरी सरकारलाई?
21: मैले चाहिँ पटक पटक त्यही कुरा अब म दोहोऱ्याउन पनि चाहन्न, तर चाहिँ भएको के छ भन्नुहुन्छ भने अहिले यो सरकारको आलोचना र यो सरकारको काम गर्ने तरिकामा चाहिँ 50% चाहिँ आलोचनाहरू चाहिँ गृहमन्त्रीबाट नै सिर्जित छन्। र सवाल चाहिँ मुलुकको चाहिँ गृहमन्त्री कस्तो हुन्छ भन्ने कुरा त मैले धेरै पहिलेदेखि नै 75 वर्ष अगाडि जति बेला चाहिँ बिपी कोइराला यो देशको पहिलो गृहमन्त्री भए, एउटा चाहिँ प्रजातन्त्र आइसकेपछि तत्कालीन अवस्थामा, त्यसपछि 75 वर्षमा त हाम्रो राजनीति बिपीको जस्तो चिन्तन, बिपीको जस्तो सोच, बिपीको जस्तो चाहिँ साहित्यिक अनुरागी त्यस्तो मान्छे गृहमन्त्री भएको देशमा आज 75 वर्षपछि हुनुपर्ने त बिपीभन्दा उन्नत मान्छे थियो, तर भयो चाहिँ सुदन गुरुङ होइन। त्यसैले सुदन गुरुङ तपाईँ चाहिँ सुदन गुरुङ गृहमन्त्री भइसकेपछि अब नेपालको कुनै पनि मान्छे अलिकति चाहिँ पढे लेखेको, अलिकति पनि चाहिँ राजनीतिलाई नजिकबाट बुझ्ने र राजनीतिलाई इज्जत पनि गर्ने मान्छे अब कोही पनि गृहमन्त्री हुन रुचि राख्दैन होला भन्ने मलाई लाग्छ। मन्त्री हुन पनि रुचि राख्दैन अब नेपालको मन्त्रीहरूको जुन चाहिँ तपाईँ आजको जुन सेट तपाईँ देख्नुहुन्छ त्यसले चाहिँ धेरैलाई अब नेपाली राजनीतिप्रति एउटा खालको विरक्ति भनौँ न एउटा खालको चाहिँ त्यो आउला भन्ने मलाई लाग्छ, किनकि
20: राजनीति त्यो पदमा त्यो पोस्टमा चाहिँ सुहाउने मान्छे थिएनन् उनी होइन।
21: होइन नभएको होइन, मतलब हाम्रो राजनीति त्यस्तै गर्न लायक छ भनेर यो चाहिँ प्रमाणित गरेको हो कि, योभन्दा उन्नत राजनीति नेपाललाई चाहिँदैन भने हो यो, किनकि हाम्रो जुन सामाजिक उन्माद मैले चाहिँ भन्छु, जति बेला नेपालका चाहिँ खास गरेर वामपन्थी र लोकतान्त्रिक शक्ति यी दुईटा शक्तिले समाजलाई भत्काएर जसरी चाहिँ राजनीति गर्ने एउटा खालको चाहिँ अभियान चलाएर त्यो समाज भत्किएको कुरा अलिअलि चाहिँ अहिले यिनै दलहरूले थामेका थिए भनौँ न, एक एक प्रकारको हामीलाई भ्रम थियो कि, एउटा विभ्रम उत्पन्न भएको थियो कि हाम्रो समाज इन्ट्याक नै छ, किनकि हाम्रा दलहरूले त्यसलाई चाहिँ त्यो भत्किएको आफैले भत्काएका हुन्, त्यो भत्किएको समाजलाई थोरै मात्रामा पनि थोरै थोरै मात्रामा त्यसलाई चाहिँ भर्ती गर्ने चाहिँ उनीहरूको साङ्गठनिक ढाँचा, उनीहरूले चाहिँ समाजसँग चाहिँ गरेको अन्तर्क्रिया र उनीहरूले समाजमा चुनावकै बेलामा मात्रै भए पनि समाजसँगको त्यो सामिप्यताले गर्दाखेरि हामीलाई के भ्रम पैदा भइरहेको थियो भने दलहरूले समाज भत्काएका होइनन्, तर त्यो समाज भत्काउन थालेको उनीहरूले 46 साल यता नै हो, 46 सालभन्दा अगाडि उनीहरूले चाहिँ खास गरेर लोकतन्त्रको लागि भनेर समाज समाजमा गएर दिगो राजनीति गर्छौँ भने त्यो कुरा नेपाली जनताले पत्याए पनि र उनीहरूलाई चाहिँ त्यो खालको सुविधा पनि त्यो बेनिफिट पनि दिए, बेनिफिट लिए पनि उनीहरू, तर त्यो समाज भत्किएर दलको जुन टेको लगाएर हामीले अडाइराखेका थियौँ त्यो चाहिँ जेन्जी आन्दोलनले भत्कायो, त्यसपछि समाज पागल भयो, अहिले त नेपाली समाज पागलहरूको समाज हो र पागल समाज भएको हुनाले यो पागलपनलाई अब कसरी हामीले अडाउने त, न राजनीतिक दल छन् न समाज छ, त्यसैले यो जुन पागल बनाएर छोडिदिएको छ जेएनजी आन्दोलन पछि र त्यो त्यसको चाहिँ नेतृत्व गरेको जुन पङ्क्ति छ अहिले, यसले चाहिँ नेपाली समाजको पागलपनलाई व्यवस्थापन गर्न सक्दैन, किनभने त्यो यो चाहिँ आएको चाहिँ त्यही सामाजिक अराजकता र सामाजिक पागलपनबाट यो आएको छ, त्यस कारणले गर्दाखेरि यसले गर्ने त यस्तै नै हो होइन, यहाँभन्दा बढी चाहिँ गर्छ भनेर तपाईँले त्यो ठान्दा पनि नठान्नुहोस्, सोच्दा पनि नसोच्नुहोस्, किनकि यसको प्रकृति त्यसै हुनाले यसको अध्ययन हुन्छ अलिकति सूक्ष्म रूपमा, नेपालको चाहिँ सामाजिक आर्थिक राजनीतिक ढङ्गले चाहिँ लागेका अनुसन्धानकर्ताहरूले पनि गर्लान्, तर अर्को गहिरो गरेर नेपाली मनोविज्ञान चाहिँ 24-25 गतेको आन्दोलनले कस्तो बनायो र नेपाली राजनीतिलाई कहाँ लग्यो भन्ने विषयमा चाहिँ राजनीतिक शास्त्रीहरूले गर्लान् त्यो कुरा, तर अहिले चाहिँ जुन तपाईँले भन्नुभयो यो यो चाहिँ हाम्रो चाहिँ सामाजिक उन्मादबाट जे कुरा आएको छ अब त्यसले त्यसले गर्ने त्यही नै हो, त्यसको चरित्र पनि त्यही हो, त्यसबाट धेरै अपेक्षा पनि गर्ने होइन, मात्रै के हो भने यसले जति गहिरो गरेर भत्काउँदै जान्छ होइन, त्यसलाई चाहिँ थाम्ने भनेको अब चाहिँ समाजका कसले हो त्यो त्यो गर्नुपर्ने के हो भन्दाखेरि यसभन्दा बढी धेरै भत्काउन चाहिँ नदिने हो खास होइन, अब जति भत्कियो अब त्यो भत्किएकोमा राष्ट्रपाको अलिकति सिरियस तबका भनौँ न जसले अलिकति गम्भीरतापूर्वक राजनीति नै गर्न आएको थियो त्यो धेरै चिन्तित होला भन्ने मैले ठान्छु, किनकि उसले यस्तो होला भन्ने चाहिँ उसले पनि कल्पना गरेका थिएन, किनकि राष्ट्रपा पनि हिजोको चाहिँ जेएनजी आन्दोलनभन्दा अघिको राष्ट्रपा र पछिको राष्ट्रपामा आकाश जमिनको फरक छ, किनकि हिजो राष्ट्रपाले राजनीति गर्दा जे सोच्थ्यो त्यो अहिले त्यो सोचबाट त्यो मुक्त छ अथवा त्यो सोच्ने उसको चाहिँ धरातल अर्कै भयो, तर त्यो धरातलमा चाहिँ जुन जुन खालका मान्छेहरू अहिले यसको यसको चाहिँ सतहमा देखिन्छन् होइन, त्यो सतहमा देखिने मान्छेहरूको जुन चाहिँ तरिका छ तौर तरिका छ त्यो तरिका त के हो भने त्यसलाई चाहिँ राजनीतिक पार्टीको रूपमा चाहिँ व्यवस्थापन गर्न नसकेका कारणले भएको हो, त्यसमाले राष्ट्रपाको जुन पुरानो चरित्र छ होइन त्यो पुरानो चरित्र भनेको त्यो ग्यालेक्सी टेलिभिजन हो, अब त्यो ग्यालेक्सी टेलिभिजनको वरिपरिको जुन शक्ति हो त्यसले चाहिँ जसरी चाहिँ त्यसले ग्याल्बनाइज गरेको छ पार्टीलाई, अब त्यो शक्ति यति सानो शक्ति हो त्यो त्यो सानो शक्तिले विशाल पार्टीलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने भयो, त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने यो परिस्थितिलाई बुझ्न र यसलाई चाहिँ तदनुकूल लिएर जानको लागि राष्ट्रपाभित्रको आन्तरिक चालक शक्ति जुन हो त्यो आन्तरिक चालक शक्ति यति कमजोर छ कि उसले चाहिँ उस एउटा कुनै न कुनै प्रकारको अप्रियता त्यो सरकारको माध्यमबाट होला पार्टीको माध्यमबाट होला र भोलि चाहिँ जस्तै महानगरकै घटना तपाईँले जुन उजागर गर्नुभयो यस्तो खालको चाहिँ प्रिन्सिपल सेट गर्ने हिजो महानगर नै हो र बालनकै नेतृत्व हो, किनकि जसरी चाहिँ नगर प्रहरी यति अराजक भएको थियो होइन जता पनि फालेको छ भाग त्यसै काम गर्ने तरिका तपाईँले हेर्नुभयो भने र त्यो तरिकाले चाहिँ जुन खालको चाहिँ एउटा अराजकता छ महान नगर प्रहरीको उसले चाहिँ यही कुरालाई पनि उसले धेरै ढङ्गले चाहिँ चार छ महिनाभित्र व्यवस्थित गर्न नसकिने होइन, तपाईँ थाइल्यान्डमा पनि स्ट्रिट चाहिँ मार्केटहरू छन् राति चाहिँ मार्केट मार्केट हुन्छ बिहान उठ्दाखेरि पुरै सडक चाहिँ चलिरहेको हुन्छ र मेन चाहिँ हाम्रो दरबार मार्ग जस्तोमा पनि उनीहरूले बनाएका छन् र नगरले मजासँग पैसा उठाएको छ. तपाईँले स्क्वायर फिट तोकिदिनुहोस्, समय तोकिदिनुहोस्, त्यसपछि चाहिँ पुरै तपाईँ 9 बजेपछि चाहिँ त पुरै चाहिँ दरबार मार्गमा त पुतली सडकमा तपाईँले सडकमै चाहिँ पसल थाप्ने चाहिँ बनाइदिनुहोस्. कहिले काहीँ छुट्टीको दिन चाहिँ एउटा क्षेत्रलाई चाहिँ तोकिदिनुहोस्, त्यसमा चाहिँ
20: होइन सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाइएका कुराहरू
21: होइन. यसले नगर परिषदले के जानेको छ, पिट्न जानेको छ, लुट्न जानेको छ, असुली गर्न जानेको छ, होइन? त्यो चाहिँ मैले आजदेखि भने होइन,
20: गणेश नेपालीहरूले आत्मदाह गर्नु परेको छ.
21: तरिकै त्यही हो
20: होइन, गणेश नेपालले आत्मदाह गर्नु परेको छ. अब ट्राफिकको शुल्कको विषयमा तपाईँहरूको भन्नु के छ, जस्तो चाहिँ 5,000 देखि 50,000 1,00,000 चाहिँ ट्राफिक शुल्कको होइन जरिमाना तोक्नेमा चाहिँ थपडी बजाइराखेका छन् अहिले नागरिकहरू, होइन? तपाईँले देख्नु भएको छ नि त होइन.
21: यहाँ 10,000 महिनाको 10,000 चाहिँ काम गर्ने मान्छे छ अनि त्यसलाई नियम लगाउँछु भनेर त्यसलाई हो, यही हो उनीहरूले नजानेको भनेको के हो भने त्यही भएर विज्ञहरू राख्नुहोस्. त्यो विज्ञहरू पनि नेपाल बुझेको विज्ञ, कुनै चाहिँ विदेश बुझेको विज्ञ र विदेशी चाहिँ विभिन्न नियोगहरूमा चाहिँ त्यो अरूले बनाएको प्लानलाई चाहिँ इम्प्लिमेन्ट गर्ने कारिन्दा अथवा चाहिँ त्यसलाई एउटा टेक्नोक्राट भन्छ होइन. त्यो टेक्नोक्राटहरूलाई यहाँ विद्वान मान्ने चाहिँ हाम्रो मूर्खता, किनभने हाम्रो शिक्षाकै स्तर नै त्यस्तै छ. त्यसमाले त्यो टेक्नोक्राटहरूलाई चाहिँ विद्वान मान्दा, टेक्नोक्राटहरूलाई चाहिँ एकाडेमिसियन मान्दा हामीले चाहिँ धेरै दुःख पाइसकेका छौँ. त्यसमाले नेपालले बुझेको एउटा नीति तपाईँले बनाउनुहुन्छ भने त्यो नीतिसँग जोडिएका धेरै पाटा पक्षहरू हुन्छन्. तपाईँ बाटोको अवस्था, हाम्रो ट्राफिक पुलिस, हाम्रो चाहिँ वर्क पर्मिट, हाम्रा गाडीहरूको चाहिँ अवस्था, तपाईँ चाहिँ पुराना 30 वर्ष पुराना गाडीहरूलाई नबनाइकन नक्कली लाइसेन्स लिएको चाहिँ 18 वर्षको ड्राइभरले भर्खरै ट्र्याक खोलेको ठाउँमा चाहिँ हो तपाईँले चाहिँ रोड पर्मिट दिनुभएको छ अनि त्यहाँ एक्सिडेन्ट नभएर के हुन्छ? यो त राज्यले मारेको हो, राज्यले यस्तो तरिकाले नागरिक मारिरहेछ. हिजो पनि जीप दुर्घटना भयो, अस्ति दुर्घटना भयो, दुर्घटना भएका भइसन्, त्यो त्यसको कारणहरू चाहिँ तपाईँले चाहिँ केही पनि गर्नुहुन्न. अनि नियम लगाएर मात्रै हुन्छ? एउटा नियम बनाउनका लागि चाहिँ कतिवटा चाहिँ परामर्शहरू चाहिन्छ, कसरी चाहिँ ती नियमले काम गर्छ, लामो र दिगो हो, यही हो भागदौड भनेको मैले यही हो.
20: अब सरकार
21: बनाएपछि भइहाल्यो.
20: अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसके पछाडि चाहिँ रवि लामिछाने चाहिँ हरेक ढङ्गले चाहिँ अलिकति पावर सेन्टर वा पावर केन्द्रित भएर आएको हो. उहाँको चाहिँ 4 ठाउँको चाहिँ मुद्दा अर्थात् अभियोग चाहिँ फिर्ता भएको विषय छ होइन. अब महाधिवेशनबाट उहाँले चाहिँ एउटा शक्तिशाली पात्रका रूपमा अगाडि उभिएको छ. भावी वेटिङ प्राइम मिनिस्टरका रूपमा चाहिँ रवि लामिछाने कता कता त्यो सक्रिय भएको हो त्यसो भए?
21: अनि त्यो स्वाभाविक हो, हामीले अघि पनि छलफल गऱ्यौँ. नेपालमा चाहिँ पार्टी सभापति त्यो पनि बहुमतको चाहिँ झन्डै द्वितीयै बहुमतको चाहिँ सभापति पावरफुल नै हुन्छ. त्यो पावरफुल हुनु त्यो महाधिवेशन गरे पनि नगरे पनि, नगर्दा अझ बढी पावरफुल हुन्छ. किन भन्नुहुन्छ नि एकपटक पनि महाधिवेशन नगरेको पार्टी करिब त्यसको केन्द्रीयता चाहिँ धेरै बलियो हुन्छ. बरु तपाईँले महाधिवेशन गरिसकेपछि त्यसका जुन सङ्गठनहरू हुन् ती सङ्गठनहरू यति धेरै चाहिँ अराजकतामा चाहिँ बनाउनु पर्ने हुन्छ, किनकि त्यो सङ्गठन चाहिँ उनीहरूको सङ्गठन चाहिँ कुनै विचारधारामा उनिएको हुँदैन. त्यो विचारविहीन महत्त्वकाङ्क्षीहरूको झुन्ड हुन्छ. त्यस्तो झुन्डलाई चाहिँ एउटा दलीय रूपमा चाहिँ तपाईँले अगाडि लाँदाखेरि त्यहाँ धेरै प्रकारका तपाईँ तराईतिर कुटाकुट भएको पिटापिट भएको सुन्नुभयो, अझ व्यवस्थित उनीहरूको तलदेखि माथिसम्म एउटा पिरामिडीय शैलीमा चाहिँ त्यो निर्वाचनै भएको छैन. त्यो भयो भने उनीहरूलाई व्यवस्थापन गर्न धेरै नै कठिन हुने म देख्छु. र अर्को कुरा जो चाहिँ सङ्घीय तहमा तपाईँले हेर्नुभयो दलको भने त्यो दल जति बलियो छ त्यो बलियो चाहिँ बलियो केन्द्रीकृत ढाँचामा छ. त्यसै समावेशितालाई पनि छोएको छैन, त्यसले चाहिँ सहभागितामूलक चाहिँ लोकतन्त्रलाई पनि छोएको छैन, त्यसले चाहिँ अरू पावरलाई चाहिँ डिसेन्ट्रलाइज पनि गरेका छैन. त्यसमा त्यो सेन्ट्रल पावर त रविसँगै छ. मात्रै के हो भने उनीहरूको चाहिँ यो एकता हुँदाखेरि त्यो एकता के का आधारमा थियो भन्दाखेरि एउटा पब्लिक पर्सेप्सन चाहिँ बालेनको पक्षमा थियो. एक प्रकारले भन्नुहुन्छ नि त्यो सेयर भ्यालु. अब यता बुक भ्यालु चाहिँ कसको थियो भन्दाखेरि त्यो मूल इक्विटी चाहिँ यता राजसपा अथवा चाहिँ रवि लामिछानेको थियो. त्यस कारणले कानुन त तपाईँ हेर्नुभयो भने कानुन त रवि लामिछानेको पक्षमा चाहिँ त्यो यो पार्टीको चाहिँ सम्पूर्ण शक्ति त त्यहाँ केन्द्रित भयो. त्यस कारणले चाहिँ हामीले सरकार र पार्टीलाई चाहिँ हेर्दाखेरि त्यो पार्टी धेरै बलियो भएर आयो. त्यस कारणले अब सरकार त जहिले पनि बलियो नै हुन्छ, किनकि बहुमत भएपछि मात्रै प्रधानमन्त्री हुन पाइने व्यवस्था हो हाम्रो, र प्रधानमन्त्रीको विशेष अधिकार हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ. मात्रै के हो भने अब सभापति भइसकेपछि त्यो महत्त्वकाङ्क्षा हुन्न भन्ने होइन, फेरि दुवैजना त एकदमै महत्त्वकाङ्क्षी मान्छेहरू हुन्
20: बालेन र रवि.
21: त्यो महत्वाकांक्षालाई चाहिँ उनीहरूले काहीँ न काहीँ
20: यो पाँच वर्षसम्म बालेन बालेन भनेर
21: र काहीँ न काहीँ त्यसलाई चाहिँ आफ्नो पक्षमा लिएर जाने त त्यो राजनीतिमा स्वाभाविक कुरा हो, त्यसमा अन्यथा छैन।
20: पाँच वर्ष बालेन बालेन भनेर जुन तरिकाले चाहिँ उहाँले अस्ति भन्नुभएको थियो नि त, मेरो झुकिएर चाहिँ मेरो कोर्टमा बल आए पनि म पास गर्छु भन्नुभएको थियो, त्यो पास हुन्छ कि बल त्यतैबाट आउट गरिन्छ?
21: होइन, त्यो त राजनीतिमा के हुन्छ भन्नुहुन्छ नि, त्यो त त्यो भन्नै पर्ने हुन्छ होइन, कतिपय कुराहरू त्यो त्यो चाहिँ पोलिटिकल स्टेटमेन्ट भनिन्छ कि, त्यसलाई चाहिँ पोलिटिकल स्टेटमेन्टहरू कहिले पनि लागू गर्नका लागि बोलिँदैनन्। ती त तात्कालीन अवस्थामा जे जस्ता अन्तर्विरोधहरू पार्टीभित्र हुन्छ त्यसलाई चाहिँ त्यसलाई एड्रेस गर्नका लागि, त्यसका कार्यकर्ता र त्यसका शुभेच्छुकहरूलाई एड्रेस गर्नका लागि यस्ता पोलिटिकल स्टेटमेन्टहरू चाहिँ गरिन्छन्, र त्यो लागू हुन्छ भन्ने पनि होइन, राजनीतिमा त्यो हुँदा पनि हुँदैन।
20: अब जाँदा जाँदै भ्रष्टाचारीहरूलाई चाहिँ कुनै पनि हालतमा छोड्दैनौँ र भ्रष्टाचारको अन्त्य गर्दै छोड्छौँ, ग्रे लिस्टबाट देशलाई हटाउँछौँ भन्ने चाहिँ सङ्कल्प चाहिँ यहाँले अघि नै भनिसक्नुभयो, डेस्टिनेसन के हो थाहा छैन, तर उहाँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ हामी केन्द्रित छौँ भनेर जनतालाई जुन किसिमको चाहिँ एउटा भरोसा आशा दिलाउन खोजिरहनु भएको छ, यसको गम्भीरता र यसको वजन
21: गर्न बाध्य छन् नि, त्यही कुरा गरेर चाहिँ तपाईँ सत्तामा पुग्ने अनि त्यही कुरा गर्न छोड्ने हो भने त त्यो त धेरै कन्ट्राडिक्टरी हुन्छ नि त, त्यसमा उनीहरूलाई त्यो भन्नुपर्ने बाध्यता छ, तर त्यो भन्यो भन्दैमा फेरि सुशासन हुन्छ भन्ने पनि होइन। भन्नु र गर्नुमा धेरै फरक कुरा के छ भन्दाखेरि, तपाईँले चाहिँ भ्रष्टाचारी चाहिँ कुनै सरकारले तोकेर भ्रष्टाचारी हो भनेर हो होइन भन्ने कुरा त पहिला छानबिन हुनु पर्यो। त्यो छानबिनका लागि नेपालको चाहिँ पुलिस प्रशासन कस्तो छ भने, पहिला थुन्ने अनि बल्ल सुन्ने छ, पहिला सुन्नु पर्यो अनि थुन्नु पर्यो, त्यसका प्रमाणका आधारमा उसलाई सजाय पनि गर्नु पर्यो। त्यो सजाय गर्नका लागि फेरि सरकार मात्रै त निकाय होइन नि त, सरकार बाहेक अदालत छ, फेरि मुद्दा मामिला गर्नु पर्यो, त्यसका लागि चाहिँ एभिडेन्सहरू चाहियो, उनीहरूका चाहिँ वकिलहरूले चाहिँ गर्लान्। त्यो सरकारले मात्रै के हो भने, एउटा चाहिँ हिजो हो, हिजो एउटा चाहिँ फलानु बिचौलिया थियो भनेर त्यसैलाई समातेर वाहवाही लुट्ने भन्दा पनि बिचौलिया कसरी पैदा हुन्छन् त, अहिले पनि प्रधानमन्त्रीको वरिपरि बिचौलिया छैनन् र छन् नि त, होइन तमाम नामहरू आइरहेको छ, त्यसैले उनीहरू बिचौलिया चाहिँ एकैचोटि बिचौलिया बन्या होइन नि त, त्यो बिचौलिया बन्नका लागि त सरकारले त पहिला त साना हुन्छ नि बिचौलिया त, अनि त्यो बिचौलिया चाहिन्छन् पनि फेरि, होइन बिचौलिया नचाहिने भन्ने होइन, हेर्नु सरकारले
20: पनि छन् बिचौलिया, होइन बिचौलिया अहिले पनि घुमिरहेछन् होइन वरिपरि
21: छन् नि, छन् किन नहुनु, हुन्छन् नै के हुन्छन् नै, एउटा मान्छेले मात्रै कहाँ काम गर्छ त, बिचमा काम गर्नका लागि तमाम मान्छेहरू त्यो उनले किन राखेका छन् त, तिनैबाट बिचौली आउने त हुन्छ।
20: तर यो नियुक्तिको प्रक्रिया यहाँले हेर्नुभयो नि त होइन सर, नियुक्तिको प्रक्रिया पनि हेर्नुभयो, आज सेवा आयोगमा चाहिँ चुनाव हारेका व्यक्तिहरूदेखि लिएर चाहिँ आफ्ना परिवारकै सदस्यहरू, प्रधानमन्त्रीका सचिवालयकै व्यक्तिका नातेदारहरू चाहिँ नियुक्तिमा आए भन्ने कुरा आयो, कविन्द्रकोटले भनेको कुरा मलाई याद छ,
21: पहिला त्यही भन्थे हाम्रो मेरो सारा एकदमै चाहिँ क्यापेबल छ, मेरो मामा क्यापेबल छ, मेरो भान्जा क्यापेबल छ भन्ने, मेरो
20: हिजो चाहिँ तिमीहरूले पनि त्यस्तै गर्यो भनेर खबरदारी गर्दै गरिहाल्थ्यो
21: नि, नियुक्ति भएका आफ्ना आफन्त पर्यो भने होइन, उहाँ त एकदम क्यापेबल हुनुहुन्छ, उहाँको भाइ मात्र कहाँ हो र उहाँ विज्ञ हुनुहुन्छ, त्यसका लागि त हेर्नुहोस् सबै सेक्सन अफिसर हुनको लागि त बिए पास गर्नुपर्छ होइन, तर आफ्नै भाइ छानिन्छ किन होइन, त्यो हुनाले यो कुनै विज्ञता भनेको यो भनेको र उनीहरूले जसरी चाहिँ त्यो एउटा दरखास्तको आह्वान गरे, पहिला त दरखास्त जाने व्यक्ति, दरखास्त दिन जाने व्यक्ति एकदमै क्यापेबल हुने व्यक्ति चाहिँ र एउटा डिग्निटी भएको मान्छे होइन, त्यो दरखास्त हालेर जाँदै जाँदैन कि, तपाईँ राजदूत हुन, तपाईँ चाहिँ क्याम्पसको चाहिँ कलेजहरूको चाहिँ डिन हुन, कलेजको चाहिँ भिसी हुन, कहाँ जान्छ त, जाँदै जाँदैन, उसको चाहिँ स्वाभिमानले दिँदैन, मात्रै कस्तो जान्छन् भने तपाईँ देखिरहनु भएको हुन्छ, त्यो प्रत्येक सरकार आउँदाखेरि त्यो सरकारको प्रशंसा गर्ने केही मान्छेहरू जो मैले भन्न बित्तिकै धेरैले त्यो नामै सम्झिन्छन् होइन, त्यस्ता मान्छेहरू जान्छन्, अनि त्यो मान्छे चाहिँ औसत मान्छे हुन्छ, मिडियोकर हुन्छ, त्यसमाले चाहिँ तपाईँले दक्ष जनशक्ति त अन्त नै गर्ने हो होइन, त्यो अन्त गर्ने खोज्ने हो, त्यसलाई आग्रह गर्ने हो, घर जाने हो, ल तपाईँले चाहिँ यो लिइदिनु पर्यो, देशको लागि तपाईँको क्षमताको आवश्यकता छ भनेर, अनि चाहिँ त्यसरी गरेर ल्याउने हो, खास चाहिँ खास मान्छे को हो भन्ने कुरा सबैलाई थाहा छ, यहाँ विवाद रहित मान्छेहरू छन्, त्यो राजदूतमा पनि विवाद रहित मान्छेहरू छन्, भिसी बनाउनका लागि विवाद रहित मान्छे र शिक्षालाई साँच्चै नै प्रेम गर्ने मान्छेहरू छन्, शिक्षालाई बेच्ने मान्छे होइन, शिक्षाका व्यापारीहरूलाई चाहिँ तपाईँले व्यापारीहरू सबभन्दा पहिले प्रधानमन्त्री कहाँ पुगिसक्छ, तर शिक्षा प्रेमी पुग्दैन होइन, शिक्षालाई आफ्नो चाहिँ अब डिप्लोम्याटहरू पनि त्यही हो, खास डिप्लोम्याटहरू जो चाहिँ नेपाललाई चाहिन्छ र यस्तो अवस्थामा जति बेला हाम्रो चाहिँ परराष्ट्र नीति नै यति विवादास्पद र यति फितलो छ, यस्तो बेलामा चाहिँ परराष्ट्रलाई चाहिँ कसले सुधार्न सक्ला त, एउटा दुईटा तिनटा मान्छेको नाम भन्नुभयो भने सायद मलाई लाग्छ त्यो सबैको कमन नाम हुन्छ, अनि त्यो नभएका होइन नि। अनि यस्तो सरकारको, यो सरकारको यस्तो उरनठेउलो चाहिँ नीति र चाहिँ पोलिसीभित्र जुन मान्छे जान्छ त्यसले के काम गर्न सक्छ? त्यो काम पनि गर्दैन, त्यसको डिग्निटी पनि हुँदैन नि, त्यसमा त्यो जाँदैन। हेर्नुहोस्
20: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर। नमस्कार।
21: उहाँ
20: हुनुहुन्थ्यो मुमाराम खनाल, राजनैतिक विश्लेषक, आदरणीय श्रोता। यसपछि हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश परसाईले प्रश्न सोध्नेछौँ, र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् तपाईँका प्रधानमन्त्री वा तपाईँको सरकारलाई जनताप्रति दया छैन? एकैछिनको विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम।
3: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
22: पर्ख दीपक,
3: किन
22: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापेको, खप्टिएको लगायत महिला तथा पुरुषका

0: पार्टी ब्याङ्क पीस होम इन्टरनेट
1: यतिखेर हाम्रो बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धेरै धेरै धन्यवाद खेमजी। यो कार्यक्रम सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा एकमुष्ट नमस्कार। जय देश, जय घण्टी।
1: सरकार यति निर्दयी किन बनिरहेको छ पछिल्लो समय प्रसाईजी?
2: तपाईँले कुन प्रसङ्गको उठान गर्नुभएको हो खेमजी?
1: सुकुम्बासीको बिल्ली बाघ पारिएको छ, एउटा बच्चा रोइरहेको म दृश्य हेरिरहेको छु, उहाँहरूलाई होल्डिङ सेन्टर छोड्नका निम्ति दबाब दिएको छ, भोग भोगै राखिएको छ, होइन? सरकार यति निर्दयी हुन्छ आफ्नो जनतासँग?
2: असाध्यै नकारात्मक दुष्प्रचारहरू गरिएको छ, प्रोपोगान्डाहरू फिजाइएको छ, अफवाहहरू फैलाइएको छ, र बडा दुःखका साथ भन्नुपर्छ तपाईँ जतिको दिग्गज सञ्चारकर्मी पनि कहीँ न कहीँ तिनै अफवाहहरूको शिकार हुनुभएको छ।
1: अध्यक्षजीसँग पनि कुरा गरेका छु, आनन्द भाटीसँग, उहाँले भन्नुभएको छ
2: भएको के हो भने
1: अब व्यवस्थापन गर्न खोजिरहेका छौँ भन्ने उहाँको दाबी छ, होइन?
2: तर त्यो छैन, भएको के हो भने बागमती किनारको सुकुम्बासी समस्या समाधानको प्रयास आज सुरु भएको होइन। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएकै समयमा पनि काठमाडौँको इचङ्गु नारायणमा अपार्टमेन्ट बनाएर उहाँहरूलाई स्थानान्तरण गर्ने प्रयास भएको थियो। तर यति दूषित राजनीति भयो त्यति बेला किनभने कुनै कुनै शक्तिको राजनीतिक पसल जम्मा यिनै समस्याहरू बेचेर चलेको छ, जो कहिले पनि यी समस्याहरूको दीर्घकालीन समाधान चाहँदैन, व्यवस्थापन मात्र गर्न चाहन्छन्। बालेन शाह मेयर हुँदा मलाई प्रश्न पार्ने मौका दिनु न, आजको प्रधानमन्त्री बालेन शाह मेयर हुँदा पनि यो समस्या समाधान गर्ने असाध्यै धेरै प्रयास भएको थियो। त्यति बेला पनि अति राजनीतिकरण गरेर संघीय सरकारले असहयोग गरेको कारणले यो समस्या समाधान हुन पाएन। यसपटक सम्माननीय प्रधानमन्त्री बालेन शाहले शपथ लिइसकेपछि हामीले 100 दिनको 100 कार्यसूची सार्वजनिक गर्दा हामीले बागमती सभ्यता र बागमती किनारका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनलाई हाम्रो पहिलो प्राथमिकतामा राखेका थियौँ, जस अन्तर्गत उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर विभिन्न होल्डिङ सेन्टरहरूमा लगियो। यसका विभिन्न कारणहरू छन्। नदीमा कुनै पनि बेला बाढी अथवा प्राकृतिक प्रकोप आउँदा नागरिकको जीवन तलमाथि भएको भए तपाईँले मलाई अहिले अर्को किसिमबाट प्रश्न गर्दै हुनुहुन्थ्यो। नागरिकको जीवन बचाउनु राज्यको प्रथम कर्तव्य हो, र अर्को कर्तव्य बागमती सभ्यता जस्तो ऐतिहासिक सभ्यताको संरक्षण पनि हो। त्यसकारण हामीले सरकारले सुकुम्बासीहरू जो त्यहाँ हुनुहुन्थ्यो बागमती किनारमा उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गर्यो, र तत्पश्चात उहाँहरूको विवरण सङ्कलन गरेर उहाँहरूलाई स्थायी बसोबासको प्रबन्ध नमिलाउन जेलका लागि होल्डिङ सेन्टरबाट उहाँहरूलाई स्थानान्तरण गर्दै गर्दा सरकारले प्रारम्भिक रूपमा प्रति परिवार 25,000 र जबसम्म उहाँहरूको स्थायी बसोबासको प्रबन्ध गरिँदैन तबसम्म प्रति परिवार मासिक 15,000 दिँदैछ। त्यसकारण बिचल्ली पारिएको अथवा बिल्लीबाट बनाइएको भन्ने दुष्प्रचार हो, प्रोपोगान्डा हो।
1: होइन, बागमती सभ्यताले त के भन्यो भने नि, आनन्द भाटजीको म तपाईँलाई कुरा गर्दैछु, उहाँ चाहिँ यसको संयोजक हुनुहुन्छ, यतिखेर उहाँसँग नेपाली बस्ने कुरा भएको छ, होइन? अहिलेको अवस्थामा अब सुकुम्बासीहरूले त्यहाँ बसेका होल्डिङ सेन्टरकाहरूले भोक भोकै बस्नुपर्ने स्थिति किन पैदा भयो, किन चाहिँ उहाँहरूलाई टाइममा तपाईँहरूले चाहिँ खानाको प्रबन्ध गर्नु भएन, किन चाहिँ त्यहाँ छोड भन्नुभयो भनेर चाहिँ मैले सोधेको थिएँ, होइन? उहाँले चाहिँ के भन्नुभएको थियो भने उहाँहरूलाई हामीले चाहिँ अहिले डेरा खोज भनेका छौँ, काठमाडौँमा कोठा जहाँ पनि पाइन्छ कोठा खोज्नुहोस्, व्यवस्थापन गर्नुहोस्, तपाईँहरूलाई चाहिँ 15,000 मासिक रूपले चाहिँ आउँछ पनि पैसा, होइन? अब सबै मानिसहरू काठमाडौँमा भाडा रेन्टमा बसेकै छन्, बालमा बसेकै छन्, तपाईँहरू किन जिद्दी गर्नुहुन्छ भन्ने ढङ्गले उहाँहरूलाई कन्भिन्स गर्दैछौँ। हामीले भगाएको होइन, उहाँहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्न खोजेको त भन्नुहुन्छ,
2: म पनि त्यही भन्दैछु, उहाँहरूको दिगो व्यवस्थापन नहुन्जेलका लागि, सुन्नुहोस् है, उहाँहरूको दीर्घकालीन व्यवस्थापन नहुन्जेलका लागि, स्थायी आवासको प्रबन्ध नगरिन्जेलका लागि सरकारले मासिक रूपमा प्रति परिवार 15,000 दिँदैछ। म पनि काठमाडौँमा कोठा भाडामै लिएर बस्छु, र मैले 4 कोठाको भाडा मासिक 18,000 तिर्ने गरेको छु भनेपछि कोठा भाडाका लागि मासिक 15,000 प्रति परिवार, यो सहुलियत कम हो र खेमजी?
1: महिनाको 15,000 काठमाडौँमा 6-7 परिवार बस्न सकिन्छ रमेश प्रसाईजी?
2: म फेरि पनि दोहोऱ्याउँछु, तपाईँ कुनै पनि बेला मेरो कोठामा आउन सक्नुहुन्छ र क्रस चेक गर्न सक्नुहुन्छ। म

ऐतिहासिक सोमेश्वर गढीको संरक्षण र प्रवर्धनमा नेपाली सेनाले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो। माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई 50,000 आर्थिक दण्डदेखि व्यवसाय अनुमति पत्र रद्द गर्ने सम्मको कडा कारवाही गर्ने व्यवस्था गरेको छ। नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले पारित गरेको बजार अनुगमन सम्बन्धी विधेयक 2083 व्यवसायीहरूलाई आतंकित पार्ने गरी सो कडा दण्डको व्यवस्था गरेको हो। बजार अनुगमनका क्रममा व्यवसाय र पारदर्शिता नरहेको भेटिए साइनबोर्ड नराखे त्यस मूल्य सूची नराखे मूल्य गुणस्तर र तौल ठीक नभई म्याद नागेको खाद्य सामग्री भेटिए दफा 10 सम्बन्धी कसुरमा पहिलो पटक 2,000 10,000 दोस्रो पटक 10,000 20,000 र तेस्रो पटक 50,000 जरिवाना गरिने उल्लेख रहेको छ। यस्तै बजार अनुगमनका क्रममा खान तलासी गर्दा अनुचित वा अनियमित कार्य गरेको पाइए दफा 19 सम्बन्धी कसुर पहिलो पटक 5,000 दोस्रो पटक 25,000 जरिवाना र तेस्रो पटक व्यवसाय अनुमति रद्द गरी 50,000 जरिवाना गरिने व्यवस्था गरिएको छ। नगर उपप्रमुखको संयोजकत्वमा हुने बजार अनुगमनबारे विधेयक पेश र सर्वसम्मत पारित हुँदा नगर उपप्रमुख हेमप्रसाद महतो भने नगरसभाको बैठकमा अनुपस्थित रहनु भएको थियो। माडी नगरपालिकाले कुल बेरुजु रकम मध्ये अनियमित रहेका करिब 9,48,00,000 रुपियाँ नियमित गरी फडसोटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने महत्वपूर्ण निर्णय गरेको छ। शनिबार सम्पन्न माडी नगरपालिकाको 18 नगरसभाको तेस्रो बैठकले आर्थिक वर्ष 2075-76 गत आर्थिक वर्ष 2081-82 2074-79 निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा गरी कुल 7 आर्थिक वर्षहरूको बेरुजु सम्परीक्षणका लागि पठाउने विशेष निर्णय गरेको हो। विवरण अनुसार आर्थिक वर्ष 2075-76 3,36,72,000 2076-77 36,32,000 2077-78 77,03,000 2078-79 2,28,000 2079-80 1,46,56,000 2080-81 3,19,43,000 तथा 2081-82 29,57,000 रुपियाँ नियमित गर्न कागजात तयार गरी फर्सटका लागि पठाउने निर्णय भएको छ। माडी नगरपालिकाको कुल अध्यावधिक बेरुजु रकम 48,48,13,000 रुपियाँ रहेको छ। सोमध्ये शनिबार निर्णय भए अनुसार 9,48,00,000 रुपियाँको बेरुजु फर्सट भई हटे पनि अध्यावधिक बेरुजु करिब 39,00,000 अझै कायमै रहनेछ। माडी नगरपालिकाको 18 नगरसभाले 149 कर्मचारी रहने गरी नगरपालिकाको संगठन शाखा उपशाखा संरचना पारित गरेको छ। नगरसभाले पारित गरेको संगठन संरचना अनुसार अब माडी नगरपालिकामा 9 शाखा रहनेछन्। शाखाहरू 1 प्रशासन योजना तथा अनुगमन शाखा 2 पूर्वाधार विकास शाखा 3 सामाजिक विकास शाखा 4 भेटनरी अस्पताल तथा पशुपक्षी एवं मत्स्य विकास शाखा कृषि विकास शाखा शिक्षा युवा तथा खेलकुद शाखा आर्थिक विकास शाखा आर्थिक प्रशासन शाखा र कानून शाखा रहनेछन्। प्राय सबैजसो शाखा मातहत विभिन्न इकाइ र उपशाखाहरू समेत रहनेछन्। यसैबीच नगरपालिकाले हाल कार्यरत सबै 105 करार कर्मचारीहरूको सम्झौता थप गरेको छ। नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि कार्तिक मसान्तसम्मका लागि करार कर्मचारीको म्याद थप हुने गरी सम्झौता थप गर्ने निर्णय गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो। माडी नगरपालिकाको न्यायिक समितिमा दर्ता हुन आएका 155 मध्ये 106 मुद्दाहरूमा सहमति भएको छ। 18 नगरसभामा प्रस्तुत भई पारित भएको न्यायिक समितिको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 49 मुद्दाहरू सहमति हुन बाँकी रहेको हो। नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न नगरसभाको सो तेस्रो बैठकले सुशासन तथा संस्थागत विकास समिति संयोजक सीता सुवेदीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन विधायन समिति संयोजक घनश्याम द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक इन्द्र प्रसाद चापागाईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको छ। न्यायिक समितिका संयोजक समेत रहनुभएका नगर उपप्रमुख हेमप्रसाद महतो अनुपस्थित रहँदा समितिका सदस्य फिरल महतोले नगरसभामा आफ्नो समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। तीन चरणमा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम र बजेट पहिले नै पारित गरिसकेको छ।
भरतपुर अस्पताल

0: नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत सन्तोषी श्रेष्ठ बेपत्ता भएको 13 दिनसम्म पनि फेला परेकी छैनन्। घरबाट असार 14 गते निस्केकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजीका लागि परिवारले ठाउँ ठाउँमा फ्लेक्स टाँसेको छ। तनहुँ बन्दीपुर गाउँपालिका 4 घर भई गैडाकोट नगरपालिका 2 बस्दै आएकी 28 वर्षीय सन्तोषी असार 14 गते साँझ करिब 8 बजे स्कुटर लिएर घरबाट निस्केकी थिइन्। चितवनका युवा उद्यमीहरूलाई व्यापार व्यवसायको प्रवर्धनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न प्रोत्साहन गरिएको छ। आदयन्त एडभाइजरी र इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युटले अमेरिकी दूतावास नेपालको साझेदारीमा भरतपुरको पटियानीमा शुक्रबार सीईओ संवाद श्रृङ्खला गर्दै एआईको प्रयोग र व्यवसाय विस्तारमा प्रोत्साहन गरेको हो। डिभिजन वन कार्यालय चितवनले वन क्षेत्रमा अवैध रूपमा काठ दाउरा तथा अन्य वन पैदावार ओसार पसारका क्रममा बरामद भई वर्षौंदेखि व्यवहारसी अवस्थामा रहेका सवारी साधन लिलामी प्रक्रिया अघि बढाएको छ। लिलामीबाट करिब ₹32,50,000 राजस्व संकलन हुने गरिएको कार्यालयले जनाएको छ। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। बझाङको केदारशिव गाउँपालिका 7 सुङ्गरे क्षेत्रमा भएको जीव दुर्घटनामा परेर 3 मृत्यु भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार दुर्घटनास्थलमा 3 मृत्यु भएको हो। त्यस्तै दुर्घटनामा परेर 5 घाइते भएका सिडिओ केसरीले बताए। उनका अनुसार अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ। हामी उद्धारकै कार्यमा छौं। घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ। उनले भने जीव सड़कबाट करिब 300 मिटर तल खसेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीका अनुसार भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो। काठमाडौँको कीर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरबाट जेन्जी अभियन्ता माजिद अन्सारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापा सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढीका कारण गैराती करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्नो सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन्। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सड़कमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेको देखिन्थे। तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ। गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपूछ गरिरहेको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा, समूहका नेता डाक्टर प्रकाश शरण महत र अर्का नेता डाक्टर शेखर कोइरालालाई भेट्न विराटनगर पुगेका छन्। शनिबार विराटनगरमा रहेका डाक्टर कोइरालालाई कोइराला निवासमा पुगेर डाक्टर महतले भेटेका हुन्। विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानूनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटर ब्याज पीड़ितहरू फेरि सड़क आन्दोलनमा उत्रिएका छन्। पीड़ितहरूले जनकपुरबाट बिहिबार शुरू गरेको पैदल यात्रा दोस्रो दिन शुक्रबार महोत्तरीको बर्दीवास आइपुगेको छ। न्यायको खोजीमा पैदल निस्किएका करिब 200 पीड़ित 11 दिनभित्र संघीय राजधानी काठमाडौँ पुग्ने लक्ष्यका साथ अघि बढ़िरहेका छन्। असार 18 गते बिहिबार कर्णाली राजमार्ग अन्तर्गतको साङ्गेतडा दुर्घटनाका चालकले 9 दिनपछि शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी न्याय उपपरीक्षक श्रवण कुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताएका हुन्। उनका अनुसार उनको शव शनिबार बिहान 7 बजेको समयमा असामको तुर्माखात गाउँपालिका 2 जमगढ स्थित कर्णाली नदीको किनारमा भेटिएको हो। महानगर प्रहरी संघको विवादपछि आत्मदाह गरेका गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग उठ्न थालेको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुक मार्फत गणेश नेपालीलाई शहीद घोषणा गर्नुपर्ने भन्दै छ बुँदे धारणा सार्वजनिक गरेका छन्। ढुङ्गानाले गणेश नेपालीको घटना आत्मदाह नभई आत्मदाह भएको दावी गर्दै त्यसलाई राज्यले नीतिप्रति गरिएको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत निर्णय नभई समाज र राज्यलाई सन्देश दिने कार्य भएको उनको भनाइ छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीसँगको भेटघाटका क्रममा मुख्यमन्त्री बानियाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। इरानले आइतबार तेल ढुवानी गर्ने जलमार्ग हर्मुज स्ट्रेट बन्द गरिएको घोषणा गरेको छ। साथै यस विरूद्ध कुनै कारवाही गरिए कडा जवाफ दिने चेतावनी पनि दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्सका एक नौसेनाले भनेका छन् एउटा जहाजले आफ्नो प्रणाली बन्द गरेर समुद्री सुरक्षालाई खतरामा पारेको थियो, त्यस विरूद्ध हमला गरियो र रोकियो। यद्यपि उक्त जहाजबारे विस्तृत जानकारी दिएको छैन। विज्ञप्तिमा धेरै जहाजले अनाधिकृत बाटोबाट जलमार्ग प्रवेश गर्न खोजेको र चेतावनी दिँदा व्यवस्था गरेको आरोप लगाइएको छ। र फिफा विश्वकप अन्तर्गत अमेरिकाको मियामी स्टेडियममा सम्पन्न क्वार्टर फाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 93 मिनटमा जेड वेलिङले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई रोमाञ्चक जित दिलाए। खेलको पहिलो गोल 36 मिनटमा नर्वेका एन्ड्रियास स्केल्डर अपले गरेका थिए। त्यसको 11 मिनटपछि पहिलो हाफको इन्जुरी समयमा बेलिघमले गोल फर्काउँदै इङ्ल्यान्डलाई 1-1 को बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। आज बिहान 7:15 हुने अर्को क्वार्टर फाइनल खेलमा अर्जेन्टिना र स्विजरल्यान्ड भिड्दैछन्। उक्त खेलको विजेता टोली सेमी फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा क्वार्टर फाइनल मै टुङ्गिनेछ। यो समाचार तयार पार्दासम्म अर्जेन्टिना 1-0 अग्रतामा रहेको छ र आक्रामक खेल प्रस्तुत गरिरहेको छ। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 13 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 80% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बाढी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गर्ने वा गराउने व्यवसायमाथि कसुर दोहोरिएको आधारमा कडा कारवाही गर्ने व्यवस्था। नगरले कुल बेरुजु रकम मध्ये करिब 9,48,00,000 रुपियाँ फर्सोटका लागि महालेखा परीक्षकको कार्यालयलाई पठाउने निर्णय। बाढी नगरपालिकाको 18 नगरसभाले 149 जना कर्मचारी रहने गरी नगरपालिकाको संगठन संरचना पारित। सोमेश्वरगढीमा प्रधान सेनापति अभिमान सिंह बस्नेतको सैनिक प्रतिमा निर्माण भई अनावरण। बझाङ जीव दुर्घटनामा 3 जनाको मृत्यु, 5 घाइते। बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन। र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनल प्रवेश। अर्को क्वार्टर फाइनल खेलमा अर्जेन्टिना र स्विजरल्यान्ड भेट्दै। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दिप्ती विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ। राज्य सत्तामा नयाँ अनुहारहरू आएका छन् र उनीहरूले मुलुकको भागडोर सम्हालिरहेका छन् र पुराना राजनीतिक दलहरूले पनि अब सत्तालाई सहयोग गर्ने र देशलाई समुन्नतितर्फ लैजानका निम्ति सबैको ऐक्यबद्धता रहनु पर्ने विषयलाई पनि अङ्गीकार गर्दै अगाडि बढेको छ र देशका वामपन्थी दलहरूले पनि अब हामी वामपन्थी सुध्रिनुपर्छ, एक ढिकाबाट अगाडि बढ्नुपर्छ भन्ने संकल्प सहित उनीहरू अगाडि बढ्न खोजिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ र यतिखेर हामीसँग जोडिनु भएको छ नेकपाका नेता जगन्नाथ खतिवडा। जगन्नाथजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब देशमा सरकार आज कुन अवस्थामा छ? मधुमास पुरा गर्यो सरकारले, सरकार सही बाटोमा अगाडि बढिरहेको छ तपाईँहरूको विश्लेषण अनुसार?
2: सरकारलाई अब 3 महिनाको समय एउटा संकेत मात्र हो। संकेत कस्तो छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल गर्न सकिन्छ। सरकारलाई वास्तविक रूपमा उसले बनाएको बजेट कसरी कार्यान्वयन गर्छ भन्ने दिशाबाट बढी मूल्याङ्कन गर्न राम्रो हुन्छ। अहिले भर्खरै बजेट बनाएको छ, केही प्रयासहरू गर्न सुरु गरेको छ, त्यसकारण सरकारको वास्तविक मूल्याङ्कन गर्ने बेला भइसकेको छैन।
1: तर जनताको पक्षमा, सुशासनको पक्षमा, सरकारले गरेका कामहरूमा होइन, जस्तो अब सुकुम्बासी समस्याको विषय व्यापक रूपमा यतिखेर आइरहेको छ, होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धमाधम निकालिँदैछ, बिल्लीबाट पारिँदैछ भन्ने विषय आएको छ, उहाँहरूले दावी गरिरहनु भएको छ होइन उहाँहरूलाई हामी सुरक्षित आवास दिँदैछौँ होइन, विभिन्न क्षेत्रमा सीमाका विषयहरूमा चाहिँ अभिव्यक्तिहरूका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसै गरी सरकारका केही व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छन्, त्यसपछि क्लिन चिट पाएर फर्किएका विषयहरू पनि उठिरहेका छन्। तर कर्मचारी तन्त्र, ब्युरोक्रेट र यो देशका ट्रेड युनियनदेखि लिएर विभिन्न सङ्गठनका नाममा हुने अराजकताहरूलाई चाहिँ हामी निमट्यान्न पार्छौँ भन्छ सरकारले।
2: अब मैले अघि चर्चा गर्दै कि वास्तविक मूल्याङ्कन 3 महिनामा हुँदैन। 3 महिनाले सङ्केत गर्छ कसरी अगाडि बढ्न सक्छ, उसको ओरिएन्टेसन कतापट्टि गयो, उसले कस्तो एटिच्युड देखायो, बानी बेहोरा कस्तो देखायो र सुशासनमा उसले के गर्न कोसिस गरेका थियो र कहाँ पुग्यो भन्ने विषयको सङ्केत, 100 दिनको सङ्केत हामी त्यसमा मूल्याङ्कन गर्न सक्छौँ। सरकारको राम्रा कुरालाई, पहल कदमीलाई यदि राम्रो सम्झने हो भने भ्रष्टाचारका विरुद्धमा उसले केही न केही पहल कदमी गरेको देखिन्छ, राम्रो गरी इनिसिएसन ठिक छ। तर नराम्रो कुरा के देखिन्छ भने अरूलाई फसाउने र आफ्नालाई जोगाउने उसको प्रयास, विगतमा पनि सरकारहरूले यसै यसै गरेका थिए र तिनीहरू बदनाम भएका थिए, यस्तै कारणले गर्दा, त्यही विभेद पक्षपातको कारणले गर्दा नै विगतका सरकारहरू कतिपय अवस्थामा ढल्न पुगे र यो पछिल्लो सरकार, भदौसम्म भएको सरकार यस्तै भेदभाव र पक्षपातकै कारणले समाप्त हुन पुगेको थियो। यो सरकारको दिशा पनि त्यतैतिर देखिन्छ, आफूलाई सहयोग गर्नेहरूलाई चोखो ठान्ने र आफूलाई असहयोग गर्ने आफ्ना विरोधीहरूलाई समाप्त पार्ने उसको घोषित उद्देश्य नै देखिन्छ। दोस्रो कुरा, भ्रष्टाचार एउटा आम रोग हो, यो आम रोगमा कुनै नागरिक असुतो नहुन पनि सक्छ, किनकि उसले अवसर पाएसम्म उसका अवसरहरूलाई जाँच्नुपर्छ, कहाँ कहाँ भ्रष्टाचार गर्ने मौका पाएको थियो थिएन भनेर यो आम विषय बनेको छ। तर सरकारको घोषित उद्देश्य चाहिँ के देखिन्छ भने विगतमा सत्ता सरकार सञ्चालन गर्ने राजनीतिक दलहरूलाई समाप्त नपारिकन छोड्दिन भन्ने प्रधानमन्त्रीकै उद्घोष देखिन्छ। प्रधानमन्त्रीले लेखेका सामाजिक सञ्जालका स्ट्याटसहरू हेर्दा, उहाँले गरेका काम हेर्दा, उहाँका नेताहरू बोलेको हेर्दा, सांसदहरू बोलेको हेर्दा, विगतका अरू राजनीतिक दलहरूलाई समाप्त नगरिकन हुँदैन भन्ने उहाँहरूको बिल्कुल असहिष्णु र द्वेषी नीति, यो नीतिले चाहिँ उहाँहरूलाई एकदमै पछाडि धकेलिरहेको मैले देखेको छु. अर्कोतिर तपाईँले सुकुम्बासीको चर्चा गर्नुभयो, ट्रेड युनियनहरू विद्यार्थी सङ्गठनहरू बन्द गर्ने कुरा गर्नुभयो, यो सबै कुराले सरकारलाई दिनदिनै एक्ल्याउँदै लगेको छ. तिनलाई व्यवस्थापन, लोकतन्त्रमा तिनलाई व्यवस्थापन गर्नुपर्छ, ठिक बाटो दिनुपर्छ, गाइडलाइन दिनुपर्छ, सबै संस्थाहरू चलन्, संस्थाहरू भनेको सबै जनताको आवाजहरू हुन्, पेसाकर्मीहरूका आवाजहरू हुन्, उनीहरूको आवाजलाई दमन गर्न हुँदैन, आवाजलाई व्यवस्थित च्यानलाइज गरिदिनुपर्छ, तिनको आवाजलाई सुन्ने व्यवस्था गरिदिनुपर्छ. तर त्यसलाई प्रतिबन्ध लगाएर त्यहाँ केही विकृति भए, केही समस्या भए भन्ने कुरालाई न्यु बनाएर त्यसलाई प्रतिबन्ध लगाएर लोकतन्त्रको आवाजलाई थुन्ने जुन काम गरिरहेको छ, यो उसको आफूलाई सर्वसत्तावादी अथवा तानाशाहीकरण गर्ने दिशातिर हिँडेको अनुमान गर्न सकिन्छ.
1: अब जुन ढङ्गले होइन सरकारलाई चाहिँ राजनीतिक दलहरूले सपोर्ट गर्ने, सहयोग गर्ने, साथ दिने विपक्षी प्रतिपक्षीहरूले, किनभने अब सरकारको एउटा व्यक्ति फेल हुने कुरा, एउटा होइन सरकार एउटा दल फेल हुने कुरा भन्दा पनि स्टेटलाई चाहिँ अब चाहिँ समुन्नतिको दिशातर्फ एकपटक चाहिँ स्थिर सरकार, पाँच वर्षसम्मको म्यान्डेट लिएको सरकारलाई चाहिँ हरेक क्षेत्रबाट हुनुपर्ने साथ सहयोग पनि त त्यति राम्रो देखिया छैन नि त होइन.
2: तपाईँको विषयमा म प्रवेश गर्दै थिएँ. जस्तै सरकारको संविधान संशोधन, संविधान संशोधनको उसको आफ्नो कार्यदल बनायो, बहस छलफल कार्यक्रम बनाउँछु भन्यो, उसले मेहनत गर्यो, राजनीतिक दलहरूलाई ठिक ठाउँमा ठिक विश्वास दिलाउन सकेन र सबै राजनीतिक दलहरूले त्यो कुराबाट हात झिके. एक त त्यो जुन बनाइएको थियो त्यसैको त्यसले के काम गर्छ भन्ने कुरामा पहिले शङ्का हुँदा हुँदै अलिअलि साथ दिएका थिए. उसको नियतहरू जब प्रष्ट हुन थाल्यो, जब खास गरी भन्ने हो भने राष्ट्रपाको राष्ट्रिय महाधिवेशनमा भएका प्रस्ताव, छलफल, चर्चाले सम्पूर्ण राजनीतिक दलहरूलाई वास्तवमै झस्काइदियो र उनीहरू यो व्यवस्था, यो संविधान, यी सबैलाई समाप्त पारेर नयाँ दिशामा हिँड्न खोज्दैछन् भन्ने कुरा जब देखा पर्न थाल्यो, त्यस पछाडि बिस्तारै सबै घटनाक्रमहरूले राजनीतिक दलहरूले संविधान संशोधनको यो प्रक्रियाबाट आफ्ना हात झिकेका छन् र उनीहरूलाई अविश्वास गरेका छन्. यसले के देखायो भने अब नेपालमा रहेको राष्ट्रपाको एकल सरकार बिल्कुल आम राजनीतिक दलहरूसँगको सहभागितामा अगाडि हिँड्नलाई उसलाई समस्या छ. ऊ एक्लै पर्दैछ र ऊ एक्लो पर्दैछ र गल्तीहरू पनि गर्दैछ. जसरी व्यक्तिलाई बहादुर बनाएर व्यक्तिले सारा सम्पन्न गर्छ भन्ने ढङ्गले हिँडेर अगाडि बढ्ने खोज्नु उसको यो तानाशाहीकरण र सर्वसत्तावादको प्रक्रियातिरकै यात्रा हो. व्यक्तिले कहिले पनि कुनै इन्स्टिच्युटलाई राम्रो बनाउन सक्दैन. इन्स्टिच्युटलाई बलियो बनाउने हो भने सिस्टमलाई बलियो बनाउनुपर्छ, राजनीतिक सहभागितालाई बलियो बनाउनुपर्छ, विज्ञहरूको सहभागितालाई बलियो बनाउनुपर्छ. त्यसकारण व्यक्तिको चाहनाले लोकतन्त्र बलियो हुने कुरा होइन, व्यक्तिको चाहनाले लोकतन्त्रलाई झन् अर्को नयाँ दिशामा धकेलिदिन्छ, खराब दिशामा. त्यसैले म संविधान संशोधनमा सरकार फेल खायो, खाँदैछ र यो उसले बनाएको मूलभूत उद्देश्य हो, मूलभूत उद्देश्यबाटै उपचलित भयो. भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा दुई चारजना व्यक्तिहरूलाई कारवाही गर्नको निम्ति पहल कदमी गरेको देखिन्छ, तर त्यो नितान्त स्वार्थपरक देखिन्छ र बदलाको प्रतिशोधको भावनाले अगाडि बढेको देखिन्छ. राम्रा कोसिस गर्न खोजेको, लोकप्रियता प्राप्त गर्न खोजेको, तर लोकप्रियतावादकै नाममा हराएर संस्थागत रूपमा देशलाई समाप्त गर्न खोज्ने उसको जुन कोसिस देखिन्छ. संवैधानिक नियुक्तिहरू गर्दा, विश्वविद्यालयका विषयहरू नियुक्त गर्दा उसले जस्ता विधिहरू अवलम्बन गरेको देखिन्छ, ठिक बाटोमा त हिँडिरहेको छैन. यसरी यसो भनेर सबै कुरा नराम्रो गरिरहेछ भन्नेतिर पनि जान हुँदैन, तर ओरिएन्टेसन ठिक छैन.
1: तर अब सरकारको 100 दिन र बजेटको विषयमा पनि हामी छलफल गर्ने हो भने बजेट चाहिँ जनमुखी आयो, बजेटको कार्यान्वयनको पाटोलाई चाहिँ कतिको सकसपूर्ण देख्नु भएको छ?
2: बजेट कार्यान्वयन सकसपूर्ण मात्रै होइन, सबै कुरा चर्चा गर्न छोटो समयमा सम्भव छैन. उनीहरू त्यो राजस्वको लक्ष्य पनि प्राप्त गर्न सक्दैनन् पहिलो कुरा. दोस्रो कुरो, अब कर्मचारी तन्त्रलाई चलाउनको निम्ति चाहिने आवश्यक बजेट पनि आज सरकारसँग छैन. उसले विदेशबाट ऋणहरू यति धेरै मागिरहेको छ कि त्यो ऋणको बोझले नै नेपाली जनताहरू थिचिएर निसासिएर बस्नुपर्ने अवस्था बनेको छ. अघिल्ला सरकारहरूले यही ऋण वैदेशिक ऋणहरू लिन खोज्दा असाध्यै ठुलो विरोध गर्नेहरू नै आज सबभन्दा बढी वैदेशिक ऋण लिनको निम्ति कमर कसेर लागेका छन्। त्यसकारण उनीहरूको यो दिशा पनि वैदेशिक ऋणको जालोमा नेपाललाई फसाएर आफ्नो तत्कालीन अवस्था त सरकार सञ्चालन गर्नका निम्ति आफ्नो तत्कालीन परिस्थितिलाई त सहयोगी बनाउन सक्लाम, तर दीर्घकालीन रूपमा देशलाई असाध्यै ठुलो खरबौँ खरब ऋणको भार पोकाएर उनीहरू विदा हुनेछन्। त्यसकारण यो देशको दीर्घकालीन हितमा छैन भन्ने कुरा
1: होइन, विदा हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी सही बाटोमा चाहिँ जाँदाखेरि यसले चाहिँ लामो समय शासन गर्न सक्दैन यो मुलुकमा। अब
2: यो विदा हुनेछ मात्रै होइन कि बडो नराम्रो पूर्वक निरीयतापूर्वक विदा हुने सम्भावना छ।
1: कसरी, यसका कारण देखाउनुहोस् त एक दुईवटा।
2: यसका कारण आजको आजै तपाईँलाई सबै कुरा भन्न सकिँदैन। उसले जुन बाटो पक्रे सबभन्दा अलगाव, सबभन्दा राजनीतिक अलगाव, राष्ट्रिय स्वतन्त्र पार्टी अघि अरू सम्पूर्ण राजनीतिक दलहरूलाई तिनलाई होचो देखाएर आफू अग्लो बन्ने कोसिसमा लागेको छ, तिनलाई समाप्त पारेर म बलियो हुन्छु भन्ने कोसिसमा लागेको छ। लोकतान्त्रिक संस्था, विधि प्रणाली, संवैधानिकवादको विकास, यो कुरालाई कमजोर बनाएर म अगाडि बढ्छु भन्ने सोचमा ऊ हिँडेको देखिन्छ। एक्लै काहीँ पनि पुग्दैन राष्ट्रिय स्वतन्त्र पार्टी। संसदलाई माइनस गरेर, संसदीय प्रणालीमा संसदलाई अवमूल्यन गरेर, त्यसलाई अपमानित गरेर एक्लै काहीँ पनि पुग्न सक्दैन। अन्य राजनीतिक दलहरूसँग सहकार्य नगरिकन कुनै राजनीतिक दलले लोकतन्त्रको रक्षा गर्नै सक्दैन। लोकतन्त्रमा भयङ्कर विखरावहरू पैदा भइहाल्छन्। त्यसकारण यसको बाटो ठिक छैन।
1: अब यो देशमा सुशासन ल्याउँछु, भ्रष्टाचारको अन्त्य गर्छु र सकेसम्म चाहिँ ग्रे लिस्टबाट देशलाई उन्मुक्ति गराउँछु र कर्मचारी तन्त्रमादेखि लिएर हरेक ठाउँमा देखिएको घुसपैठलाई चाहिँ कम गर्छु भन्ने सङ्कल्पसहित अगाडि बढेको पार्टीलाई र सरकारलाई जनताले त साथ दिइरहेको छ नि होइन?
2: जनताले एउटा तहसम्म साथ दिन्छन्, कसैले आफूले भोट हालेका छन् त्यसको लागि वेट एन्ड सी पर्खेर हेर्नका निम्ति साथ दिएका होलान्, कोही कार्यकर्ता भएर साथ दिएका होलान्, कोही विगतमा भएका अनेकौँ कमी कमजोरीहरूले समस्याले आजित भएको हुनाले जसले भए पनि यस्तै हो यसले गरिखाओस् न त कस्तो हुँदो रहेछ भनेर साथ दिनेहरू पनि थुप्रै देखिन्छ। त्योभन्दा बढी जनताको साथ भन्दा पनि जनता त कहाँ छन् कहाँ छन्, उसले आफूले तयार गरेका केही अब मिडिया प्लेयरहरू, सोसियल मिडिया प्लेयरहरू उसले जुन तयार गरेका छ, जसलाई विभिन्न ढङ्गले विगतमा नाम दिएको छ होइन, त्यो सोसियल मिडियाका स्याल भुइँया मचाउनेहरू छन् नि, त्यो स्याल भुइँया मचाएर बढी जनताले साथ दिएको जस्तो भ्रम पार्न, एल्गोरिदमलाई दुरुपयोग गर्न, खास गरी डिजिटल मिडियालाई आफ्नो नियन्त्रणमा राख्न सक्ने क्षमता उनीहरूले प्राप्त गरेकै हुन्, यसमा कुनै शङ्का छैन। तर त्यसले मात्र सम्पूर्ण कुराको निर्धारण गर्दैन, त्यो चाहिँ एउटा सानो पक्ष हो। विगतमा राजनीतिक दलहरूले गरेका कमजोरीले गर्दा एल्गोरिदम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिन गयो, यो कुरा सही नै हो, तर सधैँभरि त्यस्तो हुँदैन। अब
1: उसले पनि आफूलाई सुधार्दै लग्यो नि त अहिले त होइन, उसले चाहिँ आफ्ना प्रस्तावनाहरू ल्यायो, प्रस्तावहरू ल्याएर पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो, अब
2: महाधिवेशन सम्पन्न गर्यो तर महाधिवेशनकै कम्पनले के देखाइदियो भने राजनीतिक दलहरूसँग झन् दूरी बढाइदियो। महाधिवेशनमा वक्ताहरूले बोलिसकेपछि उनीहरूलाई जसरी अपमानित गरियो, यसले अर्कोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा राजनीतिक दलहरू फेरि जान हुन्छ कि हुँदैन उसले बोलाउँदाखेरि भन्ने ठाउँमा पुर्याइदियो। अर्कोतिर त्यहीँ उसले राखेका प्रस्ताव, संहितालाई कुन ढङ्गले परिचालन गर्ने, कसरी खारेज गर्ने, कार्यकारी राष्ट्रपतिमा जाने आदि जस्ता उसका प्रस्तावहरू जुन देखियो त्यो त्यो प्रस्तावले झन् अर्को बाटो लियो र राजनीतिक दलहरू, अरू राजनीतिक दल एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर पनि स्थिति भयो। लोकतान्त्रिक संसदमा प्रधानमन्त्रीले गरेको व्यवहारले संसदलाई अवमूल्यन गरेर एक्लै अगाडि हिँड्ने, संसदीय प्रणालीमा हिँड्ने, यस्तो विरोधाभास प्याराडक्स हुन्छ नि, यो प्याराडक्स प्रधानमन्त्रीले देखाइरहेकै छन्। यसैले हेर्दाखेरि ऊ केही सुधार गरिरहेको छैन, ऊ झन् नेगेटिभ दिशामा, झन् नकारात्मक दिशामा हिँडिरहेको छ। सामान्यतया शासन प्रणालीमा परेका समस्याहरूमा उसले केही न केही कोसिस गरेको जस्तो, दैनिक शासन सञ्चालनमा केही न केही सुधार गर्न प्रयास गरेको जस्तो देखिन्छ, तर ऊ यो कुरालाई, दैनिक प्रशासनमा सुधार गर्न उसले गरेको कोसिसलाई दुनियाँलाई देखाएर ऊ झन् भित्रभित्रै सर्वसत्तावादी बन्ने कोसिस गरिरहेछ।
1: अब जाँदा जाँदै तपाईँहरूको पनि एउटा नेपालमा एकपटक फेरि वामहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हुन त अब यसका धेरै श्रृङ्खलाहरू छन् यो टुट्दै फुट्दै होइन लडीबुडी गर्दै यहाँसम्म पुगेका इतिहासहरू पनि छन् अब फेरि एक ठाउँमा उभिएर एमाले नेकपा लगायतका दलहरू चाहिँ यसले के निचोड दिन्छ यसले के सन्देश दिन खोजिरहेछ किन चाहिँ सहकार्य फेरि अब के का लागि सहकार्य
2: होइन सहकार्य त सधैँ जरुरी थियो विगतमा एक भएको थियो फुट्न हुँदैन थियो आफ्ना स्वभाव कार्यशैली सोच्ने तरिका मिलेन त्यो पार्टीहरू विभाजित भए जति धेरै विभाजित भए उति धेरै शक्तिको क्षयीकरण हुँदै गयो वाम जनमत निराशातिर धकेलिँदै गयो त्यसकारण यो क्षयीकरणलाई रोक्नका निम्ति पनि एकता आवश्यक छ एउटा कुरा रोकिने कार्यकर्तालाई उत्साही बनाउने र नयाँ जनमत वृद्धि गर्ने यी तिनवटा विषयको लागि उसले आफ्ना नीति आफ्ना कार्यनीतिहरू कार्यशैलीहरू आफ्ना विगतमा गरेका कमजोरीहरूलाई सच्याउँदै अगाडि हिँड्नुपर्ने यो सङ्कल्प पनि सँगै जरुरी छ तथापि एकता गर्ने प्रयास आज पनि भइरहेको छ नेपाली कम्युनिस्ट पार्टी यो कुराको नेतृत्व गर्न चाहन्छ उसले यो प्रस्ताव सबैका सामु राखिसकेको छ सबै कम्युनिस्ट घटकहरूलाई वामपन्थीहरूलाई देशभक्तहरूलाई आउनुहोस् नेपाली कम्युनिस्ट पार्टीलाई साथ दिनुहोस् साथ लागेर हिँडौँ भन्ने उसको प्रस्ताव पनि छ त्यसकारण अब हामीले प्रस्ताव गऱ्यौँ नेकपा एमाले यसलाई कसरी रेस्पोन्स गर्छ भन्ने बारेमा नेकपा एमालेको आन्तरिक कस्तो नेतृत्व बन्छ कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्छ हामी छाती खुला गरेर उधार भएर एकताको हात बढाइरहेका छौँ तर नेकपा एमाले आज आन्तरिक द्वन्द्वमा छ सङ्घर्षमा छ नेतृत्वलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने आन्तरिक टकरावभित्र ऊ गुज्रिरहेको छ त्यसकारण एमालेको नेतृत्व स्थिर नभइकन हामीले भनेको कुरा पनि प्राप्त गरिहाल्न सकिँदैन होला त्यस अनि उसले कस्तो नीति बनाउँछ उसले पनि त नीति बनाउँछ जुन नेतृत्व आए पनि उसको नीति हुनुपर्छ हो त्यो नीतिमा प्रभावित गर्ने गरी हामी वाम जनमतलाई अगाडि बढाउन चाहन्छौँ र जनमतलाई
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा प्रतिनिधि सभा सदस्य सोम शर्मा नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सन्तोष सुब्बा र अधिवक्ता तथा मानव अधिकार कर्मी होमकान्त चौलागाई आउनुहोस् सुरु गरौँ जनता जान्न चाहन्छन् म यहाँहरू तिनैजनालाई स्वागत गर्न चाहन्छु
4: धन्यवाद नमस्कार
3: सोम शर्माजी सन्तोष सुब्बाजी होमकान्त चौलागाईजी सोम शर्माजी यो सरकार गरिबहरूको सरकार हो नि होइन
4: गरिब के भने
3: तर गरिबहरूको उठीवास लगाउनु भयो सुकुम्बासीहरूको भागा भाग छ बाढीले समस्यामा परेका छन्
4: त्यही समस्या परेको छन् र त सरकार त्यो ठाउँमा उभिएको छ नि त गएको छ र के प्राकृतिक विपत्तिलाई त कसरी रोकेर पनि रोक्न सकिँदैन हजुर हाम्रो बसमा हुने कुरा पनि होइन हाम्रो हातमा कुनै हुने कुरा पनि होइन तर त्यस पश्चात
3: पूर्व तयारी बिना ड्याङ ड्याङ गएर सुकुम्बासी बस्तीमा डोजर त चलाउनु भयो तर उनीहरूको उचित व्यवस्थापन गर्न सक्नु भएन हेर्नुहोस् त हालत एक दिन पानी पर्दाखेरि कुन हालतमा पुगे सुकुम्बासीहरू
4: त्यस्तो हो जुन ढङ्गले व्यवस्थापन गरिनु पर्थ्यो या पूर्व तयारी हुनु पर्थ्यो पर्दैन थियो भन्ने प्रश्न हो भने थोरै व्यवस्थापनमा चुकेको हो कि भन्ने कुरामा मेरो आंशिक सहमति रहन सक्छ तर व्यवस्थापन बिना नै पूर्व योजना बिना नै उहाँहरूलाई सारिएको हो भन्ने तपाईँको प्रश्न हो भने त्यहाँ मेरो विमति छ किनकि
3: अनि गरिबहरू बाँच्ने आधार चाहिँ छैन होइन अब
4: त्यसमा हामी ज्यादै दुखित छौँ नागरिकले राज्यप्रति जुन विश्वास प्रकट गर्नुपर्ने हो या राज्यले नागरिकलाई राज्य पनि छ है भनेर विश्वास व्यक्त गर्नुपर्ने हो त्यो भावना क्रिएट गर्नुपर्ने हो त्यो नभइरहँदा
3: आजको दिनमा छ चाहिँ कहाँ
4: जनताको मनमा नै
3: प्रेम प्रसाद आचार्यको आत्मदाह हुँदाखेरि बालन शाहको स्टाटस हेर्नुहोस् रवि लामी छानेको स्टाटस हेर्नुहोस्
4: तपाईँमा
3: प्रधानमन्त्री
4: सभापति आन्सर कम्प्लिटली दिन सक्नु दिनुभयो भने आन्सर मजाले दिन पाउँथे मैले, यो धेरै क्वेसन भयो भने राम्रोसँग जवाफ दिनै पाइरहेको छैन। एउटा कुरा सत्य के हो भने, नागरिकले जुन विश्वास राज्यप्रति गर्नुपर्ने थियो त्यो विश्वास नगरेको भन्ने हिजो आजका घटनाहरू देखाइरहेका छन्। त्यहाँनिर विश्वास वातावरण तय गर्नुको निमित्त र विश्वास जागृत गराउनुको निमित्त हामीले एकचोटि समीक्षा गर्नै पर्छ। हामी किन विश्वास जागृत गराउन सकिरहेका छैनौँ भन्ने कुरामा समीक्षामा हामी एक्सेप्ट छौँ, समीक्षा गर्न तयार छौँ। तर राज्य गरिबको राज्य होइन, गरिबको सरकार होइन, उठीवास लगाउन खोजेको छ भन्ने प्रश्नमा चाहिँ आपत्ति छ। हामी उठीवास लगाउन खोजेको हो भने नागरिक जलेर अस्पतालमा पुगिरहँदा अहिलेसम्म सम्भवतः जहाँसम्म लाग्छ त्यो नागरिकको उद्धारको निमित्त स्वयं आफै गृहमन्त्री त्यो पनि सडक क्लियर गर्दै एयरपोर्टमा गएर त्यहाँको व्यवस्थापनको निमित्त आफै खटेका घटनाहरू या दृश्यहरू विरलै देखिने गर्छन्। यसर्थ नागरिकका समस्याप्रति ज्यादा चिन्तित छौँ भन्ने कुरा
5: उहाँले संसदको रोस्टमबाट प्रतिपक्षीहरूलाई थ्रेट दिइरहनु भएको छ, धम्की दिइरहनु भएको छ।
4: थ्रेट होइन नि त, उहाँहरूले त्यसलाई स्टन्ट वास्तव भनिदिनु भएन नि। नागरिकको नागरिकप्रति चिन्तित भएको र त्यसले गरेका व्यवहारहरूलाई स्टन्टवाज भनिदिने हो भने मानवता कहाँ पुग्छ? मानवताको अगाडि त्यस्ता स्टन्टवाज जस्ता शब्दहरू साह्रै साना शब्द हुन्, त्यस्ता शब्द प्रयोग नगरिदिनु भएको भए राम्रो हुन्थ्यो।
5: सन्तोष सुब्बाजी, प्रतिपक्षले चाहिँ संवेदनशील विषयमा पनि राजनीतिकरण गर्दैछ होइन? अहिले माइतीघर मण्डलामा हेर्नुहोस्, अन्य ठाउँहरूमा हेर्नुहोस्,
6: अब यसलाई
5: अनि सरकारले गरिरहेको पहल, मन्त्रीले गरिरहेको पहललाई तपाईँहरू स्टन्टवाज भन्नुहुन्छ?
6: अनि यसलाई यसरी बुझौँ जस्तो लाग्छ मलाई, यो जुन अहिलेको आत्मदाहको जुन घटना भयो, यो घटनाले के प्रतिबिम्बित गर्दैछ भने मुलुकको समसामयिक राजनीतिदेखि लिएर अब हाम्रो बाटो, अबको बाटो, हाम्रो समाज एकदमै तरलताको अवस्थामा पुगेको छ। भादर 23 र 24 गतिको घटना पछाडि परिवर्तनका सङ्केतहरू सँगसँगै केही विसङ्गतिहरू सँगसँगै आएको छ। अब यसलाई राज्य सञ्चालन र मूल राजनीतिलाई ठिक ठाउँमा ल्याउनको लागि व्यवस्थापन गर्ने कुरा भनेको त नीति निर्माण र ऐन कानुन नै हो। ऐन कानुन बनाउने कुरामा गलत अभिप्रायका साथ गलत यसको चाहिँ प्रोसिड्युर भयो भने त्यो राजनीति, त्यो कानुन जता पनि जान सक्छ। त्यसैले गर्दाखेरि यो दुई केही घटनाहरूले के देखाउँदैछ भने, म उहाँहरूको मृत्युलाई, त्यो आत्मदाहलाई म राजनीतिकरण गर्न चाहन्न, तर के हो कुरा भने,
5: तर अहिले गरिरहेछन्, सडक तताइरहेछन्, अशान्त बनाइरहेछन्।
6: यसो भयो, कसैको व्यक्तिगत रूपमा निजी आफ्ना आफ्ना विचारहरू बुझाइहरू हुन सक्छन्, तर समग्रमा मलाई तपाईँले सोध्दै
5: गर्नुहोस्,
6: कङ्ग्रेस
5: सडकमा होइन,
6: सडकमा होइन, यो के हो भनेर प्रश्न संसदमा गरिरहेकै छ, संस्थागत रूपमा गरेकै छ। अब त्यसको यावत आफ्नो आफ्नो चाहिँ तौर तरिका मार्फत उठाउने कुरा छ, तर कुरा के हो भने किन भयो भनेर सरकारलाई घचघच्याउने कुरामा चाहिँ एकदमै अगाडि पनि अगाडि नै कङ्ग्रेसले प्रश्न गरि नै रहेको छ। र मलाई यो कुरा सिध्याउन दिनुहोस्, कस्तो भने यो कसैले एउटा तर्क राख्छ, यो विगतका राज्य सत्ताकै चाहिँ परिणाम हो, कसैले सरकार वर्तमान सरकार के हेरेर बसेका छस् भनेर, तर यसलाई हेर्ने के हो भने, त्यो घटनाक्रमलाई हेर्ने के हो भने, कहाँनिर चाहिँ राज्य छैन र कहाँनिर चाहिँ राज्य हुनुपर्छ भन्ने कुरा हो भने, इमिडिएटली त्यो घटना हुने बित्तिकै गणेश नेपालीलाई उपचारको लागि गर्ने त्यहाँको प्रक्रियाका कुराहरू हेर्दाखेरि चाहिँ त्यहाँ राज्यको त्यस्तो गम्भीरताका साथ एकदमै नागरिकप्रति उत्तरदायी भएर प्रस्तुत भएको देखिँदैन। त्यो चाहिँ भिजुअलाइज नै छ,
5: भिजुअल नै छ। अस्पताल जानुभयो, पचाउन सकिएन भनेर रोस्टममा गएर रुनुभयो, वहाँ वहाँ
6: होइन, यस्तो राज्य सत्ता कुर्सीमा बसिसकेपछि रुनु, आँसु झार्नु भावनात्मक रूपमा मानवीय संवेदना हुन्छ, होइन, मन्त्रीको पनि हुन्छ, नागरिकको पनि हुन्छ। तर कुरा के हो भने, एक्सनमा जानुपर्ने राज्य सत्ता एक्सनमा जानुपर्छ, राज्य एक्सनमा जानुपर्छ, गृहमन्त्री एक्सनमा जानुपर्छ। हाम्रो मुलुकमा बर्निङ केसमा कुनै पनि त्यस्तो खालको हस्पिटल, व्यवस्थित हस्पिटल नभएको कारणले अरू कुरा के हुनसक्छ? त्यो प्राथमिकतामा राखियो राखिएन। हेर्नुहोस् न, जलिरहेको नागरिक छ, दुईतिर समातेर
5: किन
6: राख्दैन?
5: 36 वर्ष
6: यो 36 वर्षको कुरा गलत छ, किन भन्नुहुन्छ आग्रह र
5: पूर्वाग्रहजी
6: एउटा मलाई प्रश्न गर्नु कुरा गर्न दिनुहोस् न आग्रह र पूर्वाग्रह राखियो भने निचोडमा पुगिँदैन कहाँनिर हो त समस्या जड जडमा पुगिँदैन जडमा पुग्न दिनुहोस् 35 वर्षमा के भयो भन्ने कुरा त संसदमा हामीले बारम्बार उठाइराखेकै छौँ हाम्रा कुराहरू भनिराखेका छौँ तर त्यतातिर नजाउँ त्यो द्वन्द्व र बिचमा नयाँ सत्ता नयाँ शक्ति नयाँ राज्य ए पार्टीसँग पुराना दलको शक्ति सङ्घर्ष र सत्ता सङ्घर्षको बिचमा घर्षणमा मात्रै हामी बहस केन्द्रित नगर्ने हो तर मुलुकको समसामयिक समस्या के हो त्यो जडमा सबैजनाले हाते माले गरेर के भन्छ मुलुकको राजनीति अगाडि बढ्नुको कुनै विकल्पै छैन यो नेपालको
5: राजनीतिमा
6: हजुर
5: पछिल्लो प्रकरण घटना सुकुम्बासीदेखि लिएर आत्मदाह प्रकरणसम्म आइपुग्दाखेरि सत्ता पक्ष प्रतिपक्ष नागरिक समाजको आँखाले चाहिँ के देख्छ
7: यहाँले अत्यन्त गम्भीर र सही कुरा पनि उठाउनु भयो नेपालको राजनैतिक परिवर्तन आन्दोलन क्रान्ति र निर्वाचनपछि हरपटक हर क्रान्तिको लिड गर्ने नेतृत्वलाई जनताले मतदानद्वारा सम्मानित गरेका छन् 15 सालमा कङ्ग्रेसलाई गऱ्यो होला 48 सालमा फेरि कङ्ग्रेस फेरि एमाले भनेपछि त्यो पञ्चायत फाल्ने आन्दोलनको कारणले गर्दा बिपीलाई दुई तिहाइदियो होला 15 सालमा फेरि 48 काङ्ग्रेस र वामपन्थीहरू मिलेर बनाए वामपन्थी र कङ्ग्रेसलाई नै सत्ता र प्रतिपक्ष बनाए अहिले संयोगले 64 हेर्नुहोस् 62-63 आन्दोलन सारा हेरेर माओवादीलाई मत दिए र यो पटक यहाँले अघि नै भन्नुभयो भाद्र 23 र 24 जुन अकल्पनीय घटना घट्यो जसले हाम्रो पार्लियामेन्ट पनि समाप्त भयो हाम्रा धेरै धरोहरहरू समाप्त भयो र त्यसको जगमा अहिले निर्वाचन भयो र संसद बनिया छ त्यो सबै पृष्ठभूमि हेर्दाखेरि जनताले जहिले पनि आशा गरेका छन् राजनीति नेतृत्वप्रति
5: सम्मान
7: पनि गरेका छन् तर त्यो जग
5: बालेन सरकारले
7: हजुर
5: म अलिकति
7: जनताको मतको कुरा गर्छु र जनताले मत दिँदाखेरि के भने ठुलो अपेक्षा गरे पुराना दलहरूमा विकृति विसङ्गेरी भ्रष्टाचार र पद्लो लुप्ताले चरम सीमा पुग्यो मानवाधिकार पनि त्यत्तिकै हनन भए दण्डहीनता पनि त्यत्तिकै भयो आम नागरिकले महसुस गरेनन् भनेर यो पटक मत आएर एउटा यो निर्वाचनले यो संविधानले भन्नुहोस् न यतिको बहुमती दिँदैन भन्ने कल्पना गरिन्थ्यो तर 182-183 सिट त्यसले गर्दा जनताले एउटा सकारात्मक परिवर्तनका साथ मध्य आउन् र सरकारका सुरुवातका दिनका केही कार्यहरू फेरि राम्रा पनि छन् असल पनि छन् तर त्यति हुँदाहुँदै पनि यो 2-3 जुन घटनाक्रमहरू छन्
5: त्यो घटनाक्रमले
7: होइन घटनाक्रमले 2-3 चिज चाहिँ छ अहिले सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक के हेर्नुपर्छ भने बर्न हस्पिटल अहिलेको अहिले हुँदैन अहिले गृहमन्त्रीको भूमिका एक्टिभको हिसाबले भन्ने हो भने गृहमन्त्री व्यक्तिगत रूपमा सक्रिय भएको देखियो वास्तवमा त्यो सकारात्मक कुरो हो होइन भने कतिपय अवस्थामा हामीले मन्त्रीहरू देखाएका छौँ मन्त्री प्रधानमन्त्री भोलिपल्ट अथवा बेलुकासम्म केही बेखबर हुन्थे त्यो सकारात्मक पक्ष हो अहिले म सुदनजीको पनि त्यस अर्थमा व्यक्तिगत रूपमा प्रशंसै गर्छु तर राज्य
5: संसदको रोस्टममा उभिएर
7: त्यो
5: भन्नुभयो
7: सबै कुरामा म समर्थन पनि गर्न सक्दिनँ उहाँको एक्टिभिजमप्रति अत्यन्त सकारात्मक छ त्यति हुँदाहुँदै
5: तपाईँहरूलाई
7: म फेरि आउँछु सही कुरा हो म त्यस कारण आउँछु उहाँको पनि भूमिकामा उहाँले विगतलाई गाली गरेर मात्रै अहिलेको जिम्मेवारीबाट पञ्चन आउँदैन अब जिम्मेवारी पूर्ण भूमिका निर्वाह गर्नुपर्छ हामी पार्लियामेन्ट राम्रोसँग चल्या देखिरहेको छैन हेर्नुहोस् यी घटनाहरूलाई र चाहे सुकुम्बासीको होस् आम सुकुम्बासीहरू लाई अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने थियो नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण पनि गर्नुपर्थ्यो तर त्यसपछिको पनि अगाडिको तयारी पनि कमजोर देखिन्छ त्यसपछि अहिलेको यो दिनसम्मको जुन लेभलमा हुनु पर्थ्यो नि तदारुकता सय बुधा सारेर यो जनमत प्राप्त गरेका सरकार र जनतालाई त एकदमै अपेक्षा छ त्यो अनुकूल जान सक्नु भएको छैन त्यसले गर्दा अहिलेको अहिले पनि राज्यसभालाई करेक्सन गर्ने ठाउँ छ यसलाई प्रतिपक्षलाई र अरूलाई गाली गरेर हुँदैन विगतमा पनि त्यस्तै भयो एउटाले अर्कोलाई गाली गर्ने अर्कोले अर्कोलाई गाली गर्ने र जनताले अन्तिममा के गर्छन् भने त्यो सबैलाई फेरि चाहिँ अर्कोलाई ल्याइरहेछन् यो इतिहास प्रतिपक्ष सरकार पक्ष प्रतिपक्ष दुइटैले दिनुपर्छ अहिले पनि हामीले देखिरहेछौँ संसद सुचारु भइरहेको छैन हेर्नुहोस् भर्खर मान्यजीले सन्तोषजीले भन्नुभयो पार्लियामेन्टबाट कति कानुन बनाइराख्नु भएको छ पार्लियामेन्टका कानुनका बारेमा कति गम्भीरतापूर्वक छलफल भएको छ भनेपछि इस्युभन्दा नन इस्युमा बढी पार्लियामेन्ट रुममा लिइरहेको छ मानिलिनुहोस् प्रधानमन्त्री कति दिन आउनु भएनदेखि लिएर 10 यस्ता इस्यु छन् जुन नन इस्युहरू भन् यसले सत्ता पक्ष र प्रतिपक्षलाई समाचारमा
5: बनाइरहेको
7: छ संसदप्रति उत्तरदायी हुनुपर्छ प्रधानमन्त्री भनेको संसदीय लिडर
5: अभिव्यक्ति
7: होइन त्यसलाई तपाईँको जिम्मेवार प्रतिभागी जो मेच्योर हो कङ्ग्रेस एमाले यत्रो वर्ष शासन सत्ता चलाएर आयो, पार्लियामेन्टको लिडर प्राइम मिनिस्टरै हो, पार्लियामेन्टले विश्वास नगरेको दिन प्राइम मिनिस्टर जानुहुन्छ, भले त्यो दलको हिसाबले आउँदा अहिले राष्ट्रपतिको महुबत भएर होला, तर अन्तत्व गत्वा के हो भनेदेखि प्रतिपक्षदेखि लिएर सबै, सुरुवातमा प्रधानमन्त्रीज्यूले अत्यन्त सकारात्मक पहल के गर्नुभयो भने सबै निर्वाचित र उसलाई चाहिँ प्रतिनिधि सभाका सदस्यहरूलाई बोलाएर छलफल गर्नुभयो, सत्ता र प्रतिपक्षलाई विभक्त गर्नु भएन, त्यो राम्रो सुरुवात हो, किनभने इलेक्टेड भएर आइसकेपछि सबै बराबर हुने म्यासेज दिनुभयो, तर पार्लियामेन्टप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्छ, सधैँ बोल्नुपर्छ भन्ने छैन, क्रियाशील हुनुहोस् प्रधानमन्त्रीज्यू, तर प्रधानमन्त्री संसदप्रति उत्तरदायी पनि हुनुपर्छ, र कहिलेकाहीँ म प्रतिपक्षलाई पनि आग्रह गर्न चाहन्छु, सरकारले भन्यो कि कुनै प्रतिनिधि मेरो मन्त्री गएर यो कुरालाई भन्छ र म काम गर्छु भन्यो भने तपाईँलाई काम हेर्नुहोस्, पार्लियामेन्टमा कानुन हेर्नुहोस्, अनुहार मात्रै नहेर्नुहोस्, मैले फेरि पनि दोहोऱ्याएर भन्छु, संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनैपर्छ र जनताप्रति अन्ततोगत उत्तरदायी हुनैपर्छ।
5: तपाईँसँग म एकैछिनपछि आउँछु। सोमजी, सरकार न जनताप्रति उत्तरदायी छ न संसदप्रति उत्तरदायी छ, गरिरहेछ चाहिँ के?
4: यो सरकारको मुख्य जग र बेस भनेको भाद्र 23-24 गते आम नागरिकमा जुन असन्तुष्टि पैदा भएको थियो र असन्तुष्टि सडकमा पोखिएको थियो त्यसलाई सम्बोधन गर्ने पहिलो एजेन्डा छ हामीमाज, र जहाँसम्म लाग्छ भाद्र 23-24 गते त्यो सडकमा दुईवटा कुराको जोरदारसँग माग उठेका थिए, त्यो दुईवटा कुरामा एउटा सुशासन पर्छ, अर्को डेलिभरी पर्छ, राज्यका निकायबाट हुने डेलिभरी, सुशासनसँग पनि
5: जनशासनमा पनि तपाईँहरू चुक्नु भयो, डेलिभरीमा पनि तपाईँहरू चुक्नु
4: भयो, चुक्नु भयो भन्नुभएको छ, चुक्नु भयो कसरी भन्नुहुन्छ, जबकि
5: डेलिभरी भएको भए जनतामा निराशा नभएको भए यस्ता घटना हुन्थे?
4: सुशासनको सवालमा सरकारले शपथ लिएकै दिनमा, सम्भवतः इतिहासमा यस्ता घटना दृश्य विरलै घट्ने गर्दछन्, शपथ लिएकै दिनमा जस जसमाथि प्रश्न उठिरहेका थिए, जस जसलाई कानुनी दायरामा खिच्न पर्ने थियो, त्यो कानुनी दायरामा खिच्नको लागि एक सेकेन्ड पनि विलम्ब भएन, सँगसँगै अहिलेसम्म जस जसलाई प्रधानमन्त्रीको क्याबिनेटसम्म, प्रधानमन्त्रीको किचनसम्म, बेडरुमसम्म एक्सेस छ, र उसले राज्य सत्तालाई आफ्नो मुठीमा कब्जा गरेको थियो र उसले चाहे भने सरकार ढल्ने, चाहे भने सरकार रहने भन्ने अवस्थाका केही पात्र, थुप्रै पात्रहरू जसलाई अहिलेसम्म राज्यले दिएको सुविधाभन्दा अतिरिक्त सुविधा लिएर राज्यलाई एउटा पपेट बनाएका थिए, ती पात्रहरू आज
5: त्यो त अहिले पनि राष्ट्रपा सरकारले गरेको नियुक्ति हेर्नुस् न, झलझली छ क्या, चित्र चरित्र
4: तपाईले प्लस माइनस गर्नुभयो भने
5: नातावाद नातावाद नेतावाद अहिले पनि चलिरहेछ,
4: मैले सबै कुरालाई तपाईँले सबैको प्रश्न 100% सुशासन कायम गरेको हो त भन्ने प्रश्न गर्नुहुन्छ भने 100% होइन भन्ने नै जवाफ आउँछ, तर
5: तिमीहरूले प्रयास
4: भएको छ कि छैन भने
5: अभिमति
4: भएको छ,
5: त्यसलाई चाहिँ अर्कोतिरबाट फाल्दै फाल्दै जानु,
4: जनताका अभिमतलाई स्वीकार गरेर सुशासनको पक्षमा
5: विगतलाई दोष दिएर अहिले चाहिँ वकिल पाउनुहुन्न क्या तपाईहरुलाई,
4: तपाईले कहाँनिर प्रश्न उठाउन सक्नुहुन्छ ल भन्नुस् त, विगतका
5: जनताको अवस्था हेर्नुहोस्,
4: जनताको अवस्था
5: सडकमा जानुहोस्
4: माने एउटा कुरामा मलाई दुःख, कहाँनिर
5: टरामा जानुहोस् भने बोलिङ सेन्टरहरुमा जानुहोस्
4: स्वीकार गरेको छु, नागरिकले जुन असन्तुष्टि पैदा देखाउनु भएको छ राज्यप्रति, दुःख लागेको छ, जे घटना घटिरहेका छन् पछिल्ला 2-3 दिनमा ज्यादै दुखित छौँ, र हामीले स्पष्ट भनेका छौँ हामी सत्ता पक्ष हौँ, त्यसर्थ हामी बाहिर जानुपर्छ, जिम्मेवारबाट मुक्त हुनुपर्छ भनिरहेका छैनौँ, त्यस बापत राज्यको बागडोर सम्हालिरहेको एउटा पार्टी र सत्तासीन दलको सभासद र सांसद भइसकेको हैसियतले हाम्रो पनि ठुलो जिम्मेवारी छ, आम नागरिकका सन्तुष्टि र आम नागरिकका समस्या समाधान गर्नको निमित्त त्यसमा हामी चुकिरहेका छौँ, र कसैले राज्यलाई सुनाउनु पर्ने चिज सुन्दैन कि भन्ने डरले आत्मदाहको बाटो रोजिरहेको छ भने हामीले एकचोटि गम्भीर समीक्षा गर्नै पर्छ, हामी तयार छौँ, र त्यस बापत
5: तपाईँहरूले
4: त्यस बापत जति जिम्मेवारी हामी लिनुपर्ने हो,
5: प्रावधान हेर्नुहोस् तपाईँहरूको बटम लाइनको कारणले गर्दाखेरि नागरिकहरू आत्मदाह गर्नुपर्ने अवस्थामा छन्,
4: हाम्रो मात्रै कारण भनेर यसरी व्याख्या गरिदिनु भयो भने त्यो गलत व्याख्या हुन्छ,
5: सरकारमा तपाईँहरू हुनुहुन्छ भने
4: भनेको छ 4 महिना
5: 182 सिट छ क्या, एकजना मन्त्री बनाउनु भयो स्वतन्त्रलाई 183 सिट राष्ट्रपाको,
4: हाम्रो सरकारको यो राज्यको बागडोर सम्हालिएको हामीले 4 महिना मात्रै भएको छ, भर्खर भर्खर अङ्कुरण लाग्दैछ हाम्रो पार्टी पनि बल्ल प्रथम महाधिवेशन भएको एक महिना पनि कम्प्लिट भइसक्यो
5: अङ्कुरण हुन नपाउँदै पहिलो गाँसमै ढुङ्गा भने जस्तो भइसक्यो
4: पहिलो गाँसमा ढुङ्गा होइन नि तपाईँले यसलाई नेगेटिभ न्यारेटिभबाट लिनुभयो भने त्यतातर्फ व्याख्या गर्न सक्नुहुन्छ र आम अहिले मैले एउटा तपाईँलाई स्पष्ट पार्दै थिएँ सुशासन र डेलिभरीको सवालमा नागरिकले एक्चुली गएर सोध्नुहोस् त पहिला यो सरकार बन्नुभन्दा अगाडि राज्यका निकायबाट दिने डेलिभरीहरू र अहिले प्राप्त हुने डेलिभरीमा कति भिन्नता प्राप्त गर्नुभएको छ कतिको अनुभूति प्राप्त गर्नुभएको छ भन्ने कुरा तपाईँले मेरो मुखबाट ओकल्नै पर्दैन नि
5: अवस्थामा छन् भने
4: सबै कुराको समाधान खोज्नु भएको छैन
5: शिक्षा स्वास्थ्य
4: सुन्नुहोस् न सबै
5: कुराको
4: समाधान
5: तिमीहरू
4: चार
5: महिनामा एक लाख रुपियाँको सेवा सुविधा लिन पाउँदैन
4: मैले भन्दै
5: मिल्दैन दिन सकिँदैन भन्नुभयो तपाईँहरूको अर्थमन्त्री डाक्टर सोनी बागलेले
4: हामीलाई सुन्नुहोस् है हामीलाई नागरिकले अहिलेसम्म जे जे भए यीबाट हामी असन्तुष्टि छौँ तिमीलाई हामीले 5 वर्ष दिन्छौँ 5 वर्षसम्म अहिले जे जे लुप होल छन् जे जे समस्या छन् समाधान गर भन्दा हामीलाई 5 इयर्सको टाइम दिनुभएको छ भर्खरै हामी 4 महिनामा जाँदैछौँ 4 महिनामा नै सबै कुराको समाधान तपाईँले हामीबाट खोज्नुभयो भने समाधान पाउन सक्नुहुन्न
5: तपाईँहरू 5 वर्ष कुर्न तयार हुनुहुन्छ होइन
6: एकदमै तयार हामी त 5 वर्ष जस्तो यो अहिलेको थोरै जोडौँ तपाईँले वर्ष र समय सन्दर्भसँग 100 दिनको हनिमुन पिरियड भनियो नि त्यो पनि नभनौँ भन्ने हो मेरो व्यक्तिगत मैले धेरै ठाउँमा भन्ने गरे हुन्छ 100 दिन नगरौँ तर सत्ता पक्षले आफै घोषणा गरेको समय हो किनभने 5 वर्ष नै उहाँले मान्जीले जुन भन्नुभयो नि 5 वर्ष उहाँहरूलाई हेरौँ तर के हो भने प्रश्न उठि नै रहनुपर्छ सत्तालाई अझ बलियो बनाउन र जनताको नागरिकको काम डेलिभर गर्नको लागि त प्रश्न उठ्नै पर्छ कुरो तपाईँले जहाँबाट उठाउनु भने म त्यहाँ केन्द्रित हुन चाहन्छु जुन चाहिँ हिजो आत्मदाहको कुरा भयो अर्को घटना पनि घटिसक्यो होइन यो चाहिँ कहाँनिर यसको समस्या जड के हो भन्ने हो भने हिजोको सत्ता र आजको सत्ता नभनिकन जड खोज्ने हो भने हामी लहर र एउटा भ्रममा दिग्भ्रममा पपुलरिज्मको नाममा नीति ऐनहरू निर्माण गर्न हुँदैन एउटै फर इक्जाम्पल तपाईँलाई ट्राफिक नियमको विषयलाई लिएर ट्राफिक नियम उल्लङ्घन गर्दाखेरिको जरिवाना 50,000 कति कति तोकियो नि अब यसलाई हेर्ने हो र अब यहाँ कानुन वित्ता पनि हुनुहुन्छ होइन मानव अधिकार कर्मी प्रतिनिधि पनि आउनु भएको छ उहाँलाई पनि थाहा छ अब यो कस्तो भने राज्यद्वारा अभिप्रेरित गरेर दुरोत्साहन मुद्दा पनि भनिन्छ नि कानुनी भाषामा होइन त्यतातिर जान्छ कि भने कानुन लहरमा बन्दैन क्या प्र्याक्टिस चरम प्र्याक्टिस हुन्छ समाजमा अनि त्यस पछाडि अभाव खट्कियो भने ऐनहरू बन्दै जान्छ प्रक्रियागत रूपमा त्यसैले गर्दा
5: कमजोर साबित गर्न पाइन्छ सरकारका मन्त्री कमजोर साबित गर्न पाइन्छ भनेर तपाईँका सांसदहरू बोलिरहेछन् हेरिरहेछन्
6: गलतलाई गलत भयो भने गलत भयो भन्नु कमजोरी देखाउनु होइन कमजोरी भयो भन्नु दुईटा कुरा फरक छ त्यहाँ सचिन्नुपर्छ भन्नु किनभने अहिले हामीले प्रश्न गऱ्यौँ भने 4 वर्ष 4.5 वर्ष अझै छ होइन सचिन सत्ता पक्ष सचिन सक्छ किनभने
5: तपाईँहरू चाहिँ काउन्ट डाउन गरिरहनु भएको छैन सरकारको
6: काउन्ट डाउन किन गर्ने हामीलाई जुन यो संविधानको व्यवस्था अनुरूप जिस्टमा एउटा केमा जानुहोस् भने संसदीय अभ्यासमा सत्ता पक्ष जत्तिकै महत्त्वपूर्ण र गम्भीर प्रतिपक्ष हुनुपर्छ प्रतिपक्षको फोरम प्रतिनिधि सभा संसद भनेको त्यहाँ सरकारलाई ल्याएर कटघरामा उभ्याएर प्रश्न गर्न पाउनुपर्ने व्यवस्था हो त्यो त्यस कारणले गर्दाखेरि नेपाली कङ्ग्रेस प्रतिपक्षीय दलको भूमिकामा अटल सङ्ख्याको कुरा छोडिदिनुहोस् विचार र हिजोको सिस्टम पद्धतिलाई अवलम्बन गरेर अगाडि बढ्छ र खबरदारी सदैव गरिरहन्छ खबरदारी गर्नु भनेको विरोध गर्ने भन्ने भाष्य निर्माण गर्न हुँदैन यसको यो एक अर्काको परिपूरक हो यो व्यवस्थाकै परिपूरक हो त्यसले गर्दाखेरि यो बडो संवेदनशील अवस्था छ किनभने हामीले भाद्र 23 र 24 गतिको
5: भन्दै गर्दाखेरि दुई तिहाईले दुर्घटना पनि गराउँछ
6: अभियसली त्यही कुरा हो ठ्याक्कै तपाईँले भने जस्तै हो दुई तिहाईको दम्भ नै नराखौँ हामी कसरी चाहिँ डेलिभर गर्न सक्छौँ राज्यको लागि नागरिकको लागि विगतको धेरै कमजोरीहरू भयो होला होइन हामीले धेरै काम गऱ्यौँ भन्दै गर्दाखेरि पनि राज्य सत्ताको लोलुपता र सत्ताप्रतिको आसक्ति हिजोको नेतृत्वसँग थियो भन्ने कुरालाई त आत्मसात गरेर आज यहाँ आएका छौँ। हामीले फागुन 21 गतेको निर्वाचनलाई सामना गरेर फेरि यही नयाँ भनिएको ठाउँमा
5: तर नयाँ कसरी भन्ने
6: नयाँ विचारमा भन्ने कि अनुहारमा भन्ने भन्नुहोस् त नयाँ विचारमा भन्ने कि अनुहारमा भन्ने त्यसैले गर्दाखेरि विचार नयाँ बोकौँ हामी नयाँ हुन्छौँ नवीन विचारका साथ सहकार्य गर्न कार्यगत एकता गर्न राम्राका लागि र मुलुक बनाउनका लागि कङ्ग्रेस सदैव तयार छ।
5: कङ्ग्रेस आफै किचलोमा फसेछ।
6: कङ्ग्रेस रिफर्म गर्नको लागि त कतिवटा कुरा त यावत समस्याहरू त आउँछ नि त ती समस्याहरूलाई जुधेर सामना गरेर अगाडि निस्किनु नै रिफर्म हो नि
5: होइन। अहिले सरकारले जे जस्तो नीति लिइरहेछ नि
6: हजुर
5: तपाईँ त अधिवक्ता पनि हुनुहुन्छ कानुनविद नियमित वकालत गर्नुहुन्छ कहाँ कहाँ छ झमेला सुधार्नु पर्ने के
7: सुधार्नु धेरै छ। विगतको म्यान्डेटलाई हेर्ने भने कार्यपालिका व्यवस्थापिका न्यायपालिका तिनटै प्रति जनताले जनताको जुन भन्नु विश्वास आस्था हुनु पर्थ्यो आक्रमण गरे। हामीले पनि पहिला पनि 5 वर्षको अवधि थियो बिचमै प्रधानमन्त्रीले रिजाइन गरेर त्यो अवस्थाबाट फेरि निर्वाचन गरेर आउनु पर्यो हेर्नुहोस् भनेपछि हामीले संविधानमा लेखेको चिजले मात्रै पनि र सांसद सङ्ख्याको आधारले हुँदैन भनेको त्यो अनुभव छ त्यो राम्रो अनुभवबाट खारिएर अहिलेको संसद बनाएको छ म सिटमा फेरि त्यसले गर्दा नम्बर एक व्यवस्थापिका संसद कानुन बनाउन तल्लीन हुनु पर्यो। रेकर्ड गर्नुहोस् जनताका भावनाहरू आकाङ्क्षाहरू भएका आकाङ्क्षाका कुराहरू सत्तापक्षले कानुन ल्याउँछ प्रतिपक्षले लान सक्छ कानुन प्राइभेट बिलको रूपमा पनि लान सक्छ त्यति प्राइभेट बिल आएको देखिँदैन उहाँहरू त्यो सिट सङ्ख्याले होला सायद होइन त्यो नभए राष्ट्रिय सभाबाट नि उत्पत्ति हुन सक्छन् कतिपय विधेयकहरू त्यस कारण पार्लियामेन्टलाई पहिला कुरो विधेयक र कानुन बनाउने थलो बनाउनुहोस् कृपया लामो समय अवरुद्ध गरेर विगत हामीले 58 दिन संसद अवरुद्ध भएको पनि देख्यौँ अनेक देख्यौँ त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष भनेर तपाईँहरू जुन झगडा गर्दै हुनुहुन्छ त्यसले जनमत फेरि आउला कि भन्दै हुनुहुन्छ यसले पार्लियामेन्ट कमजोर हुन्छ म दुवै सत्ता पक्ष र प्रमुख प्रतिपक्षको अहिले मान्यजीवहरू हुनुहुन्छ त्यो संसदलाई कानुन निर्माण गर्ने थलो बनाउनुहोस् जनताका इच्छा आकाङ्क्षा भावना र तपाईँको धेरै संविधान बमोजिमका बनाउनु पर्ने कानुन बनाउनुहोस् त्यसमा ध्यान दिनुहोस् जनताको कुरा त्यहाँ उठाउनुहोस् तर सांसद अवरोध नगर्नुहोस् सबै सधैँ संसद अवरोध गर्नुभयो भने के हुन्छ भने यो अध्यादेशबाट शासन जान थाल्छ फेरि उ गर्छ र सत्तापक्षलाई पनि जुन बहुमत छ तपाईँहरूको तर बहुमत हुनाहुँदै कार्यकारिणी जुन कार्य गर्ने हो मैले भने अघि सुदनजीको कुरा गर्दै थिएँ गृहमन्त्री मात्रै एक्टिभ भएर हुँदो रहेछ एउटा तपाईँ गणेश नेपालीजीको जुन दुःखद निधन हुनुको पछाडि तपाईँ देख्नुभयो कि त्यो विक लगाइसकेपछि समातेर उपचार गर्न लाने क्रमकै मानवीयता पनि सिङ्गो कमजोर देखिन्छ अमानवीय देखिन्छ कमजोर देखिन्छ हाम्रा नागरिकहरू अरूकाको जीवनप्रति कुन लेभलमा संवेदनशील छन् भनेपछि समाज पनि संवेदनहीन छ यसमा उहाँहरूले दोषीहरूलाई कारवाही गर्नुपर्छ र तदारुकता गर्नुपर्छ यो देखाउनलाई मात्रै पनि होइन स्टन्ट पनि होइन हामी अपेक्षा गर्छौँ यो सरकारले वास्तवमा भन्ने नै राम्रोसँग खट्नुपर्छ भन्ने जनमत छ उहाँहरू त्यो भन्नु पनि हुन्छ
5: कसको त गृहमन्त्रीले त स्थानीय सरकारको भन्नुभएको छ हिजो पाठ पढाउनु भयो देशमा 3 तहको सरकार छ
4: यसमा हामीले मेरो धारणा के छ भने म अहिले यतिखेर सत्ता पक्षको सांसद भन्दा पनि सार्वभौम सांसदको रूपमा मैले आफ्नो कुरा राख्न चाहन्छु। हामी एकअर्कालाई कमजोरी देखाएर यो जिम्मेवारीबाट टाढा भाग्ने समय होइन। मानवता भन्ने शब्द र मानवता भन्ने भावना यस्तो गम्भीर भावना हो त्योभन्दा माथि न पार्टी हुनसक्छ न सरकार हुनसक्छ न कोही पनि हुनसक्छ। त्यसर्थ जे घटना घट्यो त्यो घटनामा केवल सत्तापक्ष सरकार प्रतिपक्ष मात्रै होइन तपाईँ पत्रकारको पनि उत्तिकै जिम्मेवारी हुन्छ। तपाईँले पनि समाजमा सकारात्मक सन्देश प्रवाह गरिदिनु सक्नु भएन भने उनीहरूमा मनोवैज्ञानिक ढङ्गले असर पर्न सक्छ। सबभन्दा
5: अहिले सरकारले मन्त्रीले नै हिलो छ्याप्ने काम गरिरहनु भएको छ क्या
4: होइन मैले जिम्मेवारीको कुरा गरेको हामीले एकअर्कालाई जिम्मेवारीबाट हामी भागेर दोष अर्कोलाई थुपारेर हामी भागेर छुट पाउँदैनौँ भन्ने एङ्गलबाट कुरा गरेको र सबभन्दा मलाई अर्को हामी त एउटा विषय छ जुन विषयमा हामी प्रवेशै गरिरहेका छन् अहिलेसम्म त्यो मानवताको विषय भन्ने जुन अस्ति घटना घट्यो घटना गर्दै गर्दा तपाईँले एउटा कुरा कतिको ख्याल गर्नुभएको छ अहिलेसम्म यो विषय यता कता सुनिएको छ खासै चर्चामा आएको छैन। हाम्रो समाज कतातर्फ गइरहेको छ म समाजलाई प्रश्न गर्न चाहन्छु। यही समाजको व्यक्ति हो म यही समाजको प्राणी भइकन पनि एउटा व्यक्ति आफ्नो शरीरमा दन्दनी आगो बालेर बलेर सडकमा सुतिरहेको छ गुहार मागिरहेको छ ऊ अन्तिम सास फेर्न फेर्ने चरणमा छ तर वरिपरिका व्यक्तिहरूले मोबाइलमा भिडियो रेकर्ड गरेर बस्नुहुन्छ। हेर्नुहोस् त हाम्रो समाज कहाँ पुगेको छ। हामीले केवल सरकारमा त प्रश्न गरिरहेका छौँ, गृहमन्त्री सरकार या महानगरमा त प्रश्न गरिरहेका छौँ, हामी सामाजिक व्यक्ति पनि त उत्तिकै जिम्मेवार छौँ नि।
5: पहिला प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो तपाईँहरू, अहिले त उत्तरदायी हुने ठाउँमा हुनुहुन्छ क्या।
4: उत्तर दिइरहेको छु, मैले भनिसके सुरुमै भन्न चाह भनेको
5: थिएँ। प्रधानमन्त्रीको स्टेटस आउँदैन, प्रधानमन्त्रीको सम्बोधन आउँदैन, विगतमा प्रेम प्रसाद आचार्यको सन्दर्भ जोड्नुहोस् न,
4: प्रधानमन्त्री
5: हेर्नुहोस् न,
4: सुन्नुहोस् न,
5: तपाईँको पार्टी सभापति रवि लामिछानेको सन्दर्भ हेर्नुहोस् न।
4: स्टेटमा के भनेको छु भने, मलाई अहिले सत्ता पक्षको सांसदको रूपमा बोलिरहेको छैन, सार्वभौम सांसदको रूपमा बोलिरहेको छु भनेर मैले प्रश्न भनिसके
5: पश्चात
4: जिम्मेवारी भएर जिम्मेवार ढङ्गले मैले जवाब दिइरहेको छु। त्यो घटना बापत जिम्मेवारीबाट नपन्छिकन हाम्रो भागमा पर्ने दोषको सजायको भागीदार हुन हामी तयार छौँ।

0: को मुखार बिन्दुबाट तपाईँले सुन्न सक्नुहुन्छ, उहाँकै प्रतिक्रिया लिन सक्नुहुन्छ।
1: तर तपाईँहरूमाथि लाग्ने आरोप भदौ 23-24 गते तपाईँ आफै पनि जेएनजी आन्दोलनमा सरिक व्यक्ति हो, खराने ग्याङ भन्छन्।
0: होइन, यस्तो छ, आरोप प्रत्यारोपको
1: मानव अधिकार आयोगको प्रतिवेदनमा समेत तपाईँलाई दोषी देखाइएको छ।
0: त्यसमा त हाम्रो गम्भीर प्रश्न छ। एउटा राज्यसँग असन्तुष्टि भएर राज्यले गरेका निर्णयलाई म मान्दिनँ, तिमीले सुधार भनेर खबरदारी गर्न गइरहँदा नागरिकको छातीमा जसरी ड्याङ ड्याङ गोली बजारियो, रगतान्ने बनाइयो, त्यसको आक्रोशको स्वरूप तिमीले हाम्रा नागरिक मार्ने, आफ्नै नागरिकलाई यस्तो विभत्स हत्या गर्ने भनेर त्यसको विरोध स्वरूप गएका नागरिकहरूलाई सडकमा उभिएकै भरमा, संसद भवन अगाडि टेकेकै भरमा दोषी देखाउने
1: परम्परा देश जलाउनेहरूको झुन्ड भन्छन् त रासोपालाई।
0: हामी देखाउनेछौँ, हामी देश जलाउने होइन, देश बनाउने हो भनेर त्यो प्रमाणित गर्नेछौँ।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि, छनक हेर्दाखेरि त देखिँदैन त्यस्तो।
0: जो मान्छे सुतेको हुन्छ नि, सुतेको मान्छेको
1: विषयमा देशमा कस्ता कस्ता अप्रिय घटना घट्न थालिसके।
0: यो घटना मलाई एउटा कुरा के हामीले बुझ्नुपर्ने विषय के जस्तो लाग्छ भने, के यो घटना सरकारबाट घटिएका घटना हुन्? घटना हुनु दुःखद छ, मेरो त्यसमा कति पनि टिप्पणी छैन, हामी त्यसको जिम्मेवार पूर्ण ढङ्गले जिम्मेवारी
1: सरकार अभिभावक हो, अभिभावकको कारणले जे हुन्छ सरकारको कारणले हुन्छ।
0: घट्यो, घटना घट्यो, प्राकृतिक विपत्ति आए, बाढी आए,
1: व्यक्तिहरूले विपक्षी दलहरूले सरकार चलाउँदाखेरि चाहिँ उनीहरूतिर दोष थोपार्ने, आज चाहिँ पानी माथिको ओभानो भन्न त मिलेन।
0: रचनात्मक सुझावहरू सबैले सबैलाई दिनुपर्छ। हामीले पनि हिजो खबरदारी गरेको हो, आज हामीले स्वयं सत्ता पक्षकै सांसदहरूले पनि सदनबाट सरकारलाई खबरदारी गरिरहनु भएको तपाईँकै आँखाले देखिरहनु भएकै छ होला, यिनै क्यामेराले खिचिरहेकै छ होला। यसर्थ यो नभन्नुहोस् कि सत्ता पक्षको सांसद चुपचाप लागेर बस्नु भएको छ भन्ने होइन। हामी
1: एकातिर डोजर बोकी सुकुम्बासी बस्तीतिर, अनि अहिले त सुकुम्बासीहरूले कुम्लो बोकी होल्डिङ सेन्टरतिर।
0: फेरि तपाईँ पार्न चाहन्छु, फेरि स्पष्ट पार्न चाहन्छु, हाम्रो इन्टेन्सनमा तपाईँले प्रश्न नगरिदिनुहोस्। हाम्रो इन्टेन्सन रङ छैन, हाम्रो उद्देश्य सही छ, तर कहिलेकाहीँ सही नियतले काम गर्न खोज्दा खोज्दै पनि प्राविधिक त्रुटिहरू हुन्छ,
1: गलत बाटोबाट गएर उद्देश्य प्राप्ति हुँदैन क्या, दुर्घटनामा पर्छ, एक्सप्रेस वे भन्दै गर्दाखेरि हुँदैन।
0: 4 महिना भएको छ गाडी हिँडेको, 5 वर्षसम्म हिँड्न बाँकी नै छ नि, कहाँ गएर
1: एक्सप्रेस वे भन्नुहुन्छ,
0: टुङ्गिन्छ, कहाँ जान्छ,
1: लोकल गाडी जस्तो गर्नुहुन्छ।
0: 4 महिनाको सुरुवात चरणमा घचाक घुचुक भयो होला गाडी, त्यो घचाक घुचुक भनेको त गाडीको मेन्टेनेन्स गर्नुको निम्ति दिएको समय हो। 4 महिनामा त सबै घचाक कुचुक थियो, अहिलेसम्मको गाडी इन्जिन ध्वस्त थियो, टायर ध्वस्त थियो, सबै पङ्चर थिए, विकराल अवस्था थियो, भित्रको डब्बा जस्तो बनाएको थियो, त्यसलाई रिपेयरिङ गर्ने समयमा छ। रिपेयरिङ गर्दा गडाङ गुडुङ बडाङ गुडुङ अलिकति आवाज आउन सक्छ, यो 4 महिनाको अवधिमा आवाज नै हो। बिस्तारै आवाजहरू घट्दै जान्छ, गाडी राम्रो बन्छ, ब्रेक राम्रो लाग्छ, स्पिड राम्रो लाग्छ, गियर पनि मजाले हाँक्छ, ढुक्क हुनु, समय धैर्यता चाहिँ गरिदिनुहोस्, धैर्य हुनुहोस् तपाईँहरू।
1: सन्तोषी, मलाई एउटा धैर्य गर्न तयार हुनुहुन्छ नि होइन, सरकारको एक्सप्रेस वे
2: ऋषिजी। यस्तो म सत्ता पक्षको माननीयजीको भावनाप्रति उच्च सम्मान गर्छु, तर सत्तामा रहिसकेपछि थोरै कमजोरी भयो भन्न सकि मिल्दैन, त्यही कमजोरीमै प्रश्न उठ्छ होइन। तर सबैभन्दा पहिले त्यो कमजोरी नहुन बेटर हो, किनभने प्रक्रियालाई रचनात्मक रूपमा अगाडि लाने भनेर उत्साहका साथ आएको नयाँ दल नयाँ पार्टी एब्सोल्युट मेजोरिटीमा हुनुहुन्छ, र यहाँ कसैलाई दोष आरोप प्रत्यारोप भन्दाखेरि पनि हामीसँग यति धेरै जनमत प्राप्त यो सत्ता यो सरकारले काम गर्नुपर्ने हुन्छ, र यो यो सरकारको नेतृत्वकर्ताले के बुझ्नु पर्यो भने, त्यो पार्टीले पनि के बुझ्नु पर्यो भने, म यो मुलुककै अभिभावक हो होइन। यसमा सब पक्ष प्रतिपक्ष भन्ने हुन्छ, तर बहसको विषय हुन्छ, विषयगत कुरामा एजेन्डाको कुरामा चाहिँ हामी पक्ष र विपक्ष हुन्छौँ, तर सबैको अभिभावक अहिलेको सरकार हो। त्यसैले गर्दाखेरि अब आशा गरौँ, अघि नै मैले भनिहालेँ, आशा गरौँ, अझै पनि समय छ, उहाँहरूले सुधार गर्नुहुन्छ र कतिवटा कुरामा एकैचोटि हठात्मा गर्न हुँदैन भन्ने कुराहरू पनि बुझ्दै पनि हुनुहुन्छ, तर त्यो पनि नहोस् होइन, प्रारम्भ नै राम्रो ढङ्गले होस् म शुभकामना दिन चाहन्छु। विशेष गरेर अहिलेको यो घटनाकै कुराहरू अघि पनि तपाईँले कोठ्याउनु भयो, यो राज्य सत्ताले गरेको कसले गरेको भन्ने कुरा, अब राज्य सत्ताले होइन भन्दाखेरि भनेर उन्मुक्ति पाउने स्थिति हुँदैन
1: क्या,
2: यस्तो हो किन छुट छैन भने, त्यहाँको घटनास्थल

0: पुलिस प्रशासनले त्यसलाई चाहिँ एउटा सुरक्षित बनाएर त्यहाँका सबै कुराहरूलाई चाहिँ नियन्त्रणमा लिएर सुरक्षित सेफ ल्यान्ड गर्ने र रेस्क्यु गर्ने काम सरकारको. त्यहाँ के कमी कमजोरी भयो भन्ने कुरा जनतामा छर्लङ्गै सबैले अहिले यत्रो मिडिया छ बुझेकै छ देखिएकै छ. यति मात्रै सुधार गर्ने भन्ने कुरा हो. अब मानवीय संवेदना सबैसँग हुन्छ, मसँग मात्रै होइन, मानिजीसँग मात्रै होइन, तपाईँसँग मात्रै होइन, गृहमन्त्रीसँग मात्रै होइन. तर गृहमन्त्रीले एक्सनमा काम गर्ने हो. एक्सनमा काम गर्ने भनेको आफै भिजिबल रूपमा इन्भल्भ हुने भन्ने एकदम यसो भयो. यो त यस्तो भयो, अब पपुलरिजमको कुरा एउटा रह्यो. अघि नै उहाँले हाम्रो मानव अधिकार कर्मी मित्रले उहाँले के भन्नुभयो भने संसदभित्र चाहिँ नीति नै बन्दैन भन्नुभयो, संसद अवरुद्ध भन्नुभयो होइन. संसद अवरुद्ध भएको नभएको उहाँलाई त्यो थाहा छ. प्रतिपक्षले नै ओपन गरेको त्यत्रो ठुलो राष्ट्रियताको राष्ट्रिय अस्मिताको मुलुकको अस्मितामाथिको प्रश्न उठ्दै गर्दाखेरि पनि हामीले अवरुद्ध गर्दै गर्दाखेरि पनि संसद केही होइन भनेर प्रधानमन्त्रीले जसरी प्रस्तुति गर्नुभयो त्यो छोडेर हामी संसदको प्राथमिकतालाई संसद जनताको थलो हो भन्ने त्यो त्यसलाई नै हामीले मानेर त्यसको मूल मर्म त्यो हाम्रो हो. त्यसले गर्दाखेरि हामीलाई व्यक्तिभन्दा गौण होइन, व्यक्ति गौण हो, संसद प्रमुख हो यो मुलुकको लागि, यो नागरिकको लागि, यो नागरिकका नीति बनाउने, नीति बनाउने मात्रै होइन त्यो थल हो, समस्या इन्डिकेट गर्ने थल हो पनि, आधिकारिक थल हो त्यो मात्रै होइन, डेभलपमेन्टका कुराहरू गर्ने थल हो पनि त्यो हो. त्यसैले गर्दाखेरि सबै किसिमका यावत समस्याको समाधान गर्ने, छलफल गर्ने, सामूहिक रूपमा साझा रूपमा छलफल गर्ने थल हो त्यो पार्लियामेन्ट. त्यसैले गर्दाखेरि त्यहाँ सत्ता पनि हुन्छ, पक्ष पनि हुन्छ, प्रतिपक्ष पनि हुन्छ, सबै हुन्छ. त्यसैले गर्दा यसलाई यसरी बुझ्नुपर्छ. र माननीयज्यूले अघि भन्नुभयो अहिलेको राजनीति कतातिर जाँदैछ, एकदमै यो डेप्थ यो गहिराईमा जानुपर्छ. म एउटा कुरा पोजिटिभ, मेरो कुरा अहिलेको सत्ता पक्षसँग र अहिलेको परिवर्तनसँग एउटै कुरामा पोजिटिभ छु, तर इन्डिकेटहरू अब धीरे धीरे हुँदैछ त्यो नहोस् कामना गरौँ. के चाहिँ छ भन्नुहुन्छ भने जेनेरेसनको कुरामा सक्सेस भइएको छ, नयाँ पुस्ता आएको छ, नयाँ पुस्ता सबै ठाउँमा, एउटा ठाउँमा मात्रै होइन, यहाँ राजसभा मात्रै गतिलो हुँदाखेरि अर्को 50% तल भयो भनेदेखि फेरि 50% नै तल हो. त्यस कारणले म्याक्सिमाइज कसरी कति गर्ने, त्यसो भन्दाखेरि त कङ्ग्रेस एमाले माओवादी राप्रपा भएका दलभित्रका सबै नागरिक त
1: कङ्ग्रेसमा जबरजस्ती नेतृत्व हस्तान्तरण पुस्तान्तरण भयो, त्यही भएर तपाईँहरूलाई अहिले उकुस मुकुस भइरहेछ होइन, पुरानो पुस्ता स्वीकार्ने तयार छैन.
0: यसलाई एउटा व्याख्या गरौँ,
1: त्यही भएर पनि राष्ट्रसँग जोडेर सरकारसँग जोडेर
0: समसामयिक यो राजनीति मुलुकै राजनीतिको आलोकमा छोडिदिनुहोस् र यसरी तपाईँले भने जस्तै खुल्ला बहस चलिरहोस्. निरन्तर यो राजनीतिक यात्रा दोस्रो पुस्ताले हाकेर अगाडि बढाएको छ. यो एउटा सेन्टिमेन्ट्स मिल्छ, यो सेन्टिमेन्ट्सलाई बरकरार राखेर होइन, हिजो हामीले शासन व्यवस्था बदल्यौँ तर नेतृत्व
1: बदलिएनौँ, सरकारको समीक्षा गर्ने अवस्थामै हुनुहुन्न क्या,
0: किन किन
1: पार्टी नै कुन अवस्थामा छ हेर्नुहोस्,
0: होइन पार्टी किन तपाईँलाई संख्याको हेडकाउन्ट
1: पार्टी जोगाउन गाह्रो हुने भइसक्यो.
0: सुन्नुहोस् एउटा उत्तर, माननीयज्यूको एउटा उत्तर जस्तो मानवीयता हराएको समाज कहाँ जाँदैछ भनिन्छ हो, त्यस कारणले गर्दा हेडकाउन्ट गौण हो, विचार प्रवाह हुनुपर्छ, दृष्टिकोण सहितको प्रष्ट धारणा सहितको जमात मात्रै भएर हुँदैन, विचार सहितको र यो समाजलाई यहाँसम्म डोर्याउँछु भन्ने राजनीति प्रष्ट रूपमा विचार बोकेको एउटा संस्था सङ्गठनले मात्र त्यहाँ त्यो डेस्टिनेसनमा त्यो लक्ष्यमा तपाईँलाई पुर्याउन सक्छ. यस्तो छ मुलुकमा अहिले उहाँहरूले प्रथम महाधिवेशन मार्फत एउटा तपाईँले भनेको
1: भएको राजसभा र गगन थापा नेतृत्वको कङ्ग्रेसको लक्ष्य एउटै हो.
0: यस्तो भयो कल्चरको कुरा गर्नुहोस् र त्यहाँका नीतिगत रूपमा अनुमोदन भएको कुरालाई आधार मान्ने हो, व्यक्तिका केही कुराको क्रियाकलापलाई ल्याएर हामीले राष्ट्रिय राजनीतिको व्याख्या गर्न मिल्दैन. त्यसैले गर्दाखेरि प्रथम महाधिवेशन राजसभाको चितवनको महाधिवेशनलाई हेर्नुभयो भने संवैधानिक समाजवाद भन्नुभएको छ होइन, अनि अहिलेको व्यवस्थालाई मान्ने भन्नुभएको छ. त्यसले के देखाउँछ भने डेमोक्रेटिक पार्टी उहाँहरू अब चाहिँ लिगलाइज रूपमा अथोराइज रूपमा उहाँहरूले चाहिँ एप्रुभ गरेरै पारित गरेरै आउनु भएको छ. त्यस कारणले गर्दाखेरि शङ्का गर्न जरुरी छैन, हामी डेमोक्रेटिक नै हौँ होइन, राजसभा पनि डेमोक्रेटिक हो, नेपाली काङ्ग्रेस पनि डेमोक्रेटिक हो होइन. त्यसैले गर्दा यसलाई राजनीतिक रूपमा चाहिँ सैद्धान्तिक रूपमा यसरी बुझ्ने हो र अहिले
1: मानवीयतालाई बचाउने सभापति गगन थापाले तर त्यो जुत्तालाई राम्रोसँगले सदुपयोग गर्न सक्नु भएन.
0: होइन होइन, सदुपयोग होइन. हामी जसरी अहिले तपाईँले प्रश्न हतार गर्दै हुनुहुन्छ, जस्तो म पनि हतार नगरौँ भन्छु राजसभालाई. राजसभाको 100 दिन मात्रै भर्खर कट्छ. सुन्नुहोस् न, मैले भनेको विशेष महाधिवेशन सँगसँगै हामी पार्टीलाई रिफर्म गरेर अगाडि बढ्दैछ. यो एउटा ठाउँमा एउटा स्वरूप यसले लिँदैछ र आशा गर्नुहोस् हामी नयाँ पुस्ताबाट, नयाँ काङ्ग्रेसबाट, नवीन काङ्ग्रेसबाट पनि एउटा त्यो रक्त सञ्चार हुन्छ, राजनीतिक सञ्चार हुन्छ, नवीन सोचका साथ सञ्चार हुन्छ. त्यस कारणले अनुहार बदलिँदैमा सबै कुरा बदलिँदैन, सोच र चिन्तन बदलेर आउने हो. सर्टिफिकेट त्रिभुवन विश्वविद्यालयले प्रत्येक वर्ष डिग्री गरेका विद्यार्थीहरू जन्माएको र त्यो डिग्री होल्डरहरूलाई गर्नुभयो भयो भने यो मुलुक जिम्मा उहाँहरूलाई दिँदा हुन्छ. तर त्योभन्दा महत्त्वपूर्ण अभाव खट्किएको कुरा राजनीतिमा, नेपाली राजनीतिमा मूल अभाव कहाँ हो भने दृढ सङ्कल्प, जसले यो समाजलाई र यो मुलुकलाई चाहिँ म केही योगदान दिन्छु भन्ने इमान्दारिताका साथ त्यो दृढ सङ्कल्पको अभाव हिजो पनि खट्किएको थियो. त्यसको निरन्तरता अबको नयाँ नेतृत्वले दिन चुक्न हुँदैन भन्ने यति नै कुरा हो. यसलाई साझा रूपमा एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो आफ्नो तर्क हो.
1: अहिले सरकारले लिएको नीति
2: हजुर,
1: ऊ हिँडिरहेको बाटो ठिक छ.
2: होइन, सुरुवात एक हिसाबले पोजिटिभ देखिन्छ, किनभने अहिले विगत 4-5 दिनदेखि प्रधानमन्त्रीले के करेक्सनको बाटो हो कि भन्ने देखिन्छ. 100 दिनको हाराहारी पुगिसकेपछि उद्योग वाणिज्य सङ्घदेखि लिएर चाहिँ उद्योग परिसङ्घदेखि लिएर निर्माण व्यवसायदेखि लिएर ऊर्जा उत्पादकहरूसम्मको व्यवसायीकरणलाई भेट्टौँ, किनभने अहिले यो बिचमा व्यवसायीहरू पनि अत्यन्त त्रसित मुद्रामा थिए कि राज्य कता जाँदैछ, हामीलाई पूर्ण रूपमा पुँजी लगानी नै नहुने हो कि, त्यो त्रसित छन्, त्यसबाट मुक्त गर्न जरुरी छ. एउटा कुरा,
1: व्यवसायीहरू अहिले पनि हिरासतमा छन्,
2: त्यसले गर्दा हामी फाइनेन्सियल क्राइमहरू जति छन् नै स्टेट कुन बाटोमा जानुपर्छ भने मुलुकमा पुँजी निजी क्षेत्रले ल्याएन भने मुलुक अगाडि बढ्न सक्दैन. तर पुँजीमा अपराध गर्नेहरूलाई कारवाही पनि सँगसँगै गर्नुपर्छ.
1: होइन,
2: त्यसको केही संकेत देखिन्छ अहिले. हेर, सुरुवात चाहिँ गरेका छ, तर त्यो प्रधानमन्त्रीकै बिम्बलाई हेरौँ, एक्सप्रेस भन्नुभयो नि,
1: एक्सप्रेस वे, मेरिट
2: एक्सप्रेस वेमा फेरि धर्मराट पनि हो कि होइन, धर्मराट हो कि भन्ने पनि छ. त्यस कारण एक्सप्रेस नै रहोस्, एक्सप्रेस रहनुको लागि सावधानी त्यतिकै जरुरी छ. जति स्पिडमा तपाईँले कुनै साधन चलाउनुहुन्छ नि, दुर्घटनाबाट हुने क्षति त्यति बढी हुन्छ. त्यस कारण यसको अर्थ के भने एकदमै कम गतिमा चलाउनुहोस् भन्ने पनि होइन, अपेक्षा चाहिँ तीव्र गतिमा चलाउनु भन्ने छ. तर रुल अफ ल बेसमा रहनु पर्यो. अहिले फेरि पनि गणेश नेपालीको जुन मृत्यु भयो, प्रतिदिन 20 जनाभन्दा बढीले आत्मदाह गर्छन्, आत्महत्या गर्छन्. मैले आत्मदाह भने आत्महत्या गर्छन् होइन. त्यो परिस्थितिलाई निवारण गर्ने दायित्व भने के हो त भन्दाखेरि अहिले सरकारको पनि हो, प्रतिपक्षको
1: पनि
2: हो. अब जुन हटायो यो नियुक्ति वास्तवमा भन्ने हो भने राष्ट्रपतिले पुष्टि गर्नुपर्नेछ कि हाम्रो सरकार साँच्चै एउटा सक्षम मान्छेहरूलाई र योग्यता क्षमताका आधारमा चाहिँ नियुक्ति हुन्छ भन्ने कुरा प्रमाणित गर्ने कुरा ऊ अहिले परीक्षामा छ. त्यो केही दिनमा रिजल्ट हेरौँ. त्यसै गरी तपाईँको विकासकादेखि लिएर जुन लिन्छु भनेको छ, सुशासनको हकमा केही हदमा र भ्रष्टाचारमा अलिकति डराएको अवस्था छ. तर यसको अर्थ के होइन भने तपाईँलाई मन लागेको मान्छेलाई कारवाही गर्ने हो, विधिसम्मत हुनुपर्छ. अहिले तपाईँ जति पनि पक्राउ परेका मान्छेहरूलाई तपाईँ अन्ततको गत्ता उनी कानुनी दायरामा आएर जेल जान सक्ने अवस्था र प्रमाण सङ्कलन त्यो चिजतिर तपाईँको चाहिँ जान सकेर प्रमाणित गरेको भए नेपाली जनताले वा वा भन्थे. तर त्यो तपाईँको गरेको होस् या नहोस् प्रतिशोध जस्तो देखियो भने के हुन्छ? हाम्रो समाज त यसै राजनीतिक रूपमा विभक्त छ. हेर्नुहोस्, साँच्चै भ्रष्टाचार गरेकोलाई समाएको हो नि, होइन सबैलाई समात्छ या समयलाई समात्दैन भन्ने जुन भाष्य निर्माण भएको छ त्यो राजसभाले चिर्न जरुरी छ. र जो मान्छेलाई समात्छ राम्रो अनुसन्धान गर्नुहोस्, टाइम लिनुहोस्. तर जो मान्छेलाई प्रमाणसहित अदालतमा पेस गरिन्छ, अदालतले पनि छोड्न नसक्ने अवस्था सिर्जना होस् र यसलाई राजनीतिकरण पनि नगरियोस्, त्यो भयो भने के हुन्छ भने सुशासनको
1: काम भइरहेछ नि होइन पछिल्लो समय.
2: अब होइन, अदालतको घाँटीको कुरा पनि हेर्नुहोस्, अदालत पनि हिजो दलीय छायामा रह्यो. त्यो दलीय छायाबाट हाम्रो न्यायपालिका पनि स्वतन्त्र भूमिकामा आउनुपर्छ. त्यो स्वतन्त्र भूमिकामा आउनमा त्यही भएर 3 निकायमध्ये अदालतको पनि अलिकति पुनर्संरचना हुन जरुरी छ, अलिकति संशोधन गर्न जरुरी छ. र ती विगतका कार्यशैलीहरू होइन एउटा जागिरको मानसिकतामा होइन, न्याय प्रदान गर्ने न्यायकर्ताको रूपमा हाम्रा न्यायमूर्तिहरूले काम गर्नुपर्छ। विगतका कमजोरी छन् भने हटाएर त्यो तपाईँ त्रुटि सच्याउनुपर्छ। त्यसले गर्दा घाँटी निमोट्यो भन्ने म अहिले चाहन्न, घाँटी निमोट्न पनि सक्दैन। लोकतन्त्रमा तपाईँको चाहिँ के भने न्यायपालिकाको घाँटी निमोट्नु भनेको फेरि आम स्वतन्त्रता नष्ट हुनु हो। त्यो स्वतन्त्रता नष्ट हुँदा सबै व्यक्तिका सबै अधिकार समाप्त हुन्छन्। त्यसले गर्दा त्यो जुडिसियरीलाई पनि तपाईँको चाहिँ जुडिसियरले पनि प्रतिशोध सामान्नुहुन्न र जुडिसियरले पनि गम्भीरतापूर्वक तपाईँको त्यो समीक्षा गरेर जानुपर्छ। यस दिशामा अलिकति तपाईँको चाहिँ जुडिसियरीप्रति पनि जुन ऊ गर्न खोजिरहेछ त्यसलाई धेरै नेगेटिभ लिनुपर्छ भन्ने पनि मलाई लाग्दैन।
1: ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न। यो नीति चाहिँ बिर्सेन हो,
3: राष्ट्रपा
1: दुर्घटनाको दिशातर्फ उद्धत हुँदैछ।
3: बिस्तारै गर्ने नाममा फेरि पछाडि धकल्न चाहँदैनौँ र छिटो जाने नाममा दुर्घटनामा निम्ताउन चाहँदैन। यति कुरा ढुक्क हुनुहोस्, निर्ढक्क हुनुहोस्। र तपाईँले अघि एउटा प्रश्न गर्नुभएको थियो जुन नियुक्तिको विवाह सम्बन्धीमा, हामीले भर्खर नियुक्ति गरेका छौँ, केही समय पनि भएको छैन। मलाई ठ्याक्कै एउटा प्रसङ्ग याद आइहाल्यो, मलाई ठ्याक्कै उत्काउन मन लाग्यो। चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्। हामी यो कुर्सीमा पहिला ऋषि धमला हुनुहुन्थ्यो, उहाँ निस्किनुभयो, राजनीतिमा जानुभयो, त्यसपछि ऋषि थपलिया आउनुभयो। लागिरहेको थियो ऋषि आफ्नै मान्छे नियुक्ति गर्नुभयो, कहाँ होला र राम्रो, पहिला जस्तो कहाँ होला र त्यो चमक कहाँ होला र भन्ने किसिमको क्युरियोसिटी खुब थियो। तर आज ऋषि धमलाको कुर्सीमा बसेर तपाईँले उहाँले जुन पिकअप लिनुभएको थियो त्योभन्दा अझ उचाइमा लैजानु भएको छ। हामीले त्यतिखेर तत्कालीन रूपमा तपाईँलाई हेरिरहँदा हुँदैन कि क्या हो, राम्रो हुँदैन कि क्या हो, ऋषि धमला कोठामा ऋषि थपलिया आएर त कहाँ यसको उत्कृष्टता हासिल हुन्छ र भनेर प्रश्न गरिरहेका थियौँ। तर आज हामी सन्तुष्टि छौँ, यसर्थ केही छेडमै हामीले जज नगरिहालौँ, के थाहा भोलि बिहान ऋषि थपलिया जसै गरी नै ए ऋषि धमलाले नियुक्ति गरेका या त्यो मैले बिम्बात्मक प्रयोग गरेको, हाम्रो सरकारले नियुक्ति गरेका व्यक्तिहरूको एउटा प्रगति हेर्न बाँकी छ, कार्यशैली हेर्न बाँकी छ, त्यसपछि प्रश्न गरौँ न। प्रश्न गर्ने त यही प्रतिपक्षको मान्ने जो यही हुनुहुन्छ, उहाँहरूले कहाँ छोड्नुहुन्छ भने मानव अधिकार कर्मी हुनुहुन्छ, उहाँले कहाँ छोड्नुहुन्छ, तपाईँहरू यही
1: हुनुहुन्छ।
3: त्यो भुसको आगो भन्ने शब्दावलीमा मेरो आपत्ति छ, भुसको आगो होइन।
1: कतिसम्म भने सभापतिले चाहेको बेलामा दलको नेता फेर्न सक्नेछ,
3: त्यो त्यसको गलत व्याख्या भएको छ।
1: राष्ट्रपतिको विधानमा हेर्नुहोस्,
3: विधानमा हामी महाधिवेशन
1: जसलाई जे गर्ने पनि छोड्छ,
3: हामी महाधिवेशन प्रतिनिधि हो।
1: तपाईँकै अनुभव विषयमा दृष्टान्त दिँदाखेरि पनि
3: स्पष्ट जवाफ,
1: यस अगाडि केन्द्रीय सदस्य निर्वाचित हुनुभयो, बिचमा फेरि केन्द्रीय सदस्यबाट हटाइनुभयो, आज पुनः फेरि केन्द्रीय सदस्यमा
3: न्यायिक निर्णय त गर्दो रहेछ नि त पार्टीले, विधिसम्मत निर्णय गर्दो रहेछ नि त। कहिले काहीँ इररहरू नहुने हो र, हामी त्यस्तो ठुलो खतरा
1: निलो क्रान्तिमा जे गर्ने पनि छुट्छ छैन है
3: पनि छैन, तर भइरहँदा तपाईँले भनिरहँदा
1: हरियो बसलाई निलो बस बनाउने छुट होला तपाईँहरूलाई
3: होइन,
1: तर देशलाई काम दुर्घटनातिर लैजाने छुट छैन।
3: ह्युमन इरर नै नभइकन काम गर भन्ने आशय हो भने चाहिँ त्यो संसारमा असम्भव कुरा हो। हेर्नुहोस्, ह्युमन इरर हुन्छन्, पोलिटिकल इरर हुन्छन्, तर त्यस पश्चात पनि करेक्सन गरेर अगाडि जान्छौँ कि जाँदैनौँ भन्ने कुरा महत्त्वपूर्ण हो क्या। ह्युमन इरर हुन्छन्, तर इरर भइकन पनि इरर भयो ठिकै छ भनेर त्यसलाई एक्सेप्ट गरेर जाने कि इरर भएछ कमजोरी भएछ भनेर सच्याएर जाने। हामी कमजोरी नजानेर अन्जानमा कहिलेकाहीँ कमजोरी हुन्छ, र कमजोरीलाई यत्तिकै राखेर थाँती राखेर हिँड्दैनौँ, सच्याएर हिँड्छ भन्ने
1: दृष्टान्त।
3: कमजोरी स्वीकारेको छ र त आज तपाईँले भर्खर दृष्टान्त दिनुभयो त, मेरै हकमा केन्द्रीय सदस्यको हकमा कुरा गर्नुभयो, आज निर्णय भएको छ त, हामीले गरेका कहिले काहीँ भुलचुकहरू सुधार गर्नुपर्छ, गर्छौँ हामी।
1: अपरिपक्वता हेर्नुहोस् न, कुन
3: तहकोता नभनौँ त्यसलाई, त्रुटिहरू हुन्छन्, हामीबाट त्रुटिहरू नहुने होइन, त्रुटि बिना त हामीले सिक्दा पनि सिक्दैनौँ नि। फेरि सबै कुरा राम्रै भइराख्यो भने त यो देश त छिटै नै कायापलट हुन्छ, त्यो सम्भव हुँदैन। हेर्नुहोस्, बिस्तारै बिस्तारै काम गर्दै जाने हो, त्रुटि हुँदै गर्छन्, त्रुटिलाई सच्याउँदै जाने हो। हामीलाई थाहा हुन्छ नि यो बाटो हिँड्दा फेरि कहाँ पुगिन्छ भन्ने कुरा।
1: अलरेडी पालनको नेतृत्वमा चाहिँ दुर्घटना हुन्छ सरकार,
3: त्यो तपाईँको
1: सडकमा यो नारा
3: त्यो तपाईँको सडकको
1: बरु रवि लामिछानेलाई बोलाउनु पर्यो छिटै भनिरहेछन्।
3: यो तपाईँले
1: पालनको विकल्प खोजेर रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने बाटोमा राष्ट्रपा हो,
3: तपाईँले हाम्रो पार्टीमा विखण्ड ल्याउन खोजेको जस्तो लाग्छ।
1: त्यो त विधानमा लेखेको कुरा अहिले मैले स्पष्ट भनिसकेँ त,
3: विधानको कुरा मैले अहिले गर्न खोजिरहेको छु, तपाईँले मलाई स्पष्ट पार्न दिनु भएन। विधानमा लेखेको कुरा के हो भने नीतिगत मार्गदर्शन गर्न सक्नेछन्, मान्नुपर्नेछ भनेका छन्, पार्टी र सरकार भनेको एकअर्काका परिपूरक हुने हेर्नुहोस्। पार्टी र सरकार एकअर्कासँग अट्याच भएन भने पार्टीको दिशा निर्देश एकातर्फ, पार्टीको विचार एकातर्फ र सरकारको कार्यनीति अर्कोतर्फ हुनसक्छ, त्यसले फेरि अर्को दुर्घटना निम्त्याउन सक्छ। त्यस कारणले गर्दा एक आपसमा समन्वयकर्ताको भूमिका निर्वाह होस्, सामञ्जस्यता होस् भन्ने उद्देश्यको साथमा मात्रै त्यो कलज राखिएको हो। र त्यस पश्चात पनि मार्गदर्शन नमान्दैमा मात्रै पनि कहाँ हुन्छ, प्रोसिडर लामो प्रोसिडर छ। केन्द्रीय समिति पार्टीको मूल निकाय छ, केन्द्रीय निकाय छ, केन्द्रीय समितिबाट पास हुनुपर्छ, विभिन्न छन् अविश्वासको प्रस्ताव आउनुपर्छ, यो प्रोसेसमा गइसके पश्चात मात्रै त्यहाँ जाने हो। भोलि बिहान यसको नियत र यसको उद्देश्य के हो भने कुनै पनि संसद दलको नेता या प्रधानमन्त्री डिक्टेटरसिप नहोस्, अटोक्रेसी नहोस् भन्ने उद्देश्यको साथमा, यो उद्देश्य किन राखियो भने सर्वाङ्ग रूपमा राष्ट्रहितलाई माथि राखेर यो नियम राखिएको हो।
1: धेरै व्याख्या रचनात्मक प्रतिपक्षको रूपमा सरकारलाई तपाईँको सुझाव के? ठ्याक्कै 10 सेकेन्ड।
0: मेरो एउटै मात्रै सुझाव हो, मैले त अघि भनिसकेँ, म त हार्दिकताका साथ यो एब्सोल्युट मेजोरिटीलाई एकदमै क्या एकदम हृदयदेखि लिन्छु। अझ लोभ लाग्दो भनेर मेरो सभापतिले पनि भने जस्तै मेरो समभाव त्यसैमा छ। कुरा के हो भने जति पनि नयाँ र नवीन निर्णयहरू गरिँदै जान्छ, हिजोको विगतको भन्दा रचनात्मक रूपमा गरिँदै जान्छ, तर के भने ड्यु टु प्रोसेस अफ ल, होइन रुल अफ ल, अघि मानव कर्मी प्रतिनिधिज्यूले पनि भन्नुभयो रुल अफ ल, त्यसको फन्डामेन्टल के हो त ब्याकग्राउन्ड चाहिँ, नभए हिजो काङ्ग्रेस र एमालेको थियो त्यसलाई हटाइयो, अहिले राष्ट्रपतिलाई ल्याइयो भन्ने खालको त्यो खालको प्र्याक्टिस भयो भने चाहिँ कहाँ पुग्छ भन्ने कुराको चिन्ता मात्रै हो त्यो।
1: संविधान संशोधन लगायतको विषयमा तपाईँको सुझाव चाहिँ के छ?
4: संविधान 10 वर्ष भयो, वास्तवमा केही सुझाव बनाउ, संविधान संशोधन गर्नुपर्नेछ। गम्भीर बहसहरूमा सत्ता पक्षले पार्लियामेन्टका सबै निर्वाचित र अन्य राजनीतिक शक्ति पनि, पार्लियामेन्ट बाहिर भएका पनि शक्तिहरूको विश्वास जित्न जरुरी छ। संविधान संशोधन त्यति सजिलो होइन।
1: यहाँहरू तिनैजनालाई समय, संवाद र छलफलका लागि धन्यवाद।
4: नमस्कार।
5: सिङ्गो नेपाल र सारा नेपालीको

0: शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित BBA र BED तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थाइरोइड एवं मुटु रोग सहितको ICU सेवा
4: NICU PICU सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा EEG ECT सहितको मनोरोग सेवा
4: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ

0: सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि केही ठाउँमा आरी गोप्टेर मुसलधारे वर्षाको सम्भावना, बाढी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अतिरिक्त समयमा, नर्वेलाई हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज र भोलि देशका केही ठाउँमा आरी गोप्टेर मुसलधारे वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका थोरै ठाउँ तथा मधेस, कोशी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ। साथै तीनवटा प्रदेश, कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ। मनसून सक्रिय भएको तथा मनसूनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली छ। अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लगातारको वर्षासँगै आकस्मिक बाढ़ी पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकोले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला, खोल्सा, नदी आसपासका क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक, नदी किनार बस्तीमा बसोबास गर्नेहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका र स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सड़कमा डोजर, एक्सकाभेटर र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट पटक पटक जारी हुने अध्यावधिक पूर्वानुमान सूचना तथा मौसमी सम्बन्धी चेतावनीका नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ। काठमाडौँ त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शब नबुझ्ने अडान दोहोऱ्याएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगर प्रहरीले होइलक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। दुई दिनदेखि लगातार छलफल भए पनि सहमति हुन नसक्दा शबको पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन। वीर अस्पतालबाट शबलाई त्रिवी शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। मुगुको सोरु गाउँपालिका 6 का 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा अस्ति शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको स्तरोन्नतिले गति लिएको छ। आयोजना अन्तर्गत सप्तरीको माहौली क्षेत्रमा धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ। चिनिया निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो सड़कको अहिलेसम्म कुल भौतिक प्रगति 72-75% पुगेको छ। 2077 साल कार्तिक 13 गतेदेखि निर्माण शुरू गरिएको आयोजनाको काम लक्ष्य अनुसार सम्पन्न हुन नसकेपछि आउँदो डिसेम्बर अन्तिमसम्मका लागि पटक म्याद थप गरिएको छ। सड़क विभाग आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको हो। कुल 76.73 किलोमिटर लम्बाइ रहेको सड़कलाई कञ्चनपुर कमला सड़क योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढ़ाइएको छ। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुसाहासम्मको 39.42 किलोमिटर सड़क 7 अर्ब 47 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको छ। त्यसैगरी गरी सप्तरीको कुसाहादेखि सिराहाको कमला पुलसम्म पर्ने 47.21 किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत 8,80,70,18,000 रुपियाँ रहेको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा 6 लेन तथा अन्य क्षेत्रमा 4 लेनको हुने गरी निर्माण भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बझाङमा हिजो भएको जीप दुर्घटनामा घाइते भएका मध्ये 6 जनालाई थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। केदारसिंह गाउँपालिका साथ सुगुरीमा भएको दुर्घटनाका अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा नै उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेश 01001-2644 नम्बरको जीप दुर्घटना हुँदा 16 जना मध्ये 3 जनाको घटनास्थलमै ज्यान गएको थियो। अरू 12 जना घाइते भएका थिए। तीमध्ये 6 जनालाई आज बिहान थप उपचारका लागि हेलिकप्टरबाट नेपालगंज पठाइएको छ। ज्यान गुमाउनेहरूमा केदार सिंह 7 की विमला धामी, दुर्गाथली 6 की केलादेवी महत र चक्र महत रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पीट एक्सेथले सामाजिक सञ्जाल मार्फत इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले थप कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कडा प्रतिवाद गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी सैन्य खडा समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएका इरानको दावी छ। त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखडामा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजका लागि खुल्ला रहेको सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजमाथिको आक्रमण रोक्न आग्रह गरिरहेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै पूर्व सर्वोच्च नेता अली खामेनीको हत्याको बदला अवश्य लिइने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मध्येको जलमार्ग रहेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अहिले साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेलिरहेका छन् र यी दुई देश बीचको खेल अतिरिक्त समयमा पुगेको छ र अहिले अतिरिक्त समयको 108 मिनट चलिरहेको छ। अमेरिकाको कान्सान सिटी स्टेडियममा निर्धारित 90 मिनटको खेल एक एक गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको हो र अतिरिक्त समयमा पनि अहिलेसम्म थप गोल हुन सकेको छैन। एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै साबिक विजेता अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। कप्तान लियोनल मेस्सीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका हुन्। तर खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी खोल फर्कायो। लगत्तै खेलको 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाडीमा सीमित भयो। उसका फरवार्ड बिरिल एम्बोले दोहोरो पहेँलो कार्ड पाएका कारण बाहिरिए। यो खेलको विजेताले सेमी फाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। यसअघि आज बिहान भएको खेलमा नर्वेला हराउँदै इङ्ल्याण्ड विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको हो। अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले नर्वेलाई 2-1 गोलले हरायो। इङ्ल्याण्डको जितमा दुवै गोल जुड बेलिङ्घमले गरे। खेलको पहिलो हाफको 36 मिनटमा नर्वेका एड्रियस इलिसअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर इङ्ल्याण्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। यो समयमा कुनै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको 93 मिनटमा बेलिङ्घमले इङ्ल्याण्डका लागि दोस्रो गोल गरे अनि टोली सेमी फाइनलमा पुग्न सफल भयो। चारबन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना। बाढी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। कञ्चनपुर कमला सडक खण्डको स्तर उन्नति तीव्र, 75% भौतिक प्रगति। हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, मध्य पूर्वमा तनाव चर्कियो। र विश्वकप फुटबलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच अतिरिक्त समयको खेल चल्दै नर्वेलाई हराउँदै इङ्ल्याण्ड सेमी फाइनलमा।
1: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि। एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
5: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5969-53, 98550-77061 र 98550-77053। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
7: होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी।
0: सारण भइरहेको चार भन्झ्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। साउन महिनामा पशुपतिनाथको पूजा एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाई अभियान शुरू गरिएको छ। साउन महिना र सोमबार भगवान शिवको महिना र बार मानिने भएकोले एकै दिन लाखौं भक्तजन पशुपतिनाथको पूजा एवं दर्शनका लागि पुग्ने गर्छन्। आउँदो शुक्रबारदेखि साउन लाग्ने भएकोले आवश्यक तयारी थालिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले सफाई अभियान थालिसकेको कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। अरू बेला विशेष गरी शनिबार सफाई कार्य हुने गरेकोमा साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सफाई अभियान सञ्चालन गरिने भएको छ। काठमाडौँ महानगरपालिकाको वडा 18 तपिता पार्कमा महानगरपालिकाका पूर्व मेयर स्वर्गीय प्रेमलाल सिंह पीएल सिंहको प्रतिमा स्थापना गरेको छ। हिजो आयोजित कार्यक्रमका बीच महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले प्रतिमा अनावरण गर्नुभयो। त्यस अवसरमा कार्यवाहक मेयर डङ्गोल सहित विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सिंहका परिवार सदस्य र स्थानीय बासिन्दाको सहभागिता थियो। मूर्तिकार श्याम तुलाधरले निर्माण गर्नुभएको धातुको प्रतिमा झण्डै 9,38,000 रुपियाँको लागतमा तयार भएको हो। वडा कार्यालयले यसअघि पुष्पलाल पार्कमा मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शङ्खधर साखवाको प्रतिमा स्थापना गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले उपत्यकाका मौलिक संस्कृति, परम्परा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, प्रवर्धन तथा पुस्तान्तरणलाई टेवा पुर्याउने उद्देश्यले 145 वटा परम्परागत गुठी, बाजा समूह र समुदायलाई

कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि केही ठाउँमा आरी घोप्टेर मुसलधारे वर्षाको सम्भावना, बाढी पहिरो र डुबानको जोखिम, आवश्यक सतर्कता अपनाउन आग्रह। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। र पशुपतिमा साउने सोमबारको तयारी शुरू, सरसफाईका काम थालियो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। आज र भोलि ठूलो पानी पर्न सक्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 को वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैंक, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति यही असार 32 गते बिहिबार, चालू आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिन र चिता उजाउन त होला नि।
5: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाल महिला एकता समाजले किर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीको अवस्था बुझ्न पुगेका मानव अधिकार कर्मी तथा अभियन्तामाथि प्रहरले कुटपेट बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भत्सना गरेको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा समाजले किर्तिपुर स्थित अस्थायी होल्डिङ सेन्टरमा बाढ़ी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न मानवीय सहायता तथा सहकारीका लागि पुगेका अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्सन खतानीमाथि प्रहरीले गरेको व्यवहार लोकतान्त्रिक मूल्य विधिको शासन र मानव अधिकारको सिद्धान्त विपरीत भएको जनाएको छ। समाजका अनुसार सरकारले वैशाख 12 गतेदेखि काठमाडौँका भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि पर्याप्त पूर्व तयारी दिगो विकल्प र व्यवस्थापन बिना हटाएर अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो। त्यसपछि लगातारको वर्षाका कारण प्रभावित भएका परिवारहरूको अवस्था बुझ्न पुगेका अभियन्तामाथि दमन गरिएको आरोप लगाइएको छ। जनकपुरबाट असार 25 गते शुरू भएको मिटर ब्याज विरूद्धको पैदल न्याय मार्च आज चौथो दिन सर्लाहीको लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युझाउन र आफ्नो हक अधिकार स्थापना गर्न उद्यमी तथा पीड़ितहरूले थालेको यात्राको गन्तव्य काठमाडौँ हो। न्यायको खोजीमा निस्किएका सहभागी चुपचाप तमसुक फाड र अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब 20-26 किलोमिटर पैदल यात्रा गर्दै राजधानी आइरहेका छन्। आयोजकका अनुसार सरकारले चार पटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब दिन फेरि काठमाडौँ गुन्जायमान बनाउनु पर्ने अवस्था आएको हो। उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्नेछन्। बझाङको केदारसिउ गाउँपालिका साथ सुगुरेमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका 6 जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। शनिबार दिउँसो करिब 4 बजे बुङ्गल नगरपालिका बीजगढाबाट दुर्गाथलीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा सवार 16 जनामध्ये 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा 12 जना घाइते भएका थिए भने घटनाकै दिन गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइए पनि दुर्घटनास्थलमा प्रतिकूल मौसमका कारण अवतरण गर्न सकेको थिएन। त्यसपछि सदरमुकाम चैनपुरमा रोकिएको हेलिकप्टर मार्फत आइतबार बिहान 6 जनालाई घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Essoys. LG leyo, naya LG Essential Series. Aba kifayeti mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: पूर्व गृह सचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ। बबरमहल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति 78 वर्षको उमेरमा पोखरेलको निधन भएको हो। उनका एक छोरा र तीन छोरी छन्। छोरा प्रदीप र छोरी रमिला अस्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने जनाइएको छ। नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै वीरगंज नाकाबाट तेस्रो मुलुकतर्फ यसको निर्यात निरन्तर बढ़िरहेको छ। विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा घरपालुवा कुकुर बिरालोका लागि प्रयोग हुने चिउ स्ट्रेटका रूपमा नेपाली छुर्पीको माग बढ़ेपछि निर्यातमा उल्लेख्य वृद्धि देखिएको हो। वीरगंज बजार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 1,18,00,000,00,000 रूपियाँ बराबरको 6,44,386 किलोग्राम छुर्पी निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 1,04,00,000,000 रूपियाँ बराबरको 5,87,000 किलोग्राम छुर्पी निर्यात भएको थियो। यस आधारमा चालू आर्थिक वर्षको मूल्यका हिसाबले करिब 14,00,000,000 रूपियाँ र परिमाणका हिसाबले करिब 57,000,000 किलोग्रामले निर्यात बढेको देखिन्छ। पछिल्ला दुई वर्ष यता यो नाकाबाट छुर्पी निर्यात निरन्तर उकालो लागेको छ। उनका नेपाली छुर्पी विदेशमा मानव उपभोगका लागि भन्दा पनि घरपालुवा कुकुर तथा बिरालोका लागि पेट फूड अन्तर्गत निर्यात हुने गरेको छ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा स्विजरल्याण्डलाई 3-1 हराउँदै अर्जेन्टिना उपाधि रक्षा नजिक पुगेको हो। निर्धारित समयसम्म खेल 1-1 बराबरीमा सकेपछि अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ अर्जेन्टिनाले 2 गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ। 112 मिनटमा युलियन अल्भारेस र 121 मिनटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई 3-1 जित दिलाएका थिए। अब अर्जेन्टिनाले सेमी फाइनल इंग्ल्यान्डसँग खेल्नेछ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: वरिष्ठ चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचारकर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण, बसन्तपुर चितवन, र समय बिहान 10 बजेदेखि।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राजधानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर वार्ता भइरहेको छ। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान दोहोर्याएका छन्। मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारवाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धता माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजो अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन। परिवारले सब नबुझेकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्न सकेको छैन। वीर अस्पतालमा लामो समय सब राख्ने पर्याप्त साधन नभएकाले सबलाई त्रिवेद शिक्षण अस्पताल महाराजगंजको सब गृहमा सारिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय र रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, व्हील लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रम बारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुगुको सोरुका उपालिका का गणेश नेपाली भक्तपुरको कमल विनायकमा बस्दै आएका थिए। पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको 78 वर्षको उमेरमा निधन भएको छ। उनका भाइ तथा पूर्व एसपी विश्वमणि पोखरेलका अनुसार बबरमहल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गैराति निधन भएको हो। उनका एक छोरा र 3 छोरी छन्। छोरा प्रदीप र छोरी रमिला अस्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ। जेठी छोरी प्रमिला प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालकी पत्नी हुन् भने माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्। नेपाल महिला एकता समाजले किर्तिपुर होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका मानव अधिकार कर्मी तथा अभियन्तामाथि प्रहरीले कुटपेट बल प्रयोग र पक्राउ गरेको भन्दै त्यसको भर्त्सना गरेको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा समाजले किर्तिपुर स्थित अस्थायी होल्डिङ सेन्टरमा बाढी प्रभावित भूमिहीन सुकुम्बासीहरूको अवस्था बुझ्न मानवीय सहायता तथा सहकारीका लागि पुगेका अभियन्ता माजिद अन्सारी, सरिस्मा थापा र नेल्सन घतारीमाथि प्रहरीले गरेको व्यवहार लोकतान्त्रिक मूल्य, विधिको शासन र मानव अधिकारको सिद्धान्त विपरीत भएको जनाएको छ। समाजका अनुसार सरकारले वैशाख 12 गतेदेखि काठमाडौँका भूमिहीन, दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पर्याप्त पूर्व तयारी, दिगो विकल्प र व्यवस्था बिना हटाएर अस्थायी होल्डिङ सेन्टरमा राखेको थियो। त्यसपछि लगातारको वर्षाका कारण प्रभावित भएका परिवारहरूको अवस्था बुझ्न पुगेका अभियन्तामाथि दमन गरिएको आरोप लगाइएको छ। जनकपुरबाट असार 25 गते शुरू भएको मिटर ब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिन पनि सर्लाहीको लालबन्दीबाट अघि बढेको छ। राज्यलाई बिउजाउन र आफ्नो हक अधिकार स्थापना गर्न उद्यमी तथा पीड़ितहरूले थालेको यात्राको गन्तव्य काठमाडौँ हो। न्यायको खोजीमा निस्केका सहभागी चुपचाप तमसुक फाड र अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखेका प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब 20 देखि 26 किलोमिटर पैदल यात्रा गर्दै राजधानी आइरहेका छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। बझाङको केदारसु गाउँपालिका साथ सुगुरेमा भएको बोलेरो चिप दुर्घटनामा गम्भीर घाइते भएका 6 जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल पछाङमा उपचार भइरहेको छ। शनिबार दिउँसो करिब 4 बजे बुङ्गाल नगरपालिका बीचकोडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुप 01001 2644 नम्बरको बोलेरो चिप दुर्घटना हुँदा सवार 16 जना मध्ये 3 जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा 12 जना घाइते भएका थिए। घटनाकै दिन गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइए पनि दुर्घटनास्थलमा प्रतिकूल मौसमका कारण अवतरण गर्न सकेको थिएन। त्यसपछि सदरमुकाम चैनपुरमा रोकिएको हेलिकप्टर मार्फत आइतबार बिहान 6 जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। दुर्घटनापछि रातिसम्म विभिन्न एम्बुलेन्स मार्फत घाइतेहरूलाई जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो। उनीहरू मध्ये केहीको टाउको, मेरुदण्ड, कम्मर तथा श्रोडीमा गम्भीर चोट लागेको छ भने केहीको हात खुट्टाको हड्डी भाँचिनुका साथै खुल्ला फ्र्याक्चर भएको पनि अस्पतालले जनाएको छ। अन्य घाइते मध्ये धनेश्वर जागरी, रमेश धामी, नवराज धामी र दिपेन्द्र जागरीको अवस्था सामान्य रहेको छ भने उनीहरूको प्लास्टर सहित आवश्यक उपचार गरी जिल्ला अस्पतालमै निगरानी राखिएको छ। बीस उपाधि दौड़ अब अंतिम चरण में प्रवेश करेको छ। क्वार्टर फाइनल का सबै खेल सम्पन्न भइसके। यूरोप का दुई फुटबल महाशक्ति फ्रांस र स्पेन तथा साबिक विजेता अर्जेन्टिना र इंग्लैंड सेमीफाइनल में पुगेका छन्। अब यी चार टोली मध्ये दुईले विश्व फुटबल को सबैभन्दा ठूलो प्रतियोगिता को फाइनल में स्थान बनाउने छन्। पहिलो सेमीफाइनल में फ्रांस र स्पेन आमने सामने हुने छन्। यो खेल जुलाई 14 अमेरिका को डलास स्थित रंगशाला में हुने छ। क्वार्टर फाइनल में फ्रांस ने मोरक्कोलाई 2-0 ले पराजित गर्दै अंतिम चार में स्थान सुरक्षित गरेको थियो भने स्पेन ने माथि 2-1 को कठिन जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। युरोपेली फुटबलका दुई बलिया टोली बीच हुने यो प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा आकर्षक खेल मध्ये एक मानिएको छ। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापे र स्पेनका युवा सनसनी लामिन यामाल माथि सबैको विशेष नजर रहने अपेक्षा गरिएको छ। दुवै टोली आक्रामक शैली, सन्तुलित मिडफिल्ड र बलियो रक्षा पंक्तिका कारण उत्कृष्ट लयमा रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। यता दोस्रो सेमिफाइनलमा साबिक विश्व विजेता अर्जेन्टिना र इङ्ल्याण्ड बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यो खेल जुलाई 15 2026 अमेरिकाको जर्जिया राज्य स्थित एटलान्टा स्टेडियममा हुनेछ। नेपाली समयअनुसार खेल बिहिबार बिहान 12:45 बजेदेखि प्रारम्भ हुनेछ। फाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विजरल्याण्डलाई 3-1 पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको थियो। अर्जेन्टिना र इङ्ल्याण्ड बीचको प्रतिस्पर्धा ऐतिहासिक रूपमा निकै चर्चित मानिन्छ। दुवै टोलीसँग अनुभवी खेलाड़ी र प्रतिभाशाली युवा खेलाड़ीहरूको उत्कृष्ट संयोजन रहेकाले यो खेल पनि अत्यन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
3: कार्यक्रम सद्गमय सद्गमय अभियन्ता रमेश पौडेलको साथमा
4: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।

0: घुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
5: पर्ख दीपक,
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल।

0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 37 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656188353, 5189353।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना, भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण, भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाड़ी देशहरूमा इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप बढ्ने संकेत। र साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा, सेमी फाइनल समीकरण पूरा, चारवटै टोली पूर्व विजेता। नेपाल खबरमा अब पूरा खबर। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढीको जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले 23 जिल्ला तथा ती जिल्ला आसपासका खोला तथा नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढीको उच्च जोखिम तथा पाँच थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, खोटाङ, ओखलडुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बाफ उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसैबीच आज र भोलि पहाड़ी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। आज दिउँसो हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मध्यसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसै गरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेग तथा मधेसहित ती प्रदेशका तराईका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ती प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्न सक्ने अनुमान छ। मौसम पूर्वानुमान महाशाखा र विपद व्यवस्थापन प्राधिकरणले आज र भोलि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा तराई मधेसका क्षेत्रमा बाढ़ी, पहिरो र भूसाईको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन र यात्रामा चनाखो रहन आग्रह गरेका छन्। पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ। साहसिक खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटको

जाँडरक्सी अर्थात मापसे अनि लागु पदार्थ लापसे सम्बन्धी विशेष जाँच सुरु गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सारङकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुमान गरिएको हो। ओडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नवराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारी सहितको टोलीले तोरी पानीमा पुगेर 35 जना पाइलटको स्वास्थ्य परीक्षण गरेको हो। उहाँका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो। पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरूले जाँच गरेको उहाँको भनाइ छ। पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशेष सावधानी अप्नाउनु पर्ने उहाँको भनाइ छ। प्याराग्लाइडिङ आफैमा एक साहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय समयमा यस्तो अनुगमन गर्दै आएको छ। विगत 25 वर्षको अवधिमा 2 दुर्घटना भइसकेका छन्। प्याराग्लाइडिङ पाइलट संरञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा 500 जना भन्दा धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा आइरहेका छन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर छलफल भइरहेको छ। गणेशको परिवार र आफन्तले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म सब नबुझ्ने अडान दोहोऱ्याउँदै आएका छन्। मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको प्रहरीले व्हील लक गरेपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारवाही, घटनाको निष्पक्ष र स्पष्ट सरकारी प्रतिबद्धताको माग गरेका छन्। यसरी विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजोदेखि वार्ता भइरहे पनि अहिलेसम्म कुनै पनि सहमति भन्ने जुट्न सकेको छैन। 2 लगातार छलफल भए पनि सहमति हुन नसक्दा सबको पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्न सकेको छैन। वीर अस्पतालबाट सबलाई त्रिवेणी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। मुगु जिल्लाको सुरु गाउँपालिका 6 25 वर्षीय नेपालीले बिहिबार आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा ज्यान गएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, साना र सावित्रीले 199 रन बनाएको खेलमा नेपालले सिङ्गापुरलाई हरायो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढीको जोखिम, आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव बढेको छ, चाँदीको भाव भने घटेको छ। सुनको भाव आज तोलामा 600 रुपियाँले बढेको हो। भाव बढेर सुन आज तोलाको 2,88,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,87,400 रुपियाँ रहेको जनाएको छ। यस्तै चाँदी आज तोलामा 35 रुपियाँले घटेको छ। शुक्रबार तोलाको 4,510 रुपियाँमा कारोबार भएको चाँदीको भाव आज घटेर तोलाको 4,475 रुपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले इरानका झण्डै 140 सैन्य क्षेत्रहरूमा हवाई आक्रमण गरेपछि इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान र युएई तर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। खाडीका केही देशहरूले हवाई प्रतिरक्षा प्रणाली मार्फत आक्रमण रोकेको अल जजिराले जनाएको छ। यसैबीच हर्मुज जलमार्ग क्षेत्रमा तनाव थप बढ्दै गएको छ। कूटनैतिक प्रयास जारी रहे पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। यसैगरी इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको हो। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा व्यापार मार्ग मध्ये एक मानिन्छ। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास त्यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ।

खेलाड़ीहरू साना प्रवीण र सावित्री धामीले 199 रन बनाएको एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको छ। मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो। यसैगरी नेपालले हिजो कतारलाई हराएको थियो। आजको खेलमा जितका लागि 200 रनको लक्ष्य पछ्याएको सिङ्गापुर 20 ओभरमा 8 विकेट गुमाउँदै 48 रनमा समेटियो। नेपालले 20 ओभरमा कुनै पनि विकेट नगुमाई 199 रन बनाएको थियो। सानाले 98 र सावित्रीले 78 रन जोडेका छन्। नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ। यस्तै साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा स्विजरल्याण्डलाई 3-1 गोलले हराउँदै अर्जेन्टिना अन्तिम 4 पुगेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले 2 गोल गर्यो। अमेरिकाको कान्सस सिटी स्टेडियममा भएको खेलमा 72 मिनटमा स्विजरल्याण्ड 10 खेलाडीमा सीमित बन्यो। उसका फरवार्ड ब्रिल एम्बोले दोहोरो पहिलो कार्डका कारण बाहिरिएका थिए। यसैबीच विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरिष्ठतामा शीर्ष 4 टोली फ्रान्स अर्जेन्टिना स्पेन र इङ्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकेका 2 क्वार्टर फाइनल खेलमा इङ्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इङ्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इङ्ल्याण्ड र स्पेनले समान 1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच असार 30 गते मंगलबार मध्यराती पौने 1 बजे हुनेछ। यस्तै इङ्ल्याण्ड र अर्जेन्टिनाको खेल असार 31 गते बुधबार मध्यराती पौने 1 बजे हुनेछ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्युयोर्कमा रहेको न्यू जर्सी स्टेडियममा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज काठमाडौँ उपत्यका सहित 23 जिल्लामा बाढीको जोखिम। आज र भोलि ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह। पोखरामा साहसिक पर्यटनको आकर्षण, भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा पनि कडाई। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान, सरकारसँग छलफल निरन्तर। अमेरिकी आक्रमणपछि खाडी देशहरूमा इरानको जवाफी आक्रमण, मध्यपूर्वमा तनाव थप बढ्ने संकेत। र साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमी फाइनलमा सेमी फाइनल समीकरण पूरा, चारवटै टोली पूर्व विजेता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656188353 5189353।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धता सहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा 16 विषय समावेश छन्, जसको बुदा नम्बर 2 कृषि पेसाको सम्मान र आत्मनिर्भरताको विषय रहेको छ, जसमा भनिएको छ योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचय पत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवा सुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधार सम्बन्धी 100 कार्यसूची जारी भएको थियो। उक्त कार्यसूची बाहेक गत फागुन 21 निर्वाचनमा सहभागी भएका र चुनावबाट आएका राष्ट्रिय मान्यता प्राप्त 6 राजनैतिक दलहरूमाका घोषणा पत्र, वाचा पत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ। सरकारले हालै ल्याएको शैक्षिक कन्सल्टेन्सी नियमावलीप्रति व्यवसायीहरूले आपत्ति जनाएका छन्। नेपाल शैक्षिक परामर्श सँगै ज्ञान सहित 14 छाता संस्थाहरूले संयुक्त विज्ञप्ति निकाल्दै माग पूरा नभए व्यवसायको चाबी सरकारलाई बुझाएर सड़क आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। नयाँ नियमावलीमा कन्सल्टेन्सीहरूले 25,00,000 रुपियाँ धरौटी राख्नुपर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था अव्यावहारिक र विभेदकारी भएको भन्दै व्यवसायीहरूले धरौटीको सट्टा बिमा प्रणाली लागू गर्न माग गरेका छन्। ठूलो रकम धरौटी राख्नुपर्ने नियमले साना व्यवसायीहरू बन्द हुने उनीहरूको भनाइ छ। यसअघि प्रदेशमा दर्ता हुँदै आएका कन्सल्टेन्सीहरूलाई अब संघमा मात्रै दर्ता र नवीकरण गर्ने नियम ल्याइएको भन्दै व्यवसायीहरूले यसले अन्यल बढाउने बताएका छन्। सरकारले यो निर्णय नसच्याए देशव्यापी हस्ताक्षर अभियान चलाउने र अदालतसम्म जाने व्यवसायीहरूको तयारी रहेको छ। वैदेशिक रोजगार विभागले नियम विपरीत भारतको विमानस्थल प्रयोग गरेर श्रमिक विदेश पठाउने 159 म्यान पावर कम्पनीलाई कारवाही गरेको छ। विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराएको हो। वैदेशिक रोजगार ऐन अनुसार श्रमिकलाई स्वदेश विमानस्थलबाटै विदेश पठाउनुपर्छ। बाहिरको विमानस्थल प्रयोग गर्नु परे विभागको अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ। यस्तै विभागले मागेको उडान विवरण बुझाउन अटेर गर्ने 439 म्यान पावर कम्पनीलाई पनि सचेत गराउँदै विवरण बुझाउन निर्देशन दिएको छ। नियम बारम्बार उल्लङ्घन गर्ने अन्य 8 कम्पनीलाई भने जनै 50,000 रुपियाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर, आज र भोलि देशका विभिन्न भागमा ठूलो वर्षा हुने सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभाग र विपद व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा धेरै ठूलो वर्षा हुने चेतावनी दिएको छ। यस वर्षको वर्षासँगै आउन सक्ने आकस्मिक बाढ़ी पहिरो र तराई तथा शहरी क्षेत्रमा हुन सक्ने डुबानलाई ध्यानमा राख्दै नदी किनार र पहिरोको जोखिम भएका ठाउँका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ। मौसमका कारण सड़क तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकाय र स्थानीय तहहरूलाई तयारी अवस्थामा रहन समेत भनेको छ। यता पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा 9 जनाको ज्यान गएको छ। नेपाल प्रहरीका अनुसार दुर्घटनामा परि अन्य 114 जना घाइते भएका छन्। दुर्घटनामा सुदूरपश्चिममा 3 जना, गण्डकी र कोशीमा 2-2 जना र मधेस र लुम्बिनी प्रदेशमा 1-1 जनाको मृत्यु भएको हो। त्यस्तै घाइते हुनेहरूमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाका 35 जना र मधेस प्रदेशका 29 जना रहेका छन्। कोशीमा 20, सुदूरपश्चिममा 13, लुम्बिनीमा 11, बागमतीमा 5 र कर्णालीमा 1 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हौस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले

0: फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: सबै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइ हाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189-53।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

शुक्रबार कार्यक्रम चलाइनेछ जस अन्तर्गत सरकारी कार्यालय विद्यालय र सार्वजनिक ठाउँहरूमा लामखुट्टे बस्ने र अन्न पार्ने ठाउँहरू खोजेर नष्ट गरिनेछ। निजी शैक्षिक संस्थाहरूले नयाँ बजेट र शिक्षा नियमावलीको विरोध गर्दै सरकार समक्ष छ बुँदै माग राखेका छन्। प्याप्सन एन प्याप्सन हिसान र अफएनले आज संयुक्त पत्रकार सम्मेलन गरी विद्यार्थीको शैक्षिक शुल्कमा लगाइएको 3% कर खारेज गर्न माग गरेका हुन्। निजी क्षेत्रका प्रतिनिधिहरूले बिना धितो कम्तीमा 10 लाख रूपियाँसम्म शैक्षिक ऋण पाउनुपर्ने र शिक्षा नियमावलीको 10 संशोधनका जटिल बुँदाहरू सच्याउनुपर्ने बताएका छन्। शैक्षिक क्यालेण्डर र विधाहरू तय गर्दा आफूहरूसँग पनि गर्न उनीहरूको माग छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई प्रहरीले रोकेको छ। झापाबाट काठमाडौँ फर्किएका प्रसाईले विमानस्थलभित्रै पोस्टर राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि प्रहरीले उहाँलाई रोकेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विमानस्थल सुरक्षा संवेदनशीलताका हिसाबले निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि कार्यक्रम गर्न मिल्दैन। निषेधित क्षेत्रमा जबरजस्ती कार्यक्रम गर्न खोजेपछि प्रहरीले प्रसाईलाई नियन्त्रणमा लिएर भक्तपुर स्थित उहाँको घर पुर्याएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। कीर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि र अभियन्ताहरू पक्राउ परेपछि काठमाडौँको माइती घरमा सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाईमा भएको प्रदर्शनमा सहभागीहरूले उचित व्यवस्थापन नगरी आफूहरूलाई उठीवास लगाइएको गुनासो गरेका छन्। हिजो बिहान वर्षाका कारण होल्डिङ सेन्टरमा पानी पस्दा त्यहाँ आश्रय लिइरहेका परिवारहरू समस्यामा परेका थिए। त्यसै गरी साँझपख अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेपछि सुकुम्बासीहरू थप आन्दोलित भएका हुन्। उनीहरूले पक्राउ परेका अभियन्ताहरूको रिहाई र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजना ल्याउन सरकारलाई भनेका छन्। र काठमाडौँको कुमारी गालबाट ठूलो परिमाणको प्रतिबन्धित लागु औषध सहित दुईजना पक्राउ परेका छन्। लागु औषध ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई 72,920 ट्रामाडोल क्याप्सुल सहित समातेको हो। पक्राउ पर्नेहरूमा सोलुखुम्बुका 27 वर्षीय किरण सुनाम र मकवानपुरका 24 वर्षीय अनिल लामा रहेका छन्। हौस् देशका साथै नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचार

0: मोबाइल 98550-83852 98453-72852 र 98065-68852।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर् त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माटीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेक माइन्डलाई।

0: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघुवित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण, बसन्तपुर चितवन, र समय बिहान 10 बजेदेखि।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553-98550-77061 र 98550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26-440
3: It's 3 o'clock. अहिले 3 बजे को साथ.
4: प्राली को हो.
5: राष्ट्र को शान किसान.
4: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा रुझ्दै सर्लाही आइपुगे। शिक्षामा लगाएको 3% क्षमता कर खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग। संविधान विपरीत कर लिन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सेमा 350 अङ्कको गिरावट। लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इङ्ल्यान्ड T20 वरियताको शीर्ष स्थानमा उक्लियो। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको भनाइ छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाब दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि समस्या फेरि चर्किएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका जेएनजी अभियन्ताहरूलाई प्रहरीले बल प्रयोग समेत गरेर पक्राउ पनि गरेको छ। सुकुम्बासीहरूले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्याज पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट 4 दिन अघि काठमाडौँसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढेका हुन्। गएको चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाडौँ पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि 100 दिनसम्म आफूहरू माग राखेका छन्। निजी विद्यालयका 4 प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, इशान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सन अध्यक्ष सुभाष नेउपाने विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवडाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। इशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कारवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका बिना रितो शैक्षिक ऋण पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानुनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्। नेपालको शेयर बजार पछिल्लो 6 महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक 2600 बन्द भएको हो। नयाँ सरकार गठन भए त मात्र परिसूचक 350 अङ्कले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्सी परिसूचक झन्डै 2950 थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पुँजीगत लाभ कर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूमाथिको धरपकडले लगानीकर्तामा अन्योल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भए ता तीन दिनको कारोबारमा नेप्सीले थप 51 अङ्कले घटेको छ। पूर्व गभर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कडाईको प्रभाव बजारमा परेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अहिले कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र मधेस प्रदेशका 1-2 ठाउँमा मध्यम स्तरको वर्षा भइरहेको छ। कास्की, पर्सा, इलाम लगायत जिल्लाका केही ठाउँमा मुसलधारे वर्षा समेत भइरहेकाले सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघुप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुन निम्नचापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा वर्षा बढ्ने विभागको भनाइ छ। विभागले कोशी, बागमतीको पहाडी र हिमाली भूभाग, मधेस र गण्डकीको पहाडी क्षेत्रमा सतर्कता सङ्केत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरेको छ। भोलि पनि वर्षा केही बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ। अब विदेशको खबर। कतारका पूर्व अमीर शेख अहमद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख अहमद बिन खलिफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्त्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मान्ने शेख अहमद बिन खलिफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्त्वाकांक्षी एजेन्डालाई अघि बढाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाडी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल गृहस्थ उत्पादन जिडिपी 24 गुणाभन्दा धेरैले बढेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउन्डेसनको स्थापना, सन् 1996 अल जजिरा समाचार च्यानलको सुरुवात, सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। अब खेल खबर भारतलाई पछि पार्दै इङ्ल्यान्ड आइसिसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इङ्ल्यान्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी ट्वेन्टी श्रृङ्खला 4-0 जितेपछि इङ्ल्यान्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्यान्डसँगको टी ट्वेन्टी श्रृङ्खला 2-0 हारेको थियो। भारत 1601 दिनपछि शीर्षबाट दोस्रो स्थानमा झरेको हो। इङ्ल्यान्डसँगको श्रृङ्खलामा भारतीय टोलीका धेरै युवा खेलाडीले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इङ्ल्यान्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको 1-दिवसीय श्रृङ्खला सुरु हुनेछ। चार बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरुद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीडितहरू झरीमा भिज्दै सर्लाहीमा आइपुगे। शिक्षामा लागेको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। संविधान विपरीत कर लिन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सीमा 350 अङ्कको गिरावट। लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इङ्ल्यान्ड टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो।
5: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरुलाई ब्याज छूट सहित

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा महोदयको नमस्कार। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले तत्कालै जग्गाको लालपूर्जा नपाउने भएका छन्। कागजात प्रमाणीकरण र जग्गा पहिचानको काम पूरा भएपछि मात्र उनीहरूलाई लालपूर्जा दिने स्पष्ट पारिएको छ। मन्त्री प्रतिभा रावल सहितको टोलीले आज किर्तिपुरबाट भक्तपुरको खरीपाटी सारिएका सुकुम्बासीहरूलाई भेट्दै व्यवस्थापनका लागि प्रक्रिया पूरा गर्न केही समय लाग्ने जानकारी गराएको हो। तर ढिलो चाँडो लालपूर्जा पाउने आश्वासन उहाँले दिनुभएको छ। मन्त्री रावलका अनुसार बर्दियाबाट लालपूर्जा वितरण शुरू भइसकेको र आगामी केही हप्ताभित्र यो काम देशभर विस्तार गरिनेछ। सोही क्रममा गृहमन्त्री शोधन गुरुङले बालबालिकाको शिक्षा र स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ। अविरल वर्षाका कारण किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि हिजो र आज गरी 31 परिवारका 89 जना सुकुम्बासीलाई खरीपाटी र बोर्डेमा सारिएको छ। संघीय संसदको चालू बजेट अधिवेशनबाट 10 कानून निर्माण भएका छन्। गत वैशाख 28 गते शुरू भएको संसदको दोस्रो अधिवेशनले असार 26 गतेसम्ममा यी कानूनहरू बनाएको हो। संसद सचिवालयका अनुसार यस अवधिमा 3 बजेट सम्बन्धी विधेयक, 6 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक र 1 नियमित प्रक्रियाबाट आएको विधेयक पारित भएका हुन्। यसअघि जारी भएका स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहकारी सम्पत्ति शुद्धिकरण, सार्वजनिक खरिद र निर्वाचन सम्बन्धी अध्यादेशहरूलाई संसदले कानूनको रूप दिएको छ। यस्तै विनियोजन र आर्थिक लगायतका बजेट सम्बन्धी विधेयक पनि पारित भइसकेका छन्। हाल संसदमा तत्कालका लागि अरू महत्वपूर्ण काम बाँकी नरहेकाले अब बस्ने मन्त्री परिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतले जनाएको छ। नेपाली कंग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि शुरू गरेको जरा अभियान आउँदो साउन 6 गते समापन गर्ने भएको छ। जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा 77 जिल्लामा विशेष कार्यक्रम गरी अभियान टुङ्ग्याउन लागि हो। पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार क्रियाशील सदस्यता फारम वितरण र अनलाइनमा विवरण प्रविष्ट गर्ने समय साउन 3 गतेसम्मका लागि थप गरिएको छ। डिजिटल कंग्रेस आईडी अनिवार्य गर्ने र वडामै सदस्यता अध्यावधि गर्ने यस अभियानका प्रावधानप्रति भने पार्टीभित्र विवाद देखिएको छ। शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले यसको विरोध गर्दै सदस्यता अध्यावधि गरेका छैनन्। यही विवादका कारण पार्टीमा आन्तरिक मतभेद बढ्दै जाँदा देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने समेत निर्णय गरिसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। बर्खा सुरु भएसँगै मुगुको छाया नाथ रारा नगरपालिका 11 स्थित सालिम गाउँका बासिन्दा पहिरोको त्रासमा रातभर जाग्राम बस्न बाध्य भएका छन्। विक्रमसम्म 2079 सालको बाढी पहिरोमा 8 जनाले ज्यान गुमाएको यस गाउँका स्थानीय बासिन्दा विगत 5 वर्षदेखि चर्केकै घरमा जोखिमपूर्ण जीवन बिताइरहेका छन्। स्थानीय बासिन्दा बाँस बहादुर एडी र मन्दिरा सावतका अनुसार पानी पर्न थालेपछि कुन बेला पहिरोले पूर्ने हो भन्ने डरले उनीहरू साना केटाकेटी समातेर सुरक्षित ठाउँ खोज्दै हिँड्नुपर्ने अवस्था छ। विपत्ता आएको वर्षौं बितिसक्दा पनि सुरक्षित स्थानान्तरण वा तटबन्धका लागि स्थानीय प्रदेश र संघ सरकारबाट कुनै ठोस पहल हुन सकेको छैन। र सप्तरीको बोधे वर्षाइनमा स्थानीय बासिन्दाले बन्द गराएको राजविराज बलान हुलाकी सड़क खण्ड आजदेखि सुचारू भएको छ। कलबर्टमा पानी जमेर बस्ती र खेती योग्य जमिन डुबानमा परेपछि आक्रोशित स्थानीयले सड़क अवरुद्ध गरेका थिए। प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको सुरक्षा टोलीले जेसीबी प्रयोग गरेर जमेको पानी निकासा गरिएपछि सड़कको अवरोध हटेको हो। पानीको निकास बन्द हुँदा स्थानीयका 10 वटा घर र 7 बिघा भन्दा बढी खेती योग्य जमिन डुबानमा परेका थिए। हौस् त यसका साथै अहिलेलाई नेपाली खबर यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। मधेस प्रदेश सभामा बजेटलाई लिएर देखिएको विवाद र सदनको अवरोध हटेको छ। बजेट कार्यान्वयनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या सुल्झाउन सभामुख राम अश्वेष यादवले आज सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गर्नुभएपछि अवरोध हटेको हो। कार्यदल गठन भए दलहरूबीच सहमति जुटेसँगै अर्थमन्त्री युवराज भट्टराईले आजै प्रदेशसभामा विनियोजन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटप्रति असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गर्दै आएका थिए। यो विधेयक पेश भएसँगै प्रदेशसभाको अर्को बैठक आगामी 38 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ। निजी शैक्षिक संस्थाहरूले बजेट र शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै सरकारलाई 6 बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। निजी विद्यालय तथा कलेजका छात्र संगठनहरू प्याप्सन ए प्याप्सन हिसान र अपिनले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। सरकारले ल्याएका नयाँ व्यवस्थाहरूले निजी शिक्षा क्षेत्रमा असर पार्ने उनीहरूको दावी छ। शैक्षिक संस्थाहरूले कर तथा शुल्क सम्बन्धी व्यवस्था बदल्नुपर्ने नियम शिक्षा नियमावलीका विवादित मुद्दा सच्याउनुपर्ने र उच्च शिक्षाका लागि बिना धितो 10 लाख रुपियाँसम्मको शैक्षिक ऋण दिनुपर्ने माग राखेका छन्। सरकारले देशव्यापी रूपमा मानसिक स्वास्थ्य सेवा उपचार र सचेतना अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनमा संघ प्रदेश र स्थानीय तहका संयन्त्रहरू परिचालन गरी यो कार्यक्रम समुदाय स्तरमा लैजान लागि हो। आगामी साउनदेखि थप प्रभावकारी रूपमा अघि बढाइने यस अभियानका लागि स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। अभियान अन्तर्गत विद्यालयहरूमा मानसिक स्वास्थ्य शिक्षा दिइनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्श प्रदान गरिनेछ। यसका लागि महिला स्वास्थ्य स्वयंसेविका विद्यालय नर्स शिक्षक र स्थानीय क्लबहरूलाई परिचालन गरिने मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: LG ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, AC को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाकी खबर. कास्कीको किब्रुङ खोलामा आएको बाढीले पुल बगाएको छ. अन्नपूर्ण गाउँपालिका 11 मा पर्ने सो खोलाको बाढीका कारण तटीय क्षेत्रका 40 भन्दा बढी घर जोखिममा परेका छन् भने स्याउली बजारका 7 वटा होटलमा पानी पसेको छ. यस्तै मोदी खोलामा पानीको बहाव बढेपछि बिरेठाटी क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ. कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारका लागि प्रहरी टोली खटाइएको छ. यता वर्षा सुरु भएसँगै मुगुको छाया नाथ रारा गाउँ नगरपालिका 11 स्थित सालिम गाउँका बासिन्दा पहिरोको डरले रातभर जागराम बस्न बाध्य भएका छन्. विक्रमसम्म 2079 सालको बाढी पहिरोले क्षति पुर्याएको यस गाउँका स्थानीय बासिन्दा विगत 5 वर्षदेखि चर्केकै घरमा बस्दै आएका छन्. बाढी पहिरो आएको लामो समय बितिसक्दा पनि सुरक्षित ठाउँमा सार्न वा तटबन्ध बनाउन सरकारले कुनै कदम नचालेको स्थानीय गुनासो छ. यता सप्तरीको बुधे वर्षाइनमा डुबानका कारण स्थानीय बासिन्दाले बन्द गराएको राजविराज बलान हुलाकी सडक खण्ड आजदेखि खोलेको छ. कलबर्टमा पानी जमेर 10 वटा घर 7 बिघा भन्दा बढी जमिन डुबेपछि आक्रोशित स्थानीयले सडक बन्द गराएका थिए. प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको सुरक्षा टोलीले जेसीबी प्रयोग गरी पानी निकास गरेपछि यातायात सुचारू भएको हो. यसका साथै नेपाली खबर अहिलेलाई यति नै. 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ. बिदा दिनुहोस्. नमस्कार.

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73099 98074646 182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन 1 साता, भर्ना साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि।

0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550 73474, 98550 77680 र

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी खोप्टे वर्षाको सम्भावना। मनसुन जन्ने विपदको जोखिम कम गर्न समन्वय बढाइरहेको प्राधिकरणको भनाइ।
0: सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा। प्रश्न नउठ्ने गरी लालपूर्जा दिन केही समय लागेको भूमि मन्त्री रावलको दावी।
1: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाहरूको आपत्ति।
0: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार, 1 अझै बेपत्ता।
1: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा। विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333, 4935555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका अलि धेरै ठाउँमा पानी परिरहेको र बाँकी प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन्। मनसुनी न्यूनचापी रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा पानी धेरै पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमतीको पहाडी र हिमाली विभाग मधेस र गण्डकीको पहाडी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरिएको छ। भोलि पनि वर्षा केही बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन जन्य विपदको जोखिम कम गर्न सरोकारवाला निकायहरूसँगको समन्वय थप बढाएको बताएको छ। आज बसेको प्राधिकरणको बैठकमा मनसुनको तयारी र विभिन्न निकायले गरेका कामको प्रगति समीक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा असार 4 बसेको बैठकमा दिइएका निर्देशनहरू कार्यान्वयन भए नभएको बुझ्न यो बैठक बोलाइएको हो। सबै क्लस्टर संयोजक, सहसंयोजक तथा सडक र सिंचाई लगायतका विभागीय प्रमुखहरूसँग प्रगति विवरण सङ्कलन गरी गृहमन्त्रीलाई बुझाइने उहाँले जानकारी दिनुभयो। प्राधिकरणले अहिले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा नियमित एडभाइजरी जारी गर्दै आएको छ। आज राति र भोलि पूर्वी क्षेत्र तथा मधेसका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रमुख कोइरालाले नागरिकहरूलाई मौसम विभागको बुलेटिन र प्राधिकरणको एडभाइजरी नियमित पालना गर्न आग्रह गर्दै समयमै सूचना पालना गरे जनधनको क्षति कम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।
0: यसैबीच सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य सूचना मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानिज इन्सेफ्लाइटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको बताउनुभयो। उहाँका अनुसार सङ्घ, प्रदेश र पालिकासँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न, जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तर अनुसार तिनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो। उहाँले डेङ्गी, हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
1: सुकुम्बासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुधन गुरुङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुम्बासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्बासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि छनै बढेको हो। सुकुम्बासीहरूसँगको भेटमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाब दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। सुकुम्बासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
0: यस्तै विभिन्न राजनीतिक दलमा आबद्ध सुकुम्बासीसँग सम्बन्धित सङ्घ संगठनहरूले सुकुम्बासीलाई तत्काल लाल पूर्जाको व्यवस्था नगरी सरकार विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी सङ्घ लगायत सङ्घ सङ्गठनहरूले सरकारलाई चेतावनी दिएका हुन्। सरकारले सुकुम्बासीले व्यवस्थापन गरेर ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्बासी सङ्घका इन्चार्ज नहेन्द्र खड्काले त्यसका विरुद्ध आफूहरूले सशक्त आन्दोलन गर्ने बताउनुभयो। उहाँले सुकुम्बासीका लागि तत्काल लाल पूर्जा दिने काम नगरे सरकार विरुद्ध सङ्घर्षमा जाने बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरिब सुकुम्बासी नागरिकलाई पीडा दिने सीमा समेत नआएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
1: पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्यारेजी पीडितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाडौँसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहदै हरिवनबाट अघि बढेका हुन्। गएको चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाडौँ पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाहरू मा 400 भन्दा धेरै पीडितहरू सहभागी रहेका छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीडितको पक्षमा विशेष ऐन लाउनु पर्ने, पीडितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घुप्टे वर्षाको सम्भावना, मनसुनजन्य विपदको जोखिम कम गर्न समन्वय बढाइरहेको प्राधिकरणको भनाई, सुकुम्बासीलाई आश्वासन दिने गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई, काठमाडौँमा सुकुम्बासीहरूको व्यवस्थापनको मागसहित प्रदर्शन लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। निजी विद्यालयका 4 प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सोन, एनप्याप्सोन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सोनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनु भएको छ। एनप्याप्सनका अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवडाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि ल्याउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसानका अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कारवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउनुभयो। विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना धितो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
0: यसैबीच शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील राष्ट्रिय संघ संस्था तथा समूहहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा शिक्षा तथा खेलकुद मन्त्रालयले कार्यान्वयनमा ल्याएको नियमावली विद्यार्थीको सुरक्षा, निजी क्षेत्रको संरक्षण र अन्तर्राष्ट्रिय शिक्षा मार्फत ज्ञान सिप तथा अवसर हासिल गर्ने उद्देश्यसँग मेल नखाएको दावी छ। नियमावलीका केही व्यवस्थाले विद्यार्थीको अवसर, अभिभावकको विश्वास, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने संस्थाहरूको ठहर छ। विज्ञप्तिमा दशकौंदेखि लाखौं नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्दै आएको यस क्षेत्रले हजारौं रोजगारी सृजना गरेको, राज्यलाई राजस्व योगदान गरेको र नेपाली मानव पुँजी विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै नियमावली निर्माणमा प्रत्यक्ष सरकारवालासँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको बताएको छ।
1: मध्य प्रदेश सभामा आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न 7 विशेष संसदीय कार्यदल गठन भएको छ। सभामुख राम आशिष यादवले आज बसेको प्रदेशसभा बैठकमा कार्यदल गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानुनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य सुरु गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। कार्यदलमा मध्य प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो। कार्यदलले राजनैतिक दल तथा सरकारवाला पक्षसँग छलफल गरी सहमतिका आधारमा सुझाव पेश गर्नेछ। प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक शुक्र 2600 बिन्दुमा बन्द भएको थियो। नयाँ सरकार गठन भए ता मात्र परिसूचक 350 अङ्कले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्से परिसूचक झन्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पुँजीगत लाभ कर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे अनुसार व्यवसायीहरूको धरपकडले लगानीकर्तामा अन्यल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भए ता 3 दिनको कारोबारमा नेप्से थप 51 अङ्कले घटेको छ। पूर्व गभर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैङ्कले अपनाएको कडाईको प्रभाव बजारमा परेको हो। विज्ञहरूका अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएको कारण पनि बजारमा थप दबाव परेको छ। समग्रमा अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेको
1: पोखरामा अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको बहानामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झन्डै 20 करोड 70 लाख रुपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय बैङ्क तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र व्हाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट, फुटबल, क्यासिनोमा सट्टा लगाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 जना भारतीय नागरिक र 1 जना नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखरा एकाइ यसको 2700 शाखा रहेको पाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ। साहसिक खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटको जाँड रक्सी तथा लागू पदार्थ प्रयोगबारे विशेष जाँच सुरु गरेको हो। सडकमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सरांकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पाइलटले नसालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुगमन गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी नमराज भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यस्तो प्रयास गरिएको हो। प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न लिन 500 जना धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारत र बङ्गलादेशी पर्यटकहरू पोखरामा बढेका छन्।
1: बौद्धिक सम्पत्ति संरक्षणका लागि उद्योग विभागमा पुग्ने उजुरीको संख्या वर्षेनी बढ्दछ। आफ्नो सृजना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि व्यक्ति र कम्पनीहरू अदालतसँगै विभागमा उजुरी दिन पुगेका हुन्। उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्षको असार 26 गतेसम्म विभागमा 571 वटा उजुरी दर्ता भइसकेका छन्। जसमध्ये विगतका बाँकी समेत गरी 734 वटामा निर्णय भएको छ। काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बितेका 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष 2077-78 334 वटा, 2079-80 300 र 2080-81 524 वटासम्म उजुरी दर्ता भएको जानकारी दिनुभयो। उपसचिव पौडेलले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले उजुरी टुङ्ग्याउन ढिलाइ हुने गरेको बताउनुभयो।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले पानिनी गाउँपालिका वडा नम्बर चारको गाउँखर्क वन क्षेत्रमा जलस्रोत संरक्षणका लागि नमुना पुनर्भरण पोखरी निर्माण गरेको छ। बर्खायाममा खेर जाने पानी सङ्कलन गरी भूमिगत रूपमा पुनर्भरण गर्ने उद्देश्यले पोखरी बनाएको कार्यालयले जनाएको छ। पोखरीभन्दा झन्डै 500 मिटर तल रहेका 7 प्राकृतिक मुहानमा विगत केही वर्ष यता पानीको मात्रा घट्दै गएपछि स्थानीयको गुनासोका कारण यो संरचना निर्माण गरेको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो। यसले मुहानको दीर्घकालीन संरक्षणसँगै सुक्खा मौसममा वन्यजन्तुलाई समेत पानी उपलब्ध गराउने अपेक्षा छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौँ।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। इरान अमेरिका तनाव बीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका 1 जना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन

0: ओडिसा टाइफुन बाभी आँधी पहिलो पटक हिजो बेलुकी तटीय सहर ताइझोमा बज्रेको र त्यसपछि दोस्रो पटक मध्य रातमा बेन्झोउमा बज्रेको बीबीसीले जनाएको छ। यसअघि यो आँधीका कारण फिलिपिन्समा गएको पहिरोमा कम्तीमा 17 जनाको ज्यान गएको थियो। आँधी कमजोर हुँदै जा गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि ठूलो वर्षा र बाढीको जोखिम निम्त्याउने अधिकारीहरूले बताएका छन्। चिनको मौसम विभागले आँधी उत्तर पश्चिम सर्दै जाँदा बिस्तारै कमजोर हुन सक्ने अनुमान गरेको छ। यसअघि यही हप्ताको सुरुमा आएको मेसाक आँधीका कारण कम्तीमा 39 जनाको ज्यान गएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुग्दै गर्दा अबको चासो उपाधिका लागि हुने प्रतिस्पर्धामा छ। फिफा वरियताका शीर्ष 4 टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड नै सेमी फाइनलमा पुगेका छन्। यीमध्ये 2 टोलीले फाइनल खेल्नेछन्। आज बिहान क्वार्टर फाइनलका 2 खेल सम्पन्न भएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अहिलेसम्मको समग्र खेलको चर्चा सहित साथी हृदय रिमाल।
2: एक महिनादेखि विश्वभरका करोडौं फुटबल समर्थकहरूले उत्सवका रूपमा लिइरहेको विश्वकप फुटबल अब अन्तिम चरणमा पुगेको छ। सेमी फाइनलका लागि 4 महाशक्ति छनौट भएका छन्। अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 तथा इङ्ल्यान्ड र स्पेनले समान 1 पटक यसअघि उपाधि जितेका छन्। साबेक विश्व विजेता अर्जेन्टिनाले स्विजरल्यान्डलाई अतिरिक्त समयमा 3-1 हराउँदै अन्तिम 4मा स्थान बनाएपछि अब उपाधिको होड 4 टोली अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ल्यान्डमा सीमित भएको छ। यी टोली पूर्व विजेता एवं अहिले फिफा वरियतामा शीर्ष भएकाले समेत यसपटकको सेमी फाइनललाई पछिल्ला धेरै वर्ष यताकै प्रतिस्पर्धात्मक मानिएको छ। साथै अब सेमी फाइनलमा पूर्व विजेता टोलीहरू बीच कडा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ। पश्चिम मंगलबार राति 12:45 पहिलो सेमी फाइनलमा सन् 2010 विजेता स्पेन र साबिक उपविजेता फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्स सन् 2018 र 1998 विजेता टोली पनि हो। यस्तै बुधबार राति 12:45 1966 विजेता इङ्ल्यान्ड र यसअघि 3 पटकको विजेता अर्जेन्टिना खेल्दैछन्। अर्जेन्टिनाका लियोनल मेसीको यो सम्भावित अन्तिम विश्वकप पनि हो। उसले लगातार उपाधि जित्ने प्रयास गर्दा इङ्ल्यान्डको सपना पनि 2 पटक उपाधि उचाल्नेछ। यस विश्वकपमा धेरै चर्चित खेलाडीहरूले उपाधिको सपना पूरा गर्न सकेनन्। यसपटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार, बेल्जियमका केभिन डी ब्रुइन र रोमेलु लुकाकु, क्रोएसियाका लुका मोड्रिज, मेक्सिकोका गिलेर्मो ओचोआ, जर्मनीका म्यानुअल नोयर जस्ता खेलाडीहरू बाहिरिसकेका छन्। यसले विश्व फुटबलमा पुस्तान्तरणको संकेत पनि दिएको छ। नयाँ पुस्ताका खेलाडीहरूले निर्णायक क्षणमा जिम्मेवारी उठाइरहेका छन् भने अनुभवी खेलाडीहरू आफ्नो अन्तिम विश्वकप यात्रामा भावुक विदाई लिइरहेका छन्। यसपटकको विश्वकप व्यक्तिगत प्रदर्शनतर्फ पनि निकै प्रतिस्पर्धात्मक छ। फ्रान्सका केलियन एम्बापे सर्वाधिक गोलकर्ताको दौडमा अग्रस्थानमा छन्। गोल संख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग बराबरी भए पनि असिस्ट गोल संख्याका आधारमा एम्बापे अगाडि छन्। स्पेनका खेलाडीहरू तथा इङ्ल्यान्डका फरवार्डहरू पनि गोल्डेन बुट जित्ने सम्भावना बोकेर मैदानमा उत्रिनेछन्। अर्जेन्टिनासँग यस अघिको विश्वकप उपाधि जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ। फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्ड आक्रमण गर्ने पंक्ति छ। स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ। इङ्ल्यान्डले युवा प्रतिभा र अनुभवी खेलाडीको उत्कृष्ट संयोजन मार्फत 10 औँदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने संकेत दिएको छ। अब विश्व फुटबलको सम्पूर्ण ध्यान सेमी फाइनलतर्फ केन्द्रित भएको छ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 12:45 अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।
1: यसैबीच फिफा विश्वकप फुटबलमा अन्तिम 32 चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियावलाई बर्खास्त गरेको छ। सन् 2024 थियावको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा इरानलाई 5-0 हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर नकआउटमा बेल्जियमसँग 3-2 पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो। सेनेगलले 2 गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर 2 गोल र थपिएको समयमा पेनाल्टीमा अर्को 1 गोल खाँदै नाटकीय रूपमा 3-2 पराजित हुनु पुग्यो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए। यसैबीच सेनेगल फुटबल सङ्घले राष्ट्रिय टोलीको खेल नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगली फुटबलको हितलाई

0: ध्यानमा राख्दै थियाबलाई बर्खास्त गरेको जनाएको छ।
1: र अन्तिममा हामीलाई भर्खरै प्राप्त एउटा खबर, आत्मदाहको कारण ज्यान गुमाएका मऊका गणेश नेपालीको परिवारसँग सरकारले 9 बजे सहमति गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रगत धान्य विभाग अगाडि नेपालले आत्महत्याको प्रयास गरेका थिए। आत्महत्याको प्रयास गरेको भोलिपल्ट उपचारको क्रममा उहाँको निधन भएको थियो। निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले सब बुझेका थिएनन्। केही बेर अघि मात्र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने लगायतका सहमति जुटेको हो। नेपाल दर्पणको अन्त्यमा आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि 3 प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, मनसुनजन्य विपदको जोखिम कम गर्न समन्वय बढाइरहेको प्राधिकरणको भनाइ।
1: सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा, प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाइ।
0: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग, आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाको आपत्ति।
1: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 उद्धार, 1 अझै बेपत्ता।
0: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा, विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र पश्चिम पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

माडीमा किसानलाई व्यवसाय खेतीतर्फ आकर्षित गर्न भूमि बैङ्क कार्यक्रम सञ्चालन गर्ने तयारी। नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई तीव्रता पार्दै माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्ने। वनकटामा गैराती ध्रुवे हात्तीले घर भत्काएसँग स्थानीयमा त्रास। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटेल व्यवसायीलाई पक्राउ। साउन 6 गते बीपी स्मृति दिवसमा नेपाली काङ्ग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना गरे निषेध। र भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने 159 मेन पावर कार्यवाहीमा बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति। 6 गते माग सम्बोधन गर्न सरकारलाई दबाव। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवनको माडी नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन विपन्न तथा युवा किसानलाई व्यवसाय खेतीतर्फ आकर्षित गर्न भूमि बैङ्क कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बढ्दो बसाइसराईका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैङ्क सम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रस्ताव अगाडि सारेको हो। एउटा वर्गसँग खेती गर्न जग्गा छैन वा महँगो भाडा तिर्न सक्दैन, अर्को वर्गसँग जग्गा भएर पनि खेती गर्ने शक्ति छैन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले भन्नुभयो। भूमि बैङ्कले यी दुई पक्षलाई पालिकाको रहबरमा जोड्नेछ। यस प्रणालीमा जग्गा धनी र किसान बीच प्रत्यक्ष लेनदेन नभई दुवै पक्ष पालिका मार्फत मात्रै जोडिने भएकाले भविष्यमा आउन सक्ने कानूनी तथा व्यवहारिक जटिलता न्यूनीकरण हुने उहाँले बताउनुभयो। माडीका धेरै जग्गा धनी भरतपुर लगायत अन्य क्षेत्रमा बसाइसरेकाले खेतीयोग्य जमिन उपयोगविहीन बनेको छ। नगरपालिकाले यस्ता जमिन न्यूनतम शुल्कमा लिई खेती गर्न चाहने तर जग्गाविहीन वास्तविक किसानलाई उपलब्ध गराउने योजना बनाएको हो। जग्गा बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न नगरपालिकाले कर प्रणालीमा समेत परिवर्तन गर्ने तयारी गरेको छ। खेती नगरी जमिन

राख्नेले खेती गर्ने किसानको तुलनामा 4 गुणा बढी कर तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले जनाउनुभयो। नगर कृषि शाखा प्रमुख सुरेश सिम खडाका अनुसार माडीमा करिब 8,500 हेक्टर खेतीयोग्य जमिनमध्ये हाल करिब 6,500 हेक्टरमा मात्रै खेती भइरहेको छ भने करिब 2,000 हेक्टर जमिन बाँचो रहेको छ। भूमि बैङ्क कार्यक्रम प्रभावकारी बनाउन नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा वडा नम्बर 6 सम्मका 4,200 भन्दा बढी किसान सूचीकृत भइसकेका छन्। आगामी वर्ष बाँकी वडामा पनि अभियान सञ्चालन गरी कृषकको विस्तृत तथ्याङ्क तयार गरिने कृषि शाखाले जनाएको छ। चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ। माडी नगरपालिका 4 खैरनी स्थित माडी प्राङ्गरी कृषि फर्म तथा रिसर्च सेन्टरमा मेसिनबाट रोपाई भएको हो। पीएचडी किसानको उपनामले देशैभर चर्चित कृषि वैज्ञानिक डाक्टर भानु पोखरेलले शनिबार आफ्नो फर्मको खेतमा मेसिनबाट धान रोपाई गर्नुभयो। खेतीमा यान्त्रिकीकरणले उत्पादन लागत 30-40% घटाउँदै कृषकलाई नाफामूलक व्यवसाय बनाउन सकिन्छ, उहाँको भनाइ छ। मेसिनबाट धान रोप्दा परम्परागत विधिको तुलनामा श्रम, समय र बिउको खपत उल्लेखनीय रूपमा घट्ने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। धान खेतीलाई आधुनिक, कम लागत र बढी उत्पादनमुखी बनाउने उद्देश्यले माडी 5 राधापुर स्थित एग्रोनाइन कम्पनीको धान खेतमा समेत मेसिनबाट धान रोपाई हुँदैछ। मेसिनबाट रोपाई गर्न प्लास्टिक ट्रेमा बेर्ना उत्पादन गर्नुपर्ने भए पनि एकैपटक प्रविधि सिकेपछि काम छिटो, सहज र कम खर्चिलो हुने किसानहरूको अनुभव छ। यस प्रविधिबाट बिउको खपत पनि उल्लेखनीय रूपमा घट्ने कृषि प्राविधिकहरू बताउँछन्। गैराती धुर्बे हात्तीले एकवटा घर भत्काएको छ। धुर्बेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुस्किलले जोगाएका छन्। मनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गैराती करिब 12-30 बजे जंगली हात्ती धुर्बेले आक्रमण गरी घर भत्काउन शुरू गरेको थिए। धुर्बे हात्ती आएको थाहा पाएसँगै स्थानीयवासीहरूले ट्र्याक्टरसहित निकुञ्ज तर्फ धपाएकाले थप जनधनको क्षति वा हाताहाती हुनबाट जोगिएको हो। हालसम्म 25 जना भन्दा धेरै र हाल मात्रै 2 जना मानिसको ज्यान लिइसकेको धुर्बे खोजीमा निकुञ्जको प्राविधिक टोली खटिएको छ। टोलीले धुर्बेलाई ट्र्याक गर्न प्रयास गरिरहे पनि नियन्त्रणमा लिन सकेका छैनन्। यस्तोमा राति माडीको बनकटामा आएको सो हात्तीका कारण बनकटा र माडी क्षेत्रमा भने त्रास फैलिएको छ। व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरनी नगरपालिका स्थित होटल नमस्ते मिलुजुली खाजा घरका सञ्चालक 35 वर्षीय विकास कुमार श्रेष्ठलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 2083 असार 11 गते होटल सञ्चालक श्रेष्ठले आफ्नै होटलमा काम गर्ने 17 वर्षीय बालिकालाई कोठामा बोलाई शारीरिक सम्पर्क गरी 50,000 रुपियाँ दिने प्रलोभन देखाएका थिए। पीड़ितले अस्वीकार गर्दा पनि उनले जबरजस्ती गर्ने प्रयास गर्दै शरीरका संवेदनशील अङ्ग छोएको आरोप छ। अनुसार घटनापछि श्रेष्ठले प्रयोग गर्ने व्हाट्सएप र इन्स्टाग्राम मार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरू समेत पठाउने गरेका थिए। घटनाको जानकारी इलाका प्रहरी कार्यालय खैरनीमा प्राप्त भएपछि असार 27 गते खटिएको प्रहरी टोलीले होटल सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो। उनीमाथि बालबालिका विरूद्धको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पर्यावरण मन्त्री गीता चौधरीले सौरा स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वार्षिक करिब 2 लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। नगरपालिका 8 सल्यानी टोलबाट लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भरतपुर 8 निवासी 31 वर्षीय प्रकाश मोक्तानले लागू औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गोद्राङबाट खटिएको टोलीले छापा मारेर उनलाई पक्राउ गरेको हो। घटनास्थलबाट भरतपुर 12 निवासी 27 वर्षीय गोविन्द गैरीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पत्रकार सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिकाले त्यहाँका किसानलाई रु 92 लाख मूल्य बराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ। कृषि क्षेत्रको प्रबन्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखा देवचुलीका प्रमुख गगन भट्टराईले बताउनुभयो। केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको जरा अभियान साउन 6 गते समापन गर्ने भएको छ। अभियानमा समेटिएका प्रावधानले काँग्रेसमा विवाद देखिएको थियो भने जसका कारण पार्टी फुटको सङ्घारमा पुगेको नेताहरू बताउँछन्। पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश, जिल्ला तथा पालिका कार्य समितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो।
संसदको बजेट अधिवेशनबाट 10 कानून निर्माण भएका छन्। वैशाख 28 गते शुरू भएको संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो अधिवेशनले असार 26 गतेसम्म 10 कानून निर्माण गरेको हो। उक्त क्रममा 3 बजेट सम्बन्धी 6 अध्यादेशलाई प्रतिस्थापन गरेका विधेयक र 1 संसदमा नियमित प्रक्रियाबाट दर्ता भएको विधेयकलाई जारी अधिवेशनले कानूनको रूप दिएको संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। सहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै वैदेशिक रोजगार विभागले 159 वैदेशिक रोजगार व्यवसायी संस्थालाई कार्यवाही गरेको छ। यस्तै विभागले माग गरेको विवरण नबुझाउने थप 434 म्यान पावर कम्पनीलाई सचेत गराएको जनाएको छ। विभागका अनुसार भारतबाट अनुमति बिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने मास ह्युमन रिसोर्स नन रिसोर्स एपेक्स एचआर कन्सल्टेन्सी टेस्ला ओभरसिज सुनागुवा इन्टरनेसनल एलाइड इन्टरनेसनल म्यान पावर र अञ्जली ओभरसिज सर्भिस ग्रान्ड स्विट जबलाई जरिवाना गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सहसचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महानगरपालिका 15 स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। गोराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा नम्बर 15 वडा सदस्य लेखनाथ बुढा थोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। चौकी साना गाउँमा कार्यरत प्रहरी जवान गणेश सुकीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। डडेलधुराको जोगबुढा घर भएका जोशीलाई 27 गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल ड्युटी लगिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो। शैक्षिक संस्थाहरूले 3% समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यावहारिक न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरिएको हो। कोटेश्वरले काठमाडौँ महानगरपालिका सकुमारी गाल क्षेत्रबाट 72,100 ड्रामा डोल क्याप्सुल सहित 2 पक्राउ गरेको छ। लागु औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कार्यवाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। शाह सरकार विरुद्ध काठमाडौँको माइती घरमा सुकुम्बासी तथा अभिवेशित बसोबासीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर कानूनी पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दे, अभियन्ता माथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै जनसरकारवाला निकायको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधि गरेको जनाएको छ। माडीको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 99% मापन गरिएको छ।
खण्डमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बाढीमा किसानले व्यवसाय खेतीतर्फ आकर्षित गर्न भूमि बैंक कार्यक्रम सञ्चालन गर्ने तयारी। नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई तीव्रता बढाउँदै बाढीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै बाढीमा गइराती ध्रुवे हात्तीले एकवटा घर भत्काएसँगै स्थानीयमा

बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले खटेरी व्यवसायलाई फर्काउ। साउन 6 गते बीपी स्मृति दिवसमा नेपाली काङ्ग्रेसका दुई समूहले समानान्तर कार्यक्रम आयोजना निश्चित। र भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कार्यालय बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति। 6 बुधे माग सम्बोधन गर्न सरकारलाई दबाव। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 5550 7070 161 र 0855 5570 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 0855 5570 2640
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: पुग्नगाको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ आविधा पुग्नगाको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ आविधा पुग्नगाको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको

0: पुग्न गएको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ असुविधा पुग्न गएको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको
1: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन 056-49-0034 माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369

0: 102.5 MHz।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमानमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
2: 056-49-0034,
3: माडी सम्पर्क 98426-43211, 98142-76-04 र 98550-58369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98457-31034 र 97443-43915।
6: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
4: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिका भित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन तथा गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60-359।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सिरहामा पोखरीमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। कास्कीमा बाढीका कारण 40 परिवार विस्थापित। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना। 23 जिल्लामा बाढीको उच्च जोखिम।
1: जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ।
0: गणेश नेपालीको परिवारसँग सरकारको 9 बुँदे सहमति। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला। उमालेर मात्रै पिउन विज्ञको आग्रह।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
0: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग।
3: हारी जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ।
0: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ल्यान्ड सेमी फाइनलमा। इङ्ल्यान्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा झर्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाडौँको न्यू रोडका फुटपाथमा फेरि सड़क व्यापारीले भरिनु व्यवस्थापनको कमजोरी मात्रै होइन, नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो। सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो, स्थानीय व्यापारका लागि होइन। महानगरले अभियानमुखी होइन, निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ, ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ प्रणालीले चलाउनेछ। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा 5 थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुन जन्य जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
1: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त्यही हो।
5: यसैबीच अविरल वर्षापछि आएको बाढीले काँसीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढीका कारण स्याउली बजारका 7 होटेलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको बहाव बढेपछि बिरेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरुङका अनुसार प्रभावित क्षेत्रमा उद्धार अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित परिवार बीच नौबुदे सहमति भएको छ। सहमतिपछि परिवारले सब बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले सब नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका साथमा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार साथ स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू क्रमशः रुबिना खातुन र सबन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरिश शरण ठाकुरले सिआइएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी भन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सिआइएनलाई बताउनुभयो।
6: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
5: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खाने पानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र ई कोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमुनामा दूषित जीवाणु फेला परेको हो। मनसुनका कारण पानीमा स्रोत दूषित भएकाले झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिस्यो भन्ने कुराको संकेत हो होइन त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा खास गरी दिशामा हुने चाहिँ किराहरू किराको एउटा इन्डिकेटर हो भनौँ न संकेत हो. अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन झाडा पखालादेखि हैजादेखि हेपाटाइटिस ए र ई यो सबै चाहिँ झाडा पखालाबाट सर्ने हो त्यसैले अनि टाइफाइड फिभर यो सबै झाडा पखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो. एउटा त मुहान सफा गर्ने कुरा छँदैछ पहिलो कुरा त उमाल्ने उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो. दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने अब ट्याङ्कीको सप्लाई हो भने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो. तेस्रो चाहिँ हामीले सोडिस विधि भन्छ अब त्यो सेतो बोतलहरूमा प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि 3-4 घन्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो.
5: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 वटा म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ. ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ. विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो. 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए. त्यस्तै निजी विद्यालयका 4 प्रमुख छात्र संगठन प्याप्सन एन पाप्सन हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्. प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो.
3: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजुद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारे जारी शिक्षा नियमावली दशौं संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ. हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौँ र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौँ.
5: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ. फिफा वरियतामा शीर्ष 4 अर्जेन्टिना फ्रान्स स्पेन र इङ्ल्यान्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका 2 क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने 4 टोलीको टुङ्गो लागेको हो. इङ्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्यान्डलाई तराईसँगै सेमी फाइनल समीकरण पूरा भएको हो. अब फाइनलमा पुग्न सबैक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ. अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 इङ्ल्यान्ड र स्पेनले 1-1 उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराति 12:45 हुनेछ. त्यस्तै इङ्ल्यान्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराति 12:45 हुनेछ.
7: संतोषी रावल.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बालबालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्ट सँगै समलिङ्गी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
4: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख केशर बहादुर साउद,
5: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मेलन गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरदुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ तर सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
4: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टन्डालले जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सर्वसिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राज जोशी।
6: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट सुरु हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको सुरुवात स्थानीय तहको वडा तहबाट सुरु हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएको कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँगत छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
4: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र अब नयाँ बालबालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हुनाले प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ। जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
4: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मी कार्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले डडेलधुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर ताम्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
9: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
11: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
12: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिङ्गका आधारमा गरिने विभेदका कारण लैङ्गिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानून कारुनिनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ? हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौँ।
7: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ। विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले। तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ। तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ। किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
13: म अझै पनि यहाँलाई त्यो द्वन्दको विषयमा विचारको द्वन्द आफूले आफूलाई पहिचान गर्ने कुरा म के हो भन्ने कुरा जुन द्वन्द हुन्छ नि त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने
7: एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ। किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्ने मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो। फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिँदै आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ।
13: त्यति बेलासम्म
7: मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन चाहिँ सकेका थिएन, भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द त थियो। फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त। अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दै भने हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता भएन, आफूले आफूलाई बनाए। त्यही भए हुँदाखेरि चाहिँ जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदाखेरि गर्दाखेरि उहाँले आफ्नै कथा भनिरहनुभएको हुन्छ क्या. अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ. हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
13: हामी
7: भेट्छौँ भनेर हो. अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि. कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ. तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्, किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ. किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरे, लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन. अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ. सुन, यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहनु भएको हुन्छ होइन. सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा. त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन, त पहिला त म के भन्नु वाला क्वेसन थियो कि.
13: यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
7: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ. कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त. हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पुरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि. ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि.
13: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ. के गर्नुपर्छ परिवारले चाहिँ?
7: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल्लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ. र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ साइन र फिमेल भन्छौँ हामीले, छोरीको यौनाङ्ग लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन. उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ. एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ. सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ. समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो. सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन. सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ. किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ. जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या. कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर. उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या. हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ. हामीले त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ. र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजिबिजिआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ. स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ. र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ. किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ. एउटा बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन. सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछ.
12: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इङ्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोखराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपाली को परिवार र सरकार बीच नौ बुदे सहमति सहित घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने तीन महानगरीय प्रहरी निलम्बनका लागि सिफारिस।
0: सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना सतर्क रहन आग्रह।
1: सरकारको चौतर्फी आलोचनापछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को सुकुम्बासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
0: इरानद्वारा एकै पटक छ देशमाथि हमला अमेरिका र इरानलाई संयमित अपनाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपको फाइनल प्रवेशका लागि आज फाइनल प्रवेशका लागि अर्जेन्टिना र इङ्ल्यान्ड तथा फ्रान्स र स्पेन भिड्ने एसएससी महिला अन्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार स्थानीय तह र पीड़ित पक्षबीच नौ बुधे सहमति भएको छ। आज काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने जनाइएको छ। समितिले 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीले सहित घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कारवाही गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो।
3: स्वर्गीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ। दिन घटना घटेको दिन उक्त घटनास्थलमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई हाललाई निलम्बन गर्न लेखी पठाउने, मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै मृतककी छोरीको उच्च शिक्षा सम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध।
0: गृहमन्त्री सुधन गुरुङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर गृहमन्त्री गुरुङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राहुलले सरकारले सुकुम्बासीहरूलाई जतिसक्दो चाँडो लालपूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खरीपाटी स्थित होल्डिङ सेन्टरका सुकुम्बासी परिवारसँग आज कुराकानी गर्दै मन्त्री राहुलले पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने र प्रश्न नउठ्ने गरी कानुनी रूपमा बलियो लालपूर्जा दिन लागि काममा भने केही समय लागेको बताउनुभयो।
4: प्रक्रिया पुरा गर्नुपर्छ, डिटेल्सहरू सबै राख्नुपर्छ, तपाईँहरूको नागरिकता चाहिन्छ किनभने तपाईँहरूलाई नै सुरक्षित गर्नु, पुस्तक पुस्तासम्म पनि त्यसमा कसैले औँला उठाउन नउठाउन सक्ने गरिकन नेपाल सरकारले काम गरिरहेको छ। त्यही भएर किन चाहिँ टाइम लागिरहेको छ भने केही कामको लागि, नतिजामुखी कामको लागि, केही कुरा भोलिको दिनमा क्वेसन नउठ्ने गरेर काम गर्नलाई समय लाग्छ।
1: मन्त्री राहुलले सुकुम्बासी र जग्गा दुवैको पहिचान गर्ने कार्य निकै संवेदनशील र जटिल विषय भएकाले निश्चित मिति नतोके पनि होल्डिङ सेन्टरमा रहेकाहरूलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइने बताउनुभयो।
4: जति सक्दो चाँडो हजुर विभिन्न होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूको हकमा नेपाल सरकारले प्राथमिकता राखेर यो चाहिँ काम अगाडि बढाइराखेको छ। होइन त्यही भएर अब म यही दिन हो यति दिनमा त म भन्दिनँ किनभने प्रक्रिया हो, मैले भने पहिलेका चाहिँ जमिनमा पनि इस्यु आउन सक्छ, तर तपाईँहरूले जति सक्दो चाँडो सुकुम्बासी भएकोमा चाहिँ लाल पूर्जा पाउनुहुन्छ। यति चाहिँ मेरो प्रतिबद्धता नेपाल सरकारको तर्फबाट।
1: किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारको अहिले आलोचना बढेको छ। आलोचना बढेपछि आज गृहमन्त्री सुदन गुरुङ, मन्त्री राहुल, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रम मन्त्री रामजी यादव र महिला मन्त्री सीता बादी सहितको टोलीले खरीपाटी पुगेर त्यहाँको अवस्थाबारे अनुगमन समेत गरेको छ।
0: यता सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा पीडा सहन नसकेर विरोधमा उत्रिएका सुकुम्बासीमाथि सरकारले बर्बर दमन गरेको भन्दै आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरे। सरकारले भूमिहीनमाथि दमन गरेका कारण प्रदर्शनमा उत्रिन बाध्य भएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताउनुभयो। उहाँले गरीबलाई नजिस्काउन सरकारसँग आग्रह गर्दै अब देशव्यापी आन्दोलन सर्काउने चेतावनी दिनुभयो।
5: सक्षम भने व्यवस्थापन गर, सक्दैनौ भने हामी त्यही थाक थलोमा आएर हामी बस्छौँ। त्यही आएर हाम्रो व्यवस्थापन गर, होइन भनेदेखि हामीले नजिस्का। अब हामी देशव्यापी रूपमा अहिलेसम्म त हामीले आन्दोलन उठाएको छैनौँ, अब हामी आन्दोलन उठाउँछौँ। हेरौँ त्यो बेलामा यो सरकारको आयु कति लामो हुन्छ।
0: यता नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायत संघ संगठनले सरकारले आफूहरूले ढाँट्ने र छल्ने काम गरिरहेको जिकिर गरेको छ। अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यस विरूद्ध सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
6: र अखिल नेपाल सुकुम्बासी संघ अहिले आफ्ना जो 23 पार्टीहरू एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ, त्यसका सबै घटकहरूको सुकुम्बासी संगठनहरूको बीचमा एकता गर्दै छिटै नयाँ ढङ्गको संघर्षको हामीले अहिले तयारी गरिरहेका छौँ।
0: खड्काले सुकुम्बासीलाई तत्काल लाल पूर्जा दिने काम नगरी आफूहरू सरकार विरुद्ध कडा संघर्षमा जाने चेतावनी दिनुभयो।
1: सड़कमा नगर प्रहरी कम देखिन थालेपछि काठमाडौँका न्यू रोड सहित विभिन्न स्थानका फुटपाथमा दिउँसै व्यापारिक क्रियाकलापहरू शुरू भएको छ। फुटपाथमै व्यापार शुरू हुन थालेपछि अव्यवस्थित पार्किङ समेत बढेको देखिएको छ। फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमा हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जाम समेत बढेको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिकाका प्रहरी नियमित रूपमा सडकमा खटिएर न्यू रोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाई गरेको थियो। व्यापार गर्नका लागि निश्चित समय समेत तोकिएको थियो। आत्मदाह गरेका मुकुका गणेश नेपालीसँगको घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। नगर प्रहरीमाथि आक्रमण हुने वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सडक ड्युटीमा नखटिएको महानगरका एक कर्मचारीले बताउनुभयो।
0: सिराहामा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। कोल बजार 7 स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय 2 छोरीहरू क्रमशः रुबिना खातुन र सबनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र बैङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: गुणस्तरीय प्लम्बिङको पर्पर्दो नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मनसुन सक्रिय भएसँगै देशभरिकै मौसममा आंशिकदेखि सामान्य बदली आएको छ। हाल देशका विभिन्न भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति र भोलि देशका विशेष गरी मध्य र पूर्वी क्षेत्रमा मौसम थप प्रतिकूल बन्ने देखिएको हो। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार आज राति विशेष गरेर मध्य र पूर्वी भागका धेरै ठाउँमा मध्यम र थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने उहाँले बताउनुभयो।
10: आज रातिको मौसम पूर्वानुमानलाई हेर्नु पर्दाखेरि चाहिँ आज विशेष गरेर मध्य र पूर्वीमा चाहिँ धेरै ठाउँमा नै मध्यमसम्मको पानी पर्ने, थोरै ठाउँमा धेरै भारीसम्मको पानी पर्ने र कोशी, बागमती र गण्डकीको पहाडतिर चाहिँ एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने हाम्रो पूर्वानुमान रहेको छ। यो क्रम भोलि दिउँसोमा केही कम भए रातिमा पुनः करिब करिब आजकै जस्तो मौसम पूर्वानुमान रहेको छ।
1: यो क्रम भोलि दिउँसो केही कम भए पनि राति पुनः आजको जस्तै मौसम दोहोरिने अनुमान छ। भोलि राति लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागमा पनि भारी वर्षा हुन सक्ने र पर्सिबाट मात्रै मौसममा केही सुधार आउने महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणतिर नेपालकै नजिक अवस्थित रहेकाले मनसुनी गतिविधि पनि निकै सक्रिय भएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलिका लागि भारी वर्षाको सम्भावना नरहे पनि अन्य सबै प्रदेशहरूमा सजगता अपनाउनु पर्ने मौसमविदको भनाइ छ। लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै महाशाखाले आज र भोलि विशेष गरी सतर्कता अपनाएर बस्न सर्वसाधारणहरूलाई आग्रह समेत गरेको छ।
0: काठमाडौँ महानगरपालिकाले आज र भोलि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी पहिरोबाट बस्न सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढी, पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बस्न तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अद्यावधिक गर्न र तत्काल एम्बुलेन्स चाहिए 102 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
1: सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरिएको बताउनुभयो। उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तर अनुसार तिनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको समेत बताउनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले पनि मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो।
0: निजी शिक्षालय सञ्चालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षा माध्यमिक विद्यालय संघ हिसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएसन नेशनल प्याप्सन र एसोसिएसन अफ प्री स्कूल एजुकेटर्स नेपाल ओपिनले आज संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी उक्त शुल्क व्यवहारिक र न्यायोचित नभएकोले गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष नेपानी र कृष्ण कुमार बोहरा ओपिनद्वारा जारी संयुक्त विज्ञप्तिमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
1: नेपाल शिक्षक महासंघले प्रधान अध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियमावली 10 संशोधन 2083 विरुद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूले पाउने मासिक भत्ता बढाएको छ। संशोधित नियमावली अनुसार अब प्रधान अध्यापकहरूले 1000 देखि 3000 पाउने भएका छन्। यस्तै माध्यमिक विद्यालयको प्रधान अध्यापकले मासिक 500 रुपियाँ पाउँदै आएकोमा अबदेखि 3000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधान अध्यापकले 2000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधान अध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधान अध्यापकले मासिक 1000 भत्ता पाउनेछन्। तर भत्ता बढाउनु पर्ने महासंघको माग छ।
0: मध्यप्रदेश सरकारको विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेट बारे विमति राख्दै सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन। विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो। अब प्रदेश सभाको अर्को बैठक पर्सि दिउँसो 1 बजे बस्नेछ।
1: 26 वर्ष अघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन 2055 अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रीले काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो। मन्त्रीले ऐन बनेको 2 दशकभन्दा बढी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै बाहनामा ढिलो गर्न नसकिने स्पष्ट पार्नुभयो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ गुणस्तरीय र परीक्षण गरिएको मासु मात्र उपयोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
0: कास्कीको पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी बेटिङ गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी 8 जनालाई नियन्त्रणमा लिएको हो। सफ्टवेयर सम्बन्धी काम गर्ने बहानामा स्थानीय जीवन श्रेष्ठको घरमा 7 वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए। सट्टेबाजी सञ्चालन गर्ने मुख्य व्यक्तिका रूपमा भारतको भूपा मानपुरका 34 वर्षीय सत्यम सिंहलाई प्रहरीले पहिचान गरेको छ। उनीसँगै भारतका 24 वर्षीय हर्ष उसरेटे, 23 वर्षीय विशाल चाउ, 22 वर्षीय जमान सिंह तमार, 27 वर्षीय विक्रान्त सिंह, 26 वर्षीय अजितेश कुमार मिश्र र 24 वर्षीय सत्यम राजपूत पक्राउ परेका छन्। यस्तै दार्चुलाका 31 वर्षीय दिनेश सिंह बोखरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त स्थानबाट उनीहरूले सट्टेबाजी गरिरहेका अवस्थामा पक्राउ गरेको हो। प्रहरीले बरामद गरेका 3 वटा कम्प्युटरको प्रारम्भिक अध्ययन गर्दा ठूलो परिमाणमा आर्थिक कारोबार भएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार यो गिरोहले कारोबारका लागि एक्सिस बैंक, आईडीएफसी बैंक, क्यानरा बैंक जस्ता भारतीय बैंकहरूका साथै 24 पे, पेबजार, गुगल पे र नोक्सोन पे जस्ता डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको थियो। उनीहरूले प्रयोगकर्ताहरूलाई उक्त लिङ्कमा रकम जम्मा गर्न लगाई क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए। जितेको रकम अनलाइन माध्यमबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Mikäs bonus pal? Sait patra du no se unanse mai dish home ko FIFA World Cup 2026 season pass linos ra paunu hos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dish home ko customer support 01421766 ma samparka garnuhos.
1: युहो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ. नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ.
3: अब बाँकी समाचार. बझाङको सुगुरेमा हिजो भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका 5 जनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याएको छ. नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार हवाई उद्धार गरिएका मध्ये 3 महिला र 2 पुरुष रहेका छन्. सेनाका अनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका 2 पुरुषलाई हेलिकप्टर मार्फत सुर्खेत ल्याई त्यसपछि स्काई ट्रकबाट काठमाडौँ ल्याइएको हो. सोही क्रममा अर्की 1 जना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको सेना जनाएको छ. बझाङको केदारसिंह गाउँपालिका 7 सुगुरेमा हिजो भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए.
2: सुरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छापेको जनाएको छ. 2 चरण गरेर सुरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो. पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ. यसमा 3,07,583 लाइसेन्स 1 वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स पनि नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ. विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो.
3: झापाको शिव शताक्षी नगरपालिका वडा नम्बर 8 अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ. सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणहरूमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो. वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ.
2: अर्घाखाँचीको पालिनी गाउँपालिका 4 स्थित गहुँ खर्क वन क्षेत्रमा नमुना रिचार्ज पोखरी निर्माण गरिएको छ. पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो. वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ.
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. इरानले पश्चिम एसियाका 6 देशमाथि एकैपटक हमला गरेको छ. अमेरिकी हमलाको जवाफी कारवाही भन्दै इरानले आज खाडीका 6 देशमाथि हमला गरेको हो. इरानले जोर्डन, कुवेत, कतार, बहराइन, युएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू र रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको उल्लेख गरेको छ. यसअघि अमेरिकाले इरानका करिब 140 सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो.

0: गतिसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको थियो। वार्ताका क्रममा दाहालले विवाद समाधानका लागि संवाद र कूटनीतिक नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अप्नाउनु पर्नेमा जोड दिनुभयो। उहाँले क्षेत्रीय शान्ति प्रवर्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्याएको मन्त्रालयले जनाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: विश्वकप इतिहासमा विरलै मात्र यस्तो संयोग जुड्ने गर्छ जहाँ फिफा विश्व वरियताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्छन्। फिफा विश्व वरियताको क्वार्टर फाइनलका खेल सकिएसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा शीर्ष चार स्थान ओगट्न सफल टोली नै सेमी फाइनलमा पुगेका हुन्। यसले आगामी सेमी फाइनल भिडन्त निकै उच्च स्तरको र रोचक हुने देखिएको छ। यसपटकको सेमी फाइनलमा पुगेका सबै टोली उच्च लयमा रहेको र विश्व प्रसिद्ध खेलाडीले भरिएका कारण फुटबल प्रेमीहरूले निकै प्रतिस्पर्धात्मक खेल हेर्न पाउने अपेक्षा गरिएको छ। फिफा वरियता अनुसार दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको थियो। अब फाइनल प्रवेशका लागि फ्रान्सले विश्व वरियताको तेस्रो स्थानमा रहेको स्पेनको सामना गर्नेछ। स्पेनले क्वार्टर फाइनलमा बेल्जियमलाई हराएको थियो। अर्को सेमी फाइनलमा विश्व वरियताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना र चौथो स्थानमा रहेको इङ्ल्यान्ड बीच महाभिडन्त हुने भएको छ। आज बिहान भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्यान्डलाई 3-1 गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनल यात्रा तय गरेको हो। अर्कोतर्फ निकै लयमा देखिएको इङ्ल्यान्डले नर्वेलाई 2-1 गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो उपस्थिति जनाएको छ। आगामी बुधबार र बिहिबार हुने दुई खेलले तेस्रो स्थान र फाइनलमा भेट्ने टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 48 टोली सहभागी भएकोमा 44 बाहिरिएका छन्। त्यसै गरी 104 खेलमध्ये 100 खेल सकिएका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले यो विश्वकप संयुक्त रूपमा आयोजना गरेका हुन्। फिफाले विश्वकपको फाइनल खेलिसकेपछि त्यसबाट आमदानी गर्ने योजना समेत बनाएको छ। फिफाले फाइनलमा प्रयोग हुने मैदानका रियल दुबोका सेट पिसहरू सम्झनाको रूपमा बिक्री गर्ने घोषणा गरेको छ। फिफाका अनुसार मैदानका टुक्राहरूको शुरूआती मूल्य $445 राखिएको छ। सबैभन्दा महँगो संस्करणको मूल्य $4,300 अर्थात् नेपाली रुपियाँ करिब 5,90,000 हुनेछ। दुबो बेचेर फिफाले $11 मिलियन भन्दा बढी आमदानी गर्न सक्ने अनुमान गरिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वकप फाइनल न्यूजर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो मैदानलाई विश्वकपका लागि प्राकृतिक घाँसको मैदान तयार गरिएको छ। फाइनलमा प्रयोग हुने प्राकृतिक दुबो उत्तरी क्यालोरिना स्थित एक टर्फ फार्ममा उत्पादन गरिएको हो। प्रतियोगिताका लागि फिफाले स्टेडियमको नाम पनि न्यूजर्सी न्यूयोर्क स्टेडियम राखेको छ। यस अघि नै फिफाले विश्वकप फाइनलका नियमित टिकटको मूल्य $2,370 निर्धारण गरिसकेको छ भने खाना तथा पेय पदार्थ समेत समावेश आतिथ्य हस्पिटालिटी टिकटको मूल्य $3,450 र $2,500 राखिएको छ।
0: र एसिसी महिला अन्डर 19 प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिङ्गापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विस्तार लक्ष्य पछ्याएको सिङ्गापुरले विश्वभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिङ्गापुरलाई सस्तैमा समेट्न नेपालका अनु कडायतले 3, मनिषा उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्वभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर सानव प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर सावित्री धामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारलाई 105 रनले पराजित गरेको थियो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आत्मदाह गरेका गणेश नेपालीको परिवार र सरकार बीच 9 बुधे सहमति। शहीद घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने। 3 महानगर प्रहरी निलम्बनका लागि सिफारिस।
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना। सतर्क रहन आग्रह।
1: सरकारको चौतर्फी आलोचना पछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को। सुकुम्बासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
0: इरानद्वारा एकैपटक 6 देशमाथि हमला। अमेरिका र इरानलाई संयमता अपनाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपको फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र इङ्ल्यान्ड तथा फाइनल प्रवेशका लागि अर्जेन्टिना र इङ्ल्यान्ड तथा फ्रान्स र स्पेन भिड्ने एसिसी महिला अन्डर

0: एसियन प्रिमियर कपमा नेपालको शानदार जित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघु वित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564-93-7383, मोबाइल 98550-88002।
6: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य

0: सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 5 18 953।
2: एसएनपी कंपनी कार्यालय को अत्यंत जरूरी सूचना।
3: कंपनी एन 2063 बमोजिम दर्ता भएका कंपनी को म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कंपनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने संपूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कंपनी को कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock अहिले 9 बजेको छ।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। सिराहाको गोलबजार नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा आज र भोलि भारी

वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि असोज 3 महिने देशव्यापी डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने, दक्षिण कोरियाद्वारा आपतकालीन अत्यधिक गर्मीको लहरको चेतावनी जारी र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। समाचार अब विस्तारमा। सिराहाको गोलबजार नगरपालिका 7 स्थित पुरानो चोक चोहरवा क्षेत्रमा रहेको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आवास शेखका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रुबिना खातुन र 7 वर्षीय छोरा सैफुल शेख रहेका छन्। प्रहरीका अनुसार आज दिउँसो घरबाट खेल्न निस्किएका तिनै बालबालिका पशु हाट बजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पशु चौपायालाई पानी खुवाउने प्रयोजनका लागि बनाइएको खाल्डोमा वर्षाको पानी जमेर गहिरो बनेको स्थानीयले बताएका छन्। देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी 2 दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेकाले यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। महाशाखाले आज र भोलि विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा तराई मधेसका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले भारी पहिरो र भूचाइको जोखिम बढ्न सक्ने जनाएको छ। कास्की र पर्वत हुँदै बग्ने मोदी खोलामा भारी वर्षाका कारण बाढी आएको छ। आज बिहानीदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका

0: वर्षको साउन भदौ र असोज तीन र आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। यसैबीच मन्त्रालयले डेङ्गुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निशुल्क 1115 हेल्थ हेल्पलाइनमा सम्पर्क गर्न आम नागरिकलाई आग्रह गरेको छ। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार्य अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले डेङ्गी, औँलो, हैजा, झाडा पखाला, जापानिज इन्सेफलाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकार्य अभियानको तयारी गरिएको जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ। भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको आज निरीक्षणमा पुग्नुभएका मन्त्री गुरुङले सुकुम्बासी परिवारसँगको छलफलमा सुकुम्बासी भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताउनुभयो। यस्तै छलफलका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लालपूर्जा दिने गरी सरकारले काम गरिरहेको बताउनुभयो। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। काठमाडौँ उपत्यका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्बासीका प्रतिनिधिहरूले आज माइतीघर मण्डलामा भेला भएर आफूहरूलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो। कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उत्पादित वस्तुहरूको बजारीकरणमा समस्या हटेसँगै डडेलधुराका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा बजारीकरणको समस्याले खेतबारीमा नै तरकारी कुहिने र खेर जाने गरेकोमा अहिले स्थानीय तहले खेतको बीचमा कृषि सडक निर्माण र ढुवानीको व्यवस्था गरेसँगै सहज भएको किसानहरू बताउँछन्। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
4: किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणका लागि केही कुरामा सहजता पनि हुँदै आएको छ। कतिपय ठाउँमा उत्पादन भए बजार नहुने समस्या छ भने कतिपय ठाउँमा उत्पादन भए खेतबाटै ढुवानी हुने गरेको देखिन्छ। कृषि क्षेत्रका थुप्रै चुनौतीहरूबाट बस्न सकिए बिक्री गर्न समस्या नभएको आलिटालका कृषक रमेश बोहरा बताउनुहुन्छ।
5: बजार त खेतमा जान्छ व्यापारी, ठिक छ, बजारको लागि समस्या छ।
4: कृषि उत्पादनका लागि कतिपय स्थानीय तहहरूले क्षेत्रका रूपमा समेत उत्पादनलाई जोड दिँदै आएका छन्। डडेलधुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकासँग जोडिएको भागेश्वर गाउँपालिका जिल्लाकै कृषि नमुना स्थानीय तहका रूपमा रहेको छ। विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रले व्यावसायिक कृषिको अभियान समेत यसै क्षेत्रबाट सुरु गरेका थिए। अहिले पनि उक्त क्षेत्रमा गरिने कृषिले परिवार धान्न सहज भएको छ। गाउँकै बीचमा सडक बनेपछि दिनहुँ गाडीहरू खेतमै आउने हुँदा 8 रोपनीको जमिनमा गरिएको कृषिले 8 जनाको परिवार धान्न सहज बनेको भागेश्वर 4 लाकमकी शारदा भट्ट भट्टराई बताउनुहुन्छ।
6: सेवा सुविधा छ, आज भोलि रोड आयो आफ्नै घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसरी कृषिबाटै खान्छौँ। वन्य जन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो भने उत्पादन हुन्छ।
4: अहिले बेमौसमी साग तरकारीको उत्पादनमा किसानहरू व्यस्त देखिन्छन्। यहाँको उत्पादन जिल्ला सदरमुकाम बागबजार तथा सुदूरपश्चिमका तराईका जिल्लामा निर्यात हुने गरेको छ। यो समयमा वर्षातका कारण तराईमा पानी जम्ने र डुवान हुने हुँदा पहाड़को उत्पादनले बजार पाउन थालेको हो। किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरू खेतबारीमै कुहिने, मूल्य नपाउने, बजार खोज्न समस्या हुने विगतका समस्याहरूलाई समाधान गर्न स्थानीय तहले खेतको बीचमा कृषि सड़कको निर्माण तथा डुवानीका लागि सहजता गरिरहेको बागेश्वर गाउँपालिका कृषि विकास शाखा प्रमुख दान सिंह विष्ट बताउनुहुन्छ।
7: बागेश्वर गाउँपालिका उत्पादन गरेको वस्तुहरू सकभर जिल्लाका व्यापारीहरू खेतबारीमा आएर किनेर लग्ने गरेका छन् भने अधिकांश किसानहरूले उत्पादन गरेको वस्तुहरू राम्रो मूल्य पाएको हुनाले आफ्नै भाडा लिएर गाडी खेतमै लगेर पनि जिल्लासम्म ढुवानी गरेर बिक्री वितरण गरिएका छन् भने किसानले सम्पर्क गरेपछि कृषि एम्बुलेन्स मार्फत पनि ढुवानी गर्ने प्रक्रियामा रहेका छन्।
4: कृषकले उत्पादनका लागि दिने समय समेत ढुवानी तथा उत्पादन पछिको चिन्तामा लाग्ने समस्यालाई पनि समाधान गरिदिने हो भने कृषि क्षेत्रका विभिन्न चुनौतीहरू मध्येको बजारीकरणको चुनौतीको सामना हुने हुँदा यसतर्फ ध्यान जान जरुरी छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
0: अब बाँकी समाचार। गोर्खामा धान रोपाईको मुख्य समयमा आवश्यक रासायनिक मलको 1/3 मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक 3,500 मेट्रिक टन मल मध्ये हालसम्म 1,100 मेट्रिक टन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच 9 बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र समितिले गठन भएको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित

0: कानून विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने भएको छ। सङ्घीय सरकारको 11,19,00,000 रुपैयाँको लागतमा लम्जुङको डुम्रे बेसी सहर सडक अन्तर्गत उदीपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि वर्षायाममा पनि सवारी आवागमन सहज भएको छ। डुम्रे बेसी सहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मर्स्याङदी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, सडक कालपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङ लगायतका संरचना निर्माण भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले यस वर्ष पहिलो पटक आपतकालीन हिट वेभ अत्यधिक गर्मीको लहर चेतावनी जारी गरेको छ। चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ। नयाँ प्रणाली अनुसार कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा 38 डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा 39 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा एक दिनका लागि मात्र भए पनि आपतकालीन हिटवेभ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वैदेशिक रोजगार विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विभिन्न 159 म्यान पावर कम्पनीलाई पहिलो पटकका लागि सचेत गराउँदै कार्यवाही गरेको हो। सञ्चालनमा रहेका 1,117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थाले मात्रै माग गरिएको विवरण बुझाएको र त्यसमा 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएकाले तिनलाई पहिलो पटकका लागि सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने 439 म्यान पावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानून र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारवाही गरिने चेतावनी पनि दिएको छ। गएको साता नेपालको शेयर बजार मापक नेप्से परिसूचक 2600 बिन्दुमा झरेर विगत 6 महिना यताकै न्यून बिन्दुमा पुगेको छ। नयाँ सरकार गठन र शेयर बजार मैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो, तर त्यस अवधिमा लगानीकर्तामा उत्साह नदेखिँदा शेयर बजार निरन्तर ओह्रालो लाग्दै गएको देखिएको छ। वर्तमान सरकार आउनु अघि चैत्र 12 गते नेप्से परिसूचक 2950 बिन्दुमा रहेको थियो भने त्यस यता बजार निरन्तर ओह्रालो लाग्दै शुक्रबारसम्म आइपुग्दा नेप्से परिसूचक 2600 बिन्दुमा झरेको छ। कम्पनीहरूले चालू आर्थिक वर्षको लाभांश घोषणा गर्ने समय आएकाले ओह्रालो यात्रामा रहेको शेयर बजारले अबको केही समयमा भने थोरै भए पनि केही उचाइ लिने लगानीकर्ताहरूको विश्वास छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
3: फिफा विश्वकप 2026 सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनलमा पुग्ने 4 टोली सबै पूर्व विजेता हुन्। अन्तिम चारमा पुग्नेमा साबिक विजेता अर्जेन्टिनासँगै साबिक उपविजेता फ्रान्स, इङ्ल्याण्ड र स्पेन रहेको छ। यी चारवटै टोली फिफा वरियताको पनि शीर्ष चारमा रहेका छन्। वरियतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इङ्ल्याण्ड चौथो स्थानमा छ। आइतबार बिहान भएको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोलले हराएर अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनाले सेमी फाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आइतबार नै भएको अर्को खेलमा इङ्ल्याण्डले नर्वेलाई 2-1 गोलले स्तब्ध बनाउँदै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमी फाइनलमा फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। फ्रान्स र स्पेन बीच बुधबार राति तथा इङ्ल्याण्ड र अर्जेन्टिना बीच बिहिबार राति प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क, न्यू जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनलमा पुगेका मध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो। अर्जेन्टिनाले सन् 1978, 1986 र 2022 गरी 3 पटक विश्वकप जितेको थियो। यस्तै फ्रान्सले 2, इङ्ल्याण्डले 1 र स्पेनले 1 पटक विश्वकप च्याम्पियनको उपाधि उचालिसकेको छ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी

प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सिराहाको गोलबजार नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि असोजसम्म 3 महिने देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने। दक्षिण कोरियाद्वारा आपतकालीन अत्यधिक गर्मीको लहरको चेतावनी जारी र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सार्वजनिक सुनवाईमा निमन्त्रणा सम्बन्धी माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको जरुरी सूचना।
1: माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना तथा स्वदेश एफएमको सहजीकरणमा आर्थिक वर्ष 2082-83 वार्षिक एवं तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएकोमा यस नगरपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधिहरू, क्रियाशील संघ संस्था तथा समितिहरू, सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क, सहकारी लघुवित्त लगायतका वित्तीय संस्थाहरू, स्वास्थ्य संस्था, शिक्षण संस्था, नगरपालिकाका विकास निर्माण एवं दैनिक कार्य सम्पादन गतिविधिहरूमा चासो र सरोकार राख्ने सबै समितिका प्रतिनिधिहरू, टोल विकास संस्था, उपभोक्ता समिति, संचार कर्मी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, सुरक्षा निकायका प्रतिनिधि, आम नागरिक, सरोकारवाला निकाय लगायत सम्पूर्ण नगरवासीमा कार्यक्रममा सहभागिताको निम्ति हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति यही असार 32 गते बिहिबार, चालु आर्थिक वर्षको अन्तिम दिन। स्थान माडी नगरपालिका नगर कार्यपालिका प्राङ्गण बसन्तपुर चितवन र समय बिहान 10 बजेदेखि।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61356।
0: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
8: स्वदेश FM 93.2 MHz।

0: तपाईको अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

पहाड़ी को सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन कुमारी नगरपालिकाले बाँझो रहेको खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन विपन्न तथा युवा किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न भूमि बैंक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। बढ्दो बसाई सराईका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले भूमि बैंक सम्बन्धी कार्यविधि तयार गरी आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रस्ताव अगाडि सारेको हो। एउटा वर्गसँग खेती गर्न जग्गा छैन वा महँगो भाडा तिर्न सक्दैन, अर्को वर्गसँग जग्गा भएर पनि खेती गर्ने जनशक्ति छैन। नगरपालिका का प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालले भन्नुभयो, भूमि बैंकले यी दुई पक्षलाई पालिकाको रहबरमा जोड्नेछ। यस प्रणालीमा जग्गा धनी र किसान बीच प्रत्यक्ष लेनदेन नभई दुवै पक्ष पालिका मार्फत मात्रै जोडिने भएकाले भविष्यमा आउन सक्ने कानूनी तथा व्यवहारिक जटिलता न्यूनीकरण हुने उहाँले बताउनुभयो। माडीका धेरै जग्गा धनी भरतपुर लगायत अन्य क्षेत्रमा बसाई सरेकाले खेतीयोग्य जमिन उपयोगविहीन बनेको छ। नगरपालिकाले यस्ता जमिन न्यूनतम शुल्कमा लिई खेती गर्न चाहने तर जग्गाविहीन वास्तविक किसानलाई उपलब्ध गराउने योजना बनाएको हो। जग्गा बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न नगरपालिकाले कर प्रणालीमा समेत परिवर्तन गर्ने तयारी गरेको छ। खेती नगरी जमिन बाँझो राख्नेले खेती गर्ने किसानको तुलनामा 4 गुणा बढी कर तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत भूषालले जनाउनुभयो। नगर कृषि शाखा प्रमुख सुरेश सिमखडाका अनुसार माडीमा करिब 8,500 हेक्टर खेतीयोग्य जमिन मध्ये हाल करिब 6,500 हेक्टरमा मात्र खेती भइरहेको छ भने करिब 2,000 हेक्टर जमिन बाँझो रहेको छ। भूमि बैंक कार्यक्रम प्रभावकारी बनाउन नगरपालिकाले कृषक सूचीकृत गर्ने अभियानलाई तीव्रता दिएको छ। चालू आर्थिक वर्षमा वडा नम्बर 6 सम्मका 4,200 भन्दा बढी किसान सूचीकृत भइसकेका छन्। आगामी वर्ष बाँकी वडामा पनि अभियान सञ्चालन गरी कृषकको विस्तृत तथ्याङ्क तयार गरिने कृषि शाखाले जनाएको छ। माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ। माडी नगरपालिका 4 खैरनी स्थित माडी प्राङ्गरे कृषि फर्म तथा रिसर्च सेन्टरमा मेसिनबाट रोपाई भएको हो। पीएचडी किसानको उपनामले देशैभर चर्चित कृषि वैज्ञानिक डाक्टर भानु पोखरेलले शनिबार आफ्नो फर्मको खेतमा मेसिनबाट धान रोपाई गर्नुभयो। खेतीमा यान्त्रिकीकरणले उत्पादन लागत 30-40% घटाउँदै कृषकलाई नाफामूलक व्यवसाय बनाउन सकिन्छ उहाँको भनाइ छ। मेसिनबाट धान रोप्दा परम्परागत विधिको तुलनामा श्रम समय र बिउको खपत उल्लेखनीय रूपमा घट्ने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। धान खेतीलाई आधुनिक कम लागत र बढी उत्पादनमुखी बनाउने उद्देश्यले माडी पाँच राधापुर स्थित एग्रोनाइन कम्पनीको धान खेतमा समेत मेसिनबाट धान रोपाई हुँदैछ। मेसिनबाट रोपाई गर्न प्लास्टिक ट्रेमा बेर्ना उत्पादन गर्नुपर्ने भए पनि एकैपटक प्रविधि सिकेपछि काम छिटो सहज र कम खर्चिलो हुने किसानहरूको अनुभव छ। यस प्रविधिबाट बिउको खपत पनि उल्लेखनीय रूपमा घट्ने कृषि प्राविधिकहरू बताउँछन्। गैराती ध्रुवी हात्तीले एकवटा घर भत्काएको छ। ध्रुवीले घर भत्काउँदा घरभित्र रहेका परिवार भने मुस्किलले जोगाएका छन्। मनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गैराती करिब 12:30 बजे जंगली हात्ती ध्रुवीले आक्रमण गरी घर भत्काउन सुरु गरेको थिए। ध्रुवी हात्ती आएको थाहा पाएसँगै स्थानीय वासीहरूले ट्राक्टर सहित निकुञ्ज तर्फ धपाएकाले थप जनधनको क्षति वा हाताहाती हुनबाट जोगिएको हो। हालसम्म 25 जना भन्दा धेरै र हाल मात्रै 2 जना मानिसको ज्यान लिइसकेको ध्रुवे खोजीमा निकुञ्जको प्राविधिक टोली खटिएको छ। टोलीले ध्रुवेलाई ट्र्याक गर्न प्रयास गरिरहे पनि नियन्त्रणमा लिन सकेका छैनन्। यस्तोमा राति माडीको बनकटामा आएको सो हात्तीका कारण बनकटा र माडी क्षेत्रमा भने त्रास फैलिएको छ। व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक होटल व्यवसायीलाई पक्राउ गरेको छ। पूर्वी चितवनको खैरनी नगरपालिका स्थित होटल नमस्ते मिलुजुली खाजा घरका सञ्चालक 35 वर्षीय विकास कुमार श्रेष्ठलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 2083 असार 11 गते होटल सञ्चालक श्रेष्ठले आफ्नै होटलमा काम गर्ने 17 वर्षीय बालिकालाई कोठामा बोलाई शारीरिक सम्पर्क गरी 50,000 रुपियाँ दिने प्रलोभन देखाएका थिए। पीडितले अस्वीकार गर्दा पनि उनले जबरजस्ती गर्ने प्रयास गर्दै शरीरका संवेदनशील अङ्ग छोएको आरोप छ। अनुसार घटनापछि श्रेष्ठले प्रयोग गर्ने व्हाट्सएप र इन्स्टाग्राम मार्फत बालिकालाई अश्लील शब्द लेखी सन्देश तथा अश्लील भिडियोहरू समेत पठाउने गरेका थिए। घटनाको जानकारी इलाका प्रहरी कार्यालय खैरनीमा प्राप्त भएपछि असार 27 गते खटिएको प्रहरी टोलीले होटल सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको हो। उनीमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पर्यावरण मन्त्री गीता चौधरीले सौराइस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। वार्षिक करिब 2,00,000 पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो। केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। नगरपालिका आठ सल्यानी टोलबाट लागु औषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भरतपुर आठ निवासी 31 वर्षीय प्रकाश मोक्तानले लागु औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गोद्राङबाट खटिएको टोलीले छापा मारेर उनलाई पक्राउ गरेको हो। घटनास्थलबाट भरतपुर 12 निवासी 27 वर्षीय गोविन्द गैरीलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पत्रकार संस्था पूर्व नवलपुरको देवचुली नगरपालिकाले त्यहाँका किसानलाई ₹92,00,000 मूल्य बराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ। कृषि क्षेत्रको प्रबन्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखा देवचुलीका प्रमुख गगन भट्टराईले बताउनुभयो। राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसले आफ्नो संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको जरा अभियान साउन 6 गते समापन गर्ने भएको छ। अभियानमा समेटिएका प्रावधानले काङ्ग्रेसमा विवाद देखिएको थियो भने जसका कारण पार्टी फुटको सङ्गारमा पुगेको नेताहरू बताउँछन्। पार्टीको केन्द्रीय कार्यालयले मातहतका प्रदेश जिल्ला तथा पालिका कार्य समितिलाई परिपत्र जारी गर्दै अभियान समापन गर्ने जानकारी गराएको हो। अधिवेशनबाट 10 कानून निर्माण भएका छन्। वैशाख 28 गते शुरू भएको संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो अधिवेशनले असार 26 गतेसम्म 10 कानून निर्माण गरेको हो। उक्त क्रममा 3 बजेट सम्बन्धी 6 अध्यादेशलाई प्रतिस्थापन गरेका विधेयक र एक संसदमा नियमित प्रक्रियाबाट दर्ता भएको विधेयकलाई जारी अधिवेशनले कानूनको रूप दिएको संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। सहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भारतका विमानस्थल प्रयोग गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै वैदेशिक रोजगार विभागले 159 वैदेशिक रोजगार व्यवसायी संस्थालाई कार्यवाही गरेको छ। यस्तै विभागले माग गरेको विवरण नबुझाउने थप 434 म्यान पावर कम्पनीलाई सचेत गराएको जनाएको छ। विभागका अनुसार भारतबाट अनुमति बिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने मास ह्युमन रिसोर्स नन रिसोर्स एपेक्स एसआर कन्सल्टेन्सी टेस्ला ओभरसिज सुनागुवा इन्टरनेसनल एलाइड इन्टरनेसनल म्यान पावर र अञ्जली ओभरसिज सर्भिस ग्रान्ड स्विट जबलाई जरिवाना गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सहसचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महानगरपालिका 15 स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। घुराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि वडा नम्बर 15 वडा सदस्य लेखनाथ बुढाथोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो। साना गाउँमा कार्यरत प्रहरी जवान गणेश सुकीको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। डडेलधुराको जोगबुढा घर भएका जोशीलाई 27 गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल ड्युटी लगिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रिफर गरिएको थियो। शैक्षिक संस्थाहरूले 3% समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यवहारिक न्यायचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरिएको हो।
कोटेश्वरले काठमाडौँ महानगरपालिका सहकुमारी गाल क्षेत्रबाट 72,100 ड्रामा डोल क्याप्सुल सहित दुईजनालाई पक्राउ गरेको छ। लागु औषध कारोबार हुने उच्च जोखिममुक्त स्थानमा निगरानी तथा विशेष कार्यवाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। शाह सरकार विरुद्ध काठमाडौँको माइती घरमा सुकुम्बासी तथा अभिव्यसित बसोबासीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर कानूनी पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दे, अभियन्ता माथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका थिए। जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै जनसरकारवाला निकायको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधि गरेको जनाएको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट्टाडा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: हेन

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: Non, popcorn. Sardines popcorn.
1: Sodish FM 93.2 MHz.

0: No oksio, no pipoksio, sodejnis pokcio.
1: Sudis FM, 3.2 MHz.

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश FM 92.2 मेगाहर्ज।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: स्वदेश एफएम 93.2 MHz
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
3: म पनि कोही कोही सँग बोल्या छैन।

0: सुकुम्बासीको अस्थायी व्यवस्थापनका लागि भक्तपुरको खरीपाटीमा दुईवटा भव्य भवन छुट्याइएका छन्। ती दुवै भवनको मुख्य प्रवेशद्वार अगाडि 5-7 मेच बस्न राखिएका छन्। प्रवेशद्वारबाट प्रवेश गर्ने बित्तिकै एउटा फोटोकपी पेपरमा लेखेर टाँसिएको छ विभिन्न कोठा तथा तलाका इन्टरनेट सेवा पासवर्ड। भवन जति भव्य छन् उति नै भित्रका कोठा पनि सफा सुन्दर र व्यवस्थित छन्। मानौ ती होल्डिङ सेन्टरका नभई तारे होटलका कोठा हुन्। पत्नीलाई जागिर, छोरीलाई शिक्षा, सरकार गणेश पक्ष बीच सहमति। अर्को खबर छ नागरिक दैनिकमै, गणेश नेपालीको मृत्युका सम्बन्धमा छानबिन गर्न उनको परिवारका सदस्य र सरकार बीच पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गर्ने लगायत 9 सहमति भएको छ। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिकै सड़कमा मोटरसाइकलको व्हील लक गरिदिएपछि बिहिबार शरीरमा पेट्रोल खनाएर आत्मदाह गरेका मुगुका 25 गणेशको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। गणेशको मृत्युको विषयमा छानबिन हुनुपर्ने लगायत माग राखेर परिवारले सब बुझ्न मानेको थिएन।
1: कतारमा नेपालीका लागि रोजगारको ढोका खुल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खालिफा अल थानीको आइतबार निधन भएको छ। 74 हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमीरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमादको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारणबारे भने सार्वजनिक गरिएको छैन।